0: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अपनाउनु पर्छ।
1: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
0: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
1: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
0: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
1: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
0: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
1: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
0: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहारी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849-85-18-08।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ECG सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 9894-27-359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज मेगाहर्ज।
1: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असार 27 गते शनिबार, जुलाई 11 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको एकादशी तिथि, विश्व जनसंख्या दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी, सुकुम्बासीको विचल्ली। आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने। देशभर एलनिनोको प्रभाव पर्ने सम्भावना, हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्क रहनुपर्ने।
2: गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा। घटनाको सत्य पत्ता लगाउन सरकारद्वारा छानबिन समिति गठन। प्रधानमन्त्री शाह र ऊर्जा उत्पादकका बीच विद्युत व्यापार बढ़ाउने विषयमा छलफल।
1: निरन्तर फैलिँदै बर्ड फ्लू, 1.5 खर्बको पोल्ट्री उद्योग जोखिममा। गोलभेडाले मूल्य नपाउँदा पाँच थरका किसान चिन्तित। पहाड़मा आँप खेतीबाट लाखौं कमाउँदै जाजरकोटका किसान।
2: 1 करोड़ महिला तथा बालिकाले मानवीय सहायता गुमाएको संयुक्त राष्ट्र संघको भनाई। अमेरिका र इरान बीच फेरि सैन्य तनाव बढ़्यो। इटलीमा श्रीलंकाली सुरक्षा टोली परिचालन।
1: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकपको सेमी फाइनलमा। आज राति नर्वे र इंग्ल्याण्डको खेल हुने। टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा भारत 9 विकेटले पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी, सुकुम्बासीको विचल्ली भएको प्रसंग।
2: अविरल वर्षापछि बागमती नदीमा आएको बाढ़ीले किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू समस्यामा परेका छन्। बाढ़ीको पानी होल्डिङ सेन्टरमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन किर्तिपुरको मुख्य सड़कतर्फ निस्किएका हुन्। घटनास्थलमा सुरक्षाकर्मी ढुंगासहित पुगेर उद्धार कार्य गरिरहेका छन्। होल्डिङ सेन्टरमा बस्दै आएका राजकुमार माझीका अनुसार करिब 1.5 घण्टादेखि बाढ़ीको पानी पसेर पूरा क्षेत्र जलमग्न भएको छ। सरकारले नदी किनारका जोखिमयुक्त बस्ती हटाएर बाढ़ीबाट सुरक्षित राख्ने उद्देश्यले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राख्दै आएको थियो। तर यसपटक त्यही होल्डिङ सेन्टर नै बाढ़ीले डुबानमा परेपछि त्यहाँ आश्रित परिवारहरू थप जोखिममा परेका हुन्। उद्धार कार्य जारी रहेको छ भने प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ। यसैबीच आज देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ। दिउँसो हिमाली क्षेत्रका केही स्थान, पहाड़ी क्षेत्रका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यसै गरी गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्रका केही स्थानमा तथा कोशी प्रदेशका पहाड़ी र गण्डकी तथा लुम्बिनी प्रदेशका तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। मौसमविदले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी नाला आसपास उच्च सावधानी अपनाउन तथा पहाड़ी क्षेत्रमा पहिरो र तराईका क्षेत्रमा डुबानको जोखिमलाई ध्यानमा राख्न समेत आग्रह गरेका छन्। यस वर्षको मनसूनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दू कुश हिमाल क्षेत्रमा बाढ़ी, पहिरो र हिमताल फुट्ने जोखिम रहेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ। बढ़दो तापक्रमका कारण हिमनदी पग्लिदा नदीको बहाव बढ़ने र जोखिममा थप बढ़न सक्ने विज्ञहरूको भनाई छ। सीआईएमसँग कुरा गर्दै त्रिवी इन्जिनियरिङ अधीन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेले भन्नुभयो।
4: मैले अघि नै जुन कुरा अगाडिको बाढीका संकेतमा कुरा गरे नि, पानी परेर मात्रै बाढी आउँछ भन्ने बुझाइयो भने आधा बुझाइ हुन्छ, पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागि भएर पनि बाढी आउन सक्छ। त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजी पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ, किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त। तर त्यसलाई थाहा पाउन बिस्तारै बिस्तार बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौँ, धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बिस्तार बढ्दै बढ्दै गइरहेछ भने त्यो चाहिँ हिम नदीबाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ। त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
1: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन सक्छ?
4: पसिना हामीले थामे होइन मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो भने पानी नै नभएर पनि ठुलो बाढी आएको त्यस्तो त्यस्तो खालका केसहरू हुन्छन्। अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडे, यो जोखिम जहिले पनि हुन्छ। हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनौँ लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ।
1: काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका 25 वर्षीय गणेश नेपालीको परिवारलाई रोजगारी मानवीय सहयोग तथा उहाँका सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्दारद्वारा हस्ताक्षरित विज्ञप्तीमा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा कार्यपालिकाको बैठकबाट कानूनी प्रक्रिया अनुसार निर्णय गरिएको बताउनुभयो। महानगरले परिवारका सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने र सन्तानको शिक्षाको जिम्मेवारी समेत लिने प्रतिबद्धता जनाएको छ। साथै यस कठिन घड़ीमा सबैलाई संयमित र धैर्यवान रहन आग्रह गरिएको छ। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै महानगरले छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। छानबिनबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि विज्ञप्तीमा उल्लेख रहेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग भेट गर्दै विद्युत व्यापार प्रसारण पूर्वाधार लगानी तथा नीतिगत सुधारका विषयमा विस्तृत छलफल गर्नुभएको छ। सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिने क्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको हो। छलफलमा ऊर्जा व्यापारको विस्तार, विद्युत उत्पादन वृद्धि, प्रसारण लाइन निर्माण र ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानबारे विशेष रूपमा चर्चा भएको थियो। इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भोन लामाका अनुसार प्रधानमन्त्रीसँग करिब 1.25 घण्टा ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको बताउनुभयो। विद्युत उत्पादन, प्रसारण लाइन, लाइसेन्स, विद्युत व्यापार, डाटा सेन्टर तथा सरकारको 30,000 मेगावाट उत्पादन लक्ष्य कानूनका चुनौतीबारे विस्तृत रूपमा कुराकानी भएको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि ऊर्जा मन्त्री मन्त्रालयका अधिकारी तथा नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरेर निकास खोज्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। छलफलका क्रममा इपानले प्रधानमन्त्रीलाई 47 बुँदे माग तथा सुझाव समेत बुझाएको छ। यसमा विद्युत खरिद सम्झौता खुलाउने, अन्तिम व्यावसायिक उत्पादन मिति, प्रसारण पूर्वाधार विस्तार, नीतिगत तथा कानूनी सुधार, लगानी मैत्री वातावरण, ऊर्जा व्यापार र विद्युत व्यवस्थापन लगायतका विषयहरू समावेश गरिएको छ।
1: नेपालमा बर्ड फ्लूको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि करिब 1.5 खर्ब रूपियाँ लगानी रहेको पोल्ट्री उद्योग गम्भीर जोखिममा परेको छ। यसले कुखुरा पालक व्यवसाय, खाद्य सुरक्षा र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पार्न थालेको छ। पशु सेवा विभागका अनुसार यस वर्षको संक्रमण विगत भन्दा बढ़ी जटिल देखिएको छ। कोशी प्रदेशको मोरङबाट शुरू भएको प्रकोप अहिले काठमाण्ड उपत्यका सहित 11 जिल्लामा फैलिसकेको छ। कमजोर जैविक सुरक्षा, जंगली चराको आवागमन र सावधानीको कमीका कारण संक्रमण तीव्र बने बनेको विज्ञहरूको भनाई छ। बर्ड फ्लूको त्रासका कारण कुखुराको मासु र अण्डाको माग पनि घट्न थालेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अनुसार काठमाडौँ उपत्यकामा कुखुराको मासुको खपत 20-30% घटेको छ। सामान्य अवस्थामा दैनिक करिब 3,00,000 केजी मासु खपत हुने उपत्यकामा अहिले 60,000-90,000 किलोसम्म माग घटेको जनाइएको छ। संक्रमण नियन्त्रणका लागि प्रभावित फार्ममा लाखौं पंक्षी नष्ट गर्नु परेको छ, जसका कारण किसानले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ। व्यवसायीहरूले प्रभावकारी निगरानी, जैविक सुरक्षा मापदण्डको कड़ाई र किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। विशेषज्ञहरूले बर्ड फ्लू पशु पंक्षीमा देखिने संक्रामक रोग भएकाले अफवाहमा विश्वास नगरी सम्बन्धित निकायको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेका छनृ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जाजरकोटको पहाड़मा आफ्नो बगैंचा लाखौं कमाउँदै किसान
1: तरकारीको बीचमा फेरि गहुँ रोपिदिन्छौ खानालाई अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ त्यो 25-30 हजार तरकारीबाट हुन्छ अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको
2: गोलभेडाले मूल्य नपाउँदा 5 थरका किसान चिन्तित लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो
4: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ
3: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
4: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
3: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
4: शिक्षा शास्त्र संकाय बीएन ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
3: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
3: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
4: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्ययन क्यूए प्राप्त सरकारी क्याम्पस
3: स्कूल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
4: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
3: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
4: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
3: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
4: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
3: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
4: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
3: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
0: लागत बढ़दै गए पनि बजारमा प्रति किलो 15-17 रूपियाँमै बिक्री गर्नुपर्ने अवस्था आएपछि उनीहरू घाटा बेहोर्न बाध्य भएका हुन् किसानका अनुसार गोलभेडाको उत्पादन लागत उठाउन प्रति किलो कम्तीमा 30 रूपियाँ मूल्य आवश्यक पर्छ तर बजारमा अपेक्षा अनुसार कम मूल्य पाएपछि लगानी समेत उठाउन कठिन भएको उनीहरूको गुनासो छ उता व्यवसायीका अनुसार झापा मोरङ र सुनसरीका बजारमा बाहिरी जिल्लाबाट गोलभेडाको आपूर्ति बढ़ेका कारण स्थानीय उत्पादनको मूल्य घटेको छ यसले 5 थरका किसानलाई प्रत्यक्ष रूपमा असर परेको छ 5 थरको फिलिङ नगरपालिका हिलीवाङ हाङ गाउँपालिका र याङबरक गाउँपालिकामा व्यावसायिक रूपमा गोलभेडा खेती हुँदै आएको छ पहिलो सिजनको उत्पादनले उचित मूल्य नपाएपछि आगामी सिजनमा बजार सुधार हुने आशा किसानहरूले लिएका छन्
2: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने दाउने क्षेत्रमा भने यस वर्ष भने सहज भएको छ नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो गत वर्ष दाउने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो विशेष गरी वर्खा र हिउँदमा हजारौं यात्रीले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका 2 अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको तथ्याङ्क रहेको छ तर यस वर्ष त्यो अवस्था हटेको छ दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरूले पनि यस वर्षको अवस्था विगत भन्दा फरक रहेको बताएका छन् गत वर्षको तुलनामा यस वर्ष दाउने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो नारायणघाट बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सड़कको कालेपत्रे र कंक्रीट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो
0: नेपाली कंग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। कांग्रेसले हिजो दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न सर्वोच्चले असार 31 गतेका लागि पेशी तोकेको छ। संविधानसँग बाँझिने गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम 140(11), नियम 259, संविधानको धारा 274(8)सँग बाझिएको दावी गर्दै कांग्रेसले ती व्यवस्था खारेज गर्न माग गरेको छ। जेठ 17 गते पारित प्रतिनिधि सभा नियमावली 2083 कंग्रेसले त्यस बेला नै आपत्ति जनाउँदै थप छलफलका लागि समितिमा पठाउन माग गरेको थियो, तर सभामुख डोलप्रसाद अरियालले मसौदालाई समितिमा लैजानुपर्ने विषय नरहेको भन्दै प्रक्रिया अघि नबढ़ाउनु भएको बताइएको छ।
2: भक्तपुर स्थित हनुमन्ती खोलामा पानीको बहाव निरन्तर बढ़िरहेकाले नदी तटीय क्षेत्र र डुवानको जोखिममा रहेका स्थानीय वासिन्दाहरूलाई बिहान समय उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले गए राती सूचना जारी गर्दै हनुमन्ती खोलामा बाढ़ीको सतह बढ़ने क्रम जारी रहेको जानकारी दिएको थियो। नदीको जलसतह लगातार बढ़िरहेकाले खोला आसपासका होचा ठाउँ तथा विगतमा डुवान भइरहने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
0: संघीय संसदमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि पहिलो पटक छलफल भएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्षका 2080-81 वार्षिक प्रतिवेदनमाथि छलफल गरेर त्यस प्रकारको संसदीय अभ्यासको शुरूआत गरेको हो। तर जवाबदेहिता र प्रक्रियाको सवालकै बीचमा यस प्रकारको अभ्यासको शुरूआत भएकाले आगामी दिनमा थप बहस गर्नुपर्ने आवश्यकता महसुस भएको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले कार्यव्यवस्था समितिको बैठकमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि सभामै छलफल गर्ने विषय उठे पनि जवाबदेहिता र विधि तथा प्रक्रिया बहसमै हुँदा यस प्रकारको अभ्यासको शुरूआत भएको बताउनुभयो।
2: पेस्की नपाएको भन्दै मुहावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालामाथि कुटपीट भएको छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माण बापतको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायका प्रतिनिधि मुहावै 4 31 वर्षीय यज्ञराज शाहीले हिजो बिहान 8 बजेतिर प्रमुख प्रशासकीय अधिकृत कोइरालामाथि कुटपीट गरेका हुन्। सर्भर नचले र भुक्तानीको काम नभएपछि गाउँपालिकाकै भवन निर्माणको जिम्मा लिएको ठेकेदारका प्रतिनिधि शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपीट गरेको कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। बिहिबार अबेरसम्म कार्यालयमा भुक्तानीको काम गरेर बिहान कोठामै सुतिरहेका बेला काम छ भन्दै ढोका खोल्न लगाएर कुटपीट गरेको डीएसपी खत्रीले बताउनुभयो। गाउँपालिकाको आर्थिक वर्षको अन्त्यमा सबै भुक्तानीको काम सकेर आफ्नै कोठामा बसिरहेका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपीट गर्ने ठेकेदारका प्रतिनिधिलाई कार्यवाहीको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले छुट्टा छुट्टै विज्ञप्ति निकालेका छन्।
0: एक समय थियो नेपाली चलचित्रका केवल दुई प्रकारका कथा मात्रै हलमा दबदबा जमाउँथे, कि त चर्का राजनीतिक नारा बोकेका चलचित्र, नत्र भने आँसुको भील बगाउने भावनात्मक कथा दर्शकलाई लाग्थ्यो। नेपाली चलचित्रको दायरा सायद यति नै हो, तर समय चक्रसँगै नेपाली दर्शकको चेत फेरिएको छ। त्यही अनुरूप निर्देशक निर्माताहरूको सोच पनि व्यापक रूपमा बदलाव आएको छ। अहिले नेपाली चलचित्रले बिक्नका लागि मात्र कथा बुन्ने परम्परालाई धारलाई भत्काएको छ भने नेपाली कला संस्कृति र माटो को सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देख्न पाइन्छ। अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा प्रष्ट के भएको छ भने दर्शकलाई अब आफ्नै कथा, आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा देख्न पाइन्छ। नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान जोगाउनु पर्ने अभिनेत्री वसुन्धरा भूषालको बुझाइ छ। नेपाली समाज संस्कृति र जीवनशैली झल्किने कथा प्रस्तुत गर्दा मात्रै चलचित्रले दीर्घकालीन प्रभाव पार्न सक्ने भन्दै अहिले नेपाली चलचित्र लयमा फर्किएको कलाकारहरूको भनाइ छ।
2: केही समय यता बजारमा हरिया तरकारीको भाव सामान्य छ। वर्खायाममा बाढ़ी पहिरोले गर्दा बजारमा तरकारीको आपूर्ति कम भएर भाव महँगो हुने गरेको थियो। यति बेला कालीमाटीको थोक बजारमै अधिकांश हरिया तरकारी प्रति किलो 50 रूपियाँ भन्दा कम छ। थोकमा सस्तोमा उठाएका खुद्रा विक्रेताले पनि भावमा उपभोक्तालाई धेरै कसेका छैनन्। यसकारण किनेर खानेलाई हरिया तरकारीमा विगतका तुलनामा केही राहत मिलेको छ। हाल बजारमा गोलभेडा, आलु, बन्दा, काउली, मूला, भान्टा, बोडी लगायतका तरकारीहरू प्रति किलो 18 रूपियाँदेखि 44 रूपियाँ छन्। अफ सिजनका तरकारीहरू मात्रै प्रति किलो 50 रूपियाँदेखि 100 माथि रहेका छन्। कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा हरेक दिन 6 लाख किलो हरिया तरकारी भित्रिरहेको छ। अघिल्लो वर्ष बाढ़ी पहिरोले खेतबारीमा क्षतिसँगै ढुवानी अवरोध हुँदा बजारमा हरिया तरकारी महँगो हुँदै आए पनि यो वर्ष उपभोक्ताले राहत महसुस गरेका छन्। एक महिनाको अन्तरालमा कालीमाटी बजारमा तरकारीको भाव किलोमा 66 रूपियाँ भन्दा बढ़ीले घटेको छ। नेपाल फलफूल तथा तरकारी महासंघका अध्यक्ष भरत खतिवड़ाले यसपटक वर्खामा तरकारीको आपूर्ति सहज हुँदा भाव सस्तो भएको बताउनुभयो। पहिले भन्दा यसपटक हरिया तरकारीको भाव कम छ। उहाँले भन्नुभयो विभिन्न जिल्लामा भ्यालीबाट भित्रिने तरकारीको परिमाण घटेको छैन। अघिल्ला वर्ष बाढ़ीहरूले खेतबारीमा क्षति पुग्दा तरकारीको आपूर्तिमा असर पर्ने गरेको थियो।
0: साझा खबरमा अब विदेशका खबर। सन् 2025 जनवरी भन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा 1 करोड़ महिला र बालबालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्र संघले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएपछि अन्य प्रमुख दाताले पनि देशमा आफ्नो खर्च घटाएका छन्। द्वन्द्व सम्बन्धी यौनिक हिंसाका पीड़ित विस्थापित आमा विद्यालयबाट बाहिरिने बाध्य बालबालिकामा सहयोग घटाइएको छ। संयुक्त राष्ट्र अमेरिका र इरान बीचको सैन्य तनाव थप चुलिएको छ। अमेरिकाले इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्न शुरू गरेपछि इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रलाई लक्षित गर्दै क्षेप्रास्त्र र ड्रोन आक्रमण गरेको छ। यसबीच पूर्व इरानी सर्वोच्च नेता अली खमेनीलाई उहाँको गृहनगर सहदमा अन्त्येष्टि गरिएको छ भने इजरायलले आवश्यक परे इरान विरूद्ध पुनः सैन्य कार्यवाही गर्न तयार रहेको समेत चेतावनी दिएको छ। र हिंसाले वर्षौंदेखि संकटग्रस्त बनेको हाइटीमा संयुक्त राष्ट्रसंघ समर्थित नयाँ अन्तर्राष्ट्रिय गिरोह दमन बलमा श्रीलंकाको सुरक्षा टोली सहभागी गराइएको छ। संयुक्त राष्ट्रसंघ समर्थित उच्च बल उक्त बलले हाइटीको राष्ट्रिय प्रहरीलाई सशस्त्र गिरोहमाथि निरन्तर कायम गर्न सहयोग गर्नेछ। जीएफका एक प्रवक्ताका अनुसार श्रीलंकाली टोली पोर्ट उल प्रिन्स पुगेको छ भने परिचालन सुरक्षाका कारण टोलीको सदस्य संख्या सार्वजनिक नगरेको समेत बताइएको छ।
2: साझा खबरमा अब खेल खबर। स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको रोमाञ्चक क्वार्टर फाइनलमा स्पेनले बेल्जियमलाई 2-1 पराजित गर्दै अन्तिम 4 स्थानमा सुरक्षित गरेको हो। सन् 2010 विश्वकप जितेको स्पेन त्यसपछि लगातार अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको थिएन। 2014 समूह चरणबाट बाहिरिएको स्पेन 2018 र 2022 अन्तिम 16 बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै 16 वर्षपछि सेमी फाइनलमा स्थान बनाउन सफल भएको हो। यो स्पेनको विश्वकप इतिहासमा तेस्रो सेमी फाइनल यात्रा हो। यसअघि स्पेन 1950 र 2010 सेमी फाइनलमा पुगेको थियो। 2010 स्पेनले पहिलो पटक विश्वकप उपाधि जितेको थियो भने 1950 चौथो स्थानमा सीमित भएको थियो। यता बेल्जियमको विश्वकप यात्रा भने क्वार्टर फाइनलमै टुंगिएको छ। अब स्पेनले फाइनल प्रवेशका लागि सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। भोलि बिहान 2:45 भने विश्वकपको सेमी फाइनलका लागि नर्वे र इंग्ल्याण्डको प्रतिस्पर्धा हुनेछ। र इंग्ल्याण्डले भारतमा चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 9 विकेटले पराजित गर्दै 5 खेलको श्रृंखला आफ्नो पक्षमा पारेको छ। विस्ट्रोलमा भएको खेलमा इंग्ल्याण्डले 159 रनको लक्ष्य केवल 13.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
0: पहाड़मा आप खेतीको नयाँ उदाहरण, सम्भावना र चुनौती कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंछी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौं। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: अब यिनी कलमे बुटा त 2 वर्षमा फलिहाल्छन्। फलिसकेपछि त्यसको फल टिप्दा खाँदा अब त्यसरी अब सबैले अब ग्राहकहरूले पनि अब किन्न थाले, रुचाए। अब त्यो गरिसकेपछि अब पैसा भन्यो कि अब पैसा आउने रहेछ भन्ने सोच भयो, सबैले लगायौं।
6: भनेको तपाईँहरूको ससुराले वर्षमा झन्डै 7 लाख, तपाईँहरूले 3.5 लाख गर्दाखेरि झन्डै 10.5 लाख चाहिँ यो ठूलो बगैँचाबाट आमदानी हुँदो रहेछ। अनि यसको बजार चाहिँ कहाँ हो, यो कहाँ कहाँ बिक्री हुन्छ यहाँको?
1: हाम्रो त अहिले हामीले पुर्याउनै सकेकै छैन। पहिला सुरुमा चाहिँ हाम्रो हारीतिर हुन्थ्यो, अलिअलि कालीमाटी भन्ने हाम्रो यहाँ नलगारको कालीमाटीमा लग्थ्यौं, कुहिएर सरेर फाल्ने गर्थ्यौं। हाम्रो कट्ने भनेको यही आरबिस्कोर रुकुम आरबिस्कोरको रारी बजारमा हाम्रो सुरुमा आँप कटेको। लकडाउनदेखि यता चाहिँ हामीले बोक्नु पर्दैन, यहीँ घरमा आएर पनि हामीले ग्राहकलाई सन्तुष्टि बनाउन सकेका छैनौँ। आज बोल्छ यातायात भइगयो, काठमाडौँ लिने भनेर बिहान एकजनाले 35 केजीको अर्डर गरेर मोबाइल ब्याङ्किङ गरिदिनु भएको छ, केही दिनमा आएर लिन्छु भन्नुभएको छ। सुर्खेत दाङ सल्यानसम्म जान्छ कि यो हाम्रो आँप
6: उत्पादन बढाउनको लागि यहाँको स्थानीय सरकार अथवा अरू सरकारवाला निकायले चाहिँ कसरी सहयोग गरेका छन्, कसरी त्यो समन्वय भइरहेका छ त्यहाँ?
1: केही गर्नु भएको छैन उहाँहरूले, अब त्यति हामीले पनि अब त्यति उहाँहरूलाई अब जानकारी गराएको छैन क्या, यस्तो आमको फर्म छ, यो कृषकलाई यसरी प्रोत्साहन दिनुपर्छ भन्ने उहाँहरूको त्यस्तो जिज्ञासा छैन। अब पोर्साल मात्र या घेराबारको लागि मेयर साहबलाई हामीले अहिले जानकारी गऱ्यौँ, चोरी डकैती हुन लाग्यो, रोड कटिङ गरेर अब बच्चाहरूले अब हिँड्ने मान्छेले लुट दिए, अनि अब के गर्ने, अब यसको लागि अलिकति केही घेराबार गरिदिनुहोस् न मेयर साहब भन्यौ र अनि 1,40,000 अनुदान हालिदिनु भयो र त्यही अलिअलि लगाएका छौँ, अब पूर्ण भएको छैन। त्यति मात्रै हो उहाँ, अरे सहुलियत दिएको पनि आफ्नै मिहिनेत छ, कसैले गरेको छैन।
6: आँप सँगसँगै त्यहाँ अरू खेती पनि भइरहेको रहेछ, आँपको बुटा माथि ठुलो ठुलो भयो, मुनि चाहिँ खोर्सानी लगायतको अरू तरकारी खेती पनि रहेछ, यसले कतिको सजिलो बनाएको छ तपाईँहरू?
1: हामीलाई दोहोरो फाइदा भएको छ, खोर्सानीबाट पनि पैसा भक्का भयो। हामीले बैशाखदेखि खोर्सानी बेच्न सुरु गरेका छौँ, दिनमा 20-30 किलो लगेर भारीतिर ढेब्रीमा फाल्छौँ, तरकारी पसलमा फाल्छौँ, मुनि बदम लगाइरहेको छौँ। अब माथि आँप टिप्ने भइगयो, तल बदमको सिजनमा बदम हुन्छ, बदम निकाल्ने भइगयो, मकै हुन्छ, मकै खाने भइगयो वर्षभरि, अनि लरे बाली तरकारीहरू लगाएका छौँ तरकारी, त्यसमा मुनि बाई फेरि काउली बन्दाहरू पनि लगाउँछौँ, अहिले त तरबुजाहरू पनि लगाउँ। 3 सालको हामीले यही फर्मको बिचमा तरबुजा लगाउन थालेको, तरबुजामा यस एकदम राम्रो फलिरहेको थियो, अहिलेसम्म पनि फल्दैछ तरबुजा।
6: बगैँचा भित्रबाट वर्षभरिमा हुने जम्मा आमदानी चाहिँ कति हुन्छ त आँप लगायत सबै तरकारी फलफुलको?
1: तरकारी फलफुलको त सबै गरेन, अब तरकारीको आँपको त अब वर्षमा एकपटक हिसाब हुने भयो, तरकारीको त त्यस्तै 25-30 हजार जति हुन्छ तरकारीको। बिचमा फेरि गहुँ रोपिदिन्छौँ खानालाई, अब अलिकति लगाउँछौँ अनि आधा लगाउँछौँ, त्यही 25-30 हजार तरकारीबाट हुन्छ। अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ, अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ, भ्यान्टा पनि फल्दैछन्, बेच्ने सुरु भएको छ।
0: कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी, सुकुम्बासीको विचल्ली, आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने, देशभर एलनिनोको प्रभाव पर्ने सम्भावना, हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्क रहनुपर्ने,
0: गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा, घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारद्वारा छानबिन समिति गठन, प्रधानमन्त्री शाह र ऊर्जा उत्पादक बीच विद्युत व्यापार बढ़ाउने विषयमा छलफल,
2: निरन्तर बढ़दै बर्ड फ्लू, 1.5 खर्बको पोल्ट्री उद्योग जोखिममा, गोलभेडाले मूल्य नपाउँदा पाँच थरका किसान चिन्तित, पहाड़मा आप खेतीबाट लाखौं कमाउँदै जाजरकोटका किसान,
0: 1 करोड़ महिला तथा बालबालिकाले मानवीय सहायता गुमाएको संयुक्त राष्ट्र संघको भनाई, इरान अमेरिका र इरान बीच फेरि सैन्य तनाव बढ़्दो,
2: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकपको सेमी फाइनलमा, आज राति नर्वे र इंग्ल्याण्डको खेल हुने, टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा भारत 9 विकेटले पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुरमा अविनले बनाउनु भएको गज्जब छब्बा शीर्षकको कार्टुन लिएका छौं। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूलाई बोल्ने विषय र कहीँ कतै जानु पर्यो भने सोधेर जाने भन्ने विषयको प्रसंग निकै चर्चा बनिरहेको छ। त्यही विषयलाई यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। एकजना सांसद लेखेको झोला बोकेका व्यक्ति फोनमा कुराकानी गर्दै गर्दा बाहिर निस्केको जस्तो देखाइएको छ भने पछाडि धेरै सांसदहरूले उनलाई टुलु टुलु हेरिरहेका छन्। अगाडि शौचालय भनेर लेखिएको छ, तल यस्तो लेखिएको छ, कहाँ जान लाग्या रे, त्यति नै भन्न मिल्दैन, म पहिला एकपटक पार्टीमा सुधी हेर्छु है त।
2: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबर में यहां स्वागत छ। खोज खबर ईश्वर साउत को नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज का साथ ही अनलाइन में www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। देशभर मनसुनी वायुको प्रभाव, आज 6 प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। जानकी गाउँपालिका भन्दा टीकापुर नगरपालिकाको खर्च कम, टीकापुरको भन्दा जानकीको खर्च 10% बढ़ी। लम्कीचुवामा यातायात कार्यालय सञ्चालनमा आएपछि सवारी साधन नवीकरणमा सहज, असार 20 गतेसम्म 1,30,00,000 राजस्व संकलन। र टीकापुरमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई शैक्षिक डायरी वितरण। अब खोज खबर विस्तारमा। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। सुदूरपश्चिम लुम्बिनी, कर्णाली, कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मध्य प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कैलालीको टीकापुर र आसपासका क्षेत्रमा पनि बिहानदेखि वर्षा शुरू भएको छ। आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ भने देशका पहाड़ी, तराई र हिमाली भूभागका केही स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली पहाड़ी र तराई भूभागको थोरै स्थानमा तथा कर्णाली प्रदेशको पहाड़ी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा र कोशी प्रदेशको पहाड़ी, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले नागरिकलाई आग्रह गरेको छ। टीकापुर नगरपालिकाको चालू आर्थिक वर्षको खाताबन्द अवधिसम्म करिब 75% बजेट मात्रै खर्च भएको छ। चालू आर्थिक वर्षमा नगरपालिकाको 1,55,51,00,000 बजेट रहेकोमा 78,75,00,000 रूपियाँ मात्र खर्च भएको छ। थप खबर सहकर्मी छपिलाल चौधरीबाट।
1: 66,76,00,000 रूपियाँ चालू तर्फको बजेट रहेकोमा 53,85,00,000 रूपियाँ 80.67% र 38,75,00,000 रूपियाँ छुट्याइएको पूँजीगत तर्फ 24,80,00,000 66.24% रूपियाँ मात्रै खर्च भएको टीकापुर नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओडले जानकारी दिनुभयो।
2: हाम्रो आर्थिक वर्ष 82-83 लागि टीकापुर नगरपालिकाको वित्तीय प्रगति, विशेष गरी हाम्रो चारोतर्फ टीकापुर नगरपालिकाको 66,76,16,761 मध्ये हाम्रो खर्च चाहिँ 53,85,80,593 रुपियाँ भएको छ। यसलाई हामीले प्रतिशतमा हेर्ने भने 80.67% भएको छ। र त्यसै गरी हाम्रो टीकापुर नगरपालिकाको पुँजीगत खर्चतर्फ पनि हाम्रो यसपालि गत वर्षको तुलनामा राम्रो भाव देखिन्छ। पुँजीगत तर्फ हाम्रो 38,75,70,000 रुपियाँ विनियोजन भएकोमा हाम्रो खर्च चाहिँ 24,89,94,000 रुपियाँ खर्च भएको छ। अब यसलाई प्रतिशतमा हेर्ने भने हाम्रो करिब 64.25% भएको छ। अनि हाम्रो आर्थिक वर्ष 82-83 बजेटको फिगर हेर्ने भने 1,05,51,86,778 रुपियाँ हाम्रो विनियोजन भएकोमा हाम्रो खर्च चाहिँ 78,75,75,75 रुपियाँ 36 पैसा अर्थात् 74.63% रकम चाहिँ हाम्रो यसपालिको औसत खर्च भएको देखिन्छ।
1: ठेक्का लगाउँदा प्रतिस्पर्धा भएर घटाघट भएको, ठूला आयोजनाको समयमा काम नसकिँदा अर्को वर्ष दायित्व सरेकाले खर्च प्रगति कम देखिएको बताउनुभयो। टीकापुर नगरपालिकामा यस वर्ष 70 योजना टेण्डर मार्फत कार्यान्वयन भएका छन्। यी ठेक्काहरूमा निर्माण व्यवसायहरू बीच प्रतिस्पर्धा भएर खर्च घटेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताले पहिलो चौमासिकमा काम नभएको र पेट्रोलियमको मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले तोकिएको समयमा काम गर्न नसकेकाले खर्च कम भएको बताउनुभयो।
3: विगतको हकमा चाहिँ यो चोटि अलिक धेरै हुन सक्थ्यो, अब धेरै हुने सन्दर्भमा चाहिँ अब ग्लोबल क्राइसिसले गर्दाखेरि चाहिँ यो ठेकेदारहरूले काम सम्पन्न नगरेका कारणले अलिक कम्ती थियो।
1: टिकापुर नगरपालिकाको राजस्व संकलनको लक्ष्य भने पार गरिसकेको छ। आर्थिक वर्ष सकिन 6 दिन बाँकी रहँदै लक्ष्य भन्दा 87 लाख रूपियाँ बढ़ी राजस्व संकलन भइसकेको नगरपालिकाको राजस्व शाखा प्रमुख नन्दबहादुर केसीले बताउनुभयो। नगरपालिकाले यस वर्षको लक्ष्य 8 करोड़ 50 लाख रूपियाँ राखेकोमा असार 26 गतेसम्म 9 करोड़ 37 लाख रूपियाँ राजस्व संकलन भइसकेको छ। जानकी गाउँपालिकाको चालू आर्थिक वर्षमा 84.11% खर्च गरेको छ, जसमा पूँजीगत खर्च 64.31% र चालू खर्च 92.43% खर्च भएको छ। आर्थिक वर्ष 2082-83 गाउँपालिकाको 64.94 करोड़ बजेट रहेकोमा 54.62 करोड़ रूपियाँ खर्च भएको जानकी गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले जानकारी दिनुभयो।
4: हाम्रो जानकी गाउँपालिकाको चालू आर्थिक वर्ष 2082-83 अन्तिम दिन हामीले चाहिँ कुल बजेटको 84.11% खर्च भएको छ। त्यसमध्ये चालू खर्च 92.43% छ भने पुँजीगत खर्च 65.31% छ।
1: जोशीपुर गाउँपालिकाले चालू आर्थिक वर्षमा 85.24% बजेट खर्च गरेको छ। गाउँपालिकाका लेखा अधिकृत डिपेश टिमिल सिन्हाका अनुसार चालू तर्फ 93.19% र पुँजीगत तर्फ 66.14% गरी जम्मा 85.24% बजेट खर्च भएको छ।
5: चालू खर्च 93.19%, पुँजीगत खर्च 66.14%, समग्रमा चाहिँ 85.24% जसपुर गाउँपालिका।
6: समग्रमा अब ठिकै हो, आन्तरिक स्रोत अनि अब आय सबै मिलाएर योजनाहरू सम्पन्न भयो।
1: लम्कीचुहा नगरपालिकाले आर्थिक वर्ष 2082-83 75.18% रकम खर्च गरेको छ। चालू तर्फ 88.32% र पुँजीगत तर्फ 97.04% बजेट खर्च गरेको छ। नगरपालिकाले 1.22 अर्ब बजेट रहेकोमा 91.78 करोड़ रूपियाँ खर्च गरेको नगरपालिकाका लेखा अधिकृत जनक नेउपानेले जानकारी दिनुभयो। नेपाल सरकारको वित्तीय कार्यविधि अनुसार असार मसान्तको 7 दिन अर्थात 1 साता अगाडि नै सरकारी खाताहरू बन्द गर्नुपर्ने व्यवस्था छ। यस वर्ष असार महिना 32 को भएकाले असार 25 गते राति 12 बजेसम्म सरकारी खाताबाट खर्च अर्थात भुक्तानी गरिएको छ।
0: लम्कीचुवामा यातायात कार्यालय सञ्चालनमा आएपछि सेवागारलाई सेवा लिन सजिलो भएको छ। यातायात कार्यालयको शाखा लम्कीमा खुलेपछि नागरिकलाई राहत भएको हो। लम्कीचुवा नगरपालिका 4 बलियामा वैशाख 14 गतेबाट यातायात कार्यालय सञ्चालनमा आएको हो। यहाँबाट दैनिक 100 बढ़ी सेवागारलाई सेवा लिने गरेका कार्यालयले जनाएको छ। थप खबर सहकर्मी गीता चौधरीबाट।
7: विगतमा सेवा लिन धनगढ़ी जानुपर्ने लम्की टिकापुर लगायतका क्षेत्रका नागरिकलाई लम्कीमै यातायात कार्यालय सञ्चालनमा आएपछि सेवा लिन सजिलो भएको छ। पहिले धनगढ़ीमा जानुपर्ने बाध्यता रहेकोमा अहिले आफ्नै पालिकामा यातायात सञ्चालनमा आएपछि सेवा लिन सजिलो भएको लम्कीचुहा नगरपालिका वडा नम्बर 6 भगतपुरका बलबहादुर रावत बताउनुहुन्छ।
8: धनगढ़ी जानु पर्थ्यो, लामो शास्त्री खेप्नु पर्थ्यो, तर अहिले चाहिँ धेरै सुविधा भएको मैले महसुस गरेको छु। जस्तै अब यहाँबाट जाँदाखेरि थुप्रो गाडी भाडाको कुराहरू छ, अनि बीचमा दुर्घटना हुने कुराहरू छ, विभिन्न रिस्क छ नि। त्यो अब आफ्नै बजारमा हामीले यो यातायात खोलिसकेपछि हामीले सहजै तरिकाले आउन सक्ने र आफ्नो सेवा लिन सक्ने भएकाले यो मैले एकदमै यस क्षेत्रका लागि एकदमै राम्रो काम भएको छ भन्ने महसुस गरेको छु।
7: घोडाघोरी 2 सुखरका अमित कुमार चौधरी पनि धनगढ़ी जानुपर्ने र दिनभरि लाइनमा बस्नुपर्ने बाध्यता हटेको बताउनुहुन्छ।
9: परेन, धनगढ़ी जानु पर्थ्यो पहिला, होइन, धनगढ़ी भन्दा नि ठिकै छ, सजिलो छ।
7: जोशीपुर गाउँपालिका 7 लोहागरका सिर्जना भूल पनि मोटरसाइकलको कागजात नवीकरण लम्कीमै गर्न पाएपछि खुशी हुनुहुन्छ।
10: पहिलाको भन्दा

0: दैनिक चाहिँ 2.5-5 लाखसम्म राजस्व उठ्ने गर्छ। अब अहिले क्लोजिङको पिरियडमा अझ धेरै मात्रामा सेवा ग्राहकहरूको चाप रहन्छ।
1: यातायात कार्यालय बलियाका निमित्त प्रमुख चक्रबहादुर उपाध्यायले कार्यालयमा सबै प्रकारका सवारीको कागजात नवीकरण र राजस्व संकलन भइरहेको जानकारी दिनुभयो।
2: यो सेवा कार्यालयबाट हाललाई सबै प्रकारका सवारीहरूको कर संकलन र बुलुक नवीकरणको काम चाहिँ भइरहेको छ। दैनिक सामान्य अवस्थामा चाहिँ 50-60 को हाराहारीमा आउनुहुन्थ्यो। अहिले असारको बेला क्लोजिङको अवस्था भएकोले 100 को हाराहारीमा चाहिँ दैनिक सेवा ग्राहकहरू आइराख्नु भएको।
3: खोज खबरमा टिकापुरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई शैक्षिक डायरी वितरण लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
5: होइन चाइनिज हो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरौला रोड, टिकापुर, कैलाली।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 27 गते, साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। टिकापुरमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई शैक्षिक डायरी वितरण गरिएको छ। टिकापुरका सामुदायिक विद्यालयका 400 शिक्षकलाई डायरी वितरण गरिएको हो। डायरी शिक्षकलाई पाठ्ययोजना बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ। थप खबर सहकर्मी पूर्ण विकबाट।
9: टिकापुर नगरपालिका शिक्षा शाखाले टिकापुर अन्तर्गत रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई शैक्षिक डायरी वितरण गरेको छ। डायरीमा शिक्षकले दैनिक पठन पाठन गर्दा आवश्यक पर्ने निर्देशन सहित दैनिक पाठ योजनाका निर्माणमा सहयोग पुग्ने गरी नमूना तयार पारिएको छ। शिक्षक डायरी वितरणको उद्देश्य बारे बताउँदै टिकापुर नगरपालिका शिक्षा अधिकृत नरेश अवस्थी,
10: हामीले टिकापुर नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत प्रत्येक शिक्षकलाई एक एकवटा डायरी वितरण गरेका छौं। र यो डायरीको प्रमुख उद्देश्य के हो भने, डायरी वितरण गर्नुको शिक्षकहरूलाई क्लासमा जानुभन्दा पहिले शिक्षकहरूले आफ्नो विषयसँग सम्बन्धित अध्यावधिक विषयहरू, अध्यावधिक कुराहरू अथवा केही विद्यार्थीहरूलाई दिनुपर्ने नयाँ कुराहरू हुन सक्छन् र आफ्नो आफूले पढाउने पाठसँग सम्बन्धित कुनै विषयवस्तुसँग सम्बन्धित केही कुराहरू हुन्छन्, ती कुराहरूलाई टिपोट गरेर लैजानको लागि र शिक्षण सिकाइ क्रियाकलापलाई स्मार्ट बनाउनको लागि हामीले डायरीको प्रयोग गर्ने योजना बनाएका छौं। त्यो अनुसार शिक्षकहरूलाई वितरण पनि गरेका छौं र यसले त्यो शिक्षकहरू आफ्नो विषयवस्तु जुन शिक्षण गर्नुहुन्छ त्यसमा तयारी गर्नुहुन्छ र त्यसमा केही नयाँ कुराहरू छन् भने त्यो कुरालाई टिपोट गरेर कक्षामा लैजानुहुन्छ।
9: शैक्षिक डायरी शिक्षकहरूका लागि एक सहयोगी साधन भएकोले शिक्षक डायरी पाउँदा शिक्षण सिकाइ क्रियाकलापमा सहयोग पुग्ने शिक्षिका सुमन खड्का बताउनुहुन्छ। उहाँका अनुसार एक दक्ष शिक्षकले कम्तीमा भोलि के पाठ शिक्षण गरिँदैछ, आवश्यक अन्य विधि आदिका बारेमा सहजता हुनेछ।
11: टिकापुर नगरपालिका शिक्षा शाखाबाट चाहिँ प्रदान गरिएको शिक्षक डायरी मलाई व्यक्तिगत रूपमा हेर्दाखेरि त एकदमै उपलब्धिमूलक नै लाग्यो। कसरी लाग्यो भन्दाखेरि, अब शिक्षकले चाहिँ भोलि कक्षा कोठामा चाहिँ आफूले पढाउनु पर्ने, शिक्षण गर्नुपर्ने विषयवस्तुहरू चाहिँ होइन अघिल्लो दिन नै प्लान गरेर जाँदाखेरि अझ

0: पोजिटिभ हुन्छ, अलिकति पढाइलाई सिकाइलाई चाहिँ हामीले फरक कार्य बनाउन सकिन्छ जस्तो लाग्छ। र आफ्नो माइन्डेड मेकअप पनि हुन्छ, अब मैले चाहिँ पढाउनुपर्ने विषयवस्तुहरू के छ त्योभन्दा अलिकति पूर्व तयारी पनि त्यो सम्बन्धी अध्ययन पनि शिक्षकले चाहिँ कक्षा कक्षामा गरेर जान्छ। एकदमै राम्रो छ, उपलब्धिमूलक नै छ।
1: शिक्षक नियमावली अनुसार एउटा शिक्षकले दैनिक पाठ योजना बनाएर मात्र कक्षा कोठामा जानुपर्छ। पाठ योजनामा के पढाउने, कसरी पढाउने, के सामग्री प्रयोग गर्ने आदि सबै कुरा उल्लेख हुन्छ, जसले गर्दा शिक्षकलाई योजनाबद्ध तरिकाले सिकाइ गर्न सजिलो हुने र सिकाइ पनि दीर्घकालीन हुने। कर्णाली मावि टिकापुरका शिक्षक जितराम चौधरी बताउनुहुन्छ।
2: टिकापुर नगरपालिकाले अहिले नगरपालिकाभित्र भएका सामुदायिक विद्यालयहरूमा सबैलाई एउटा डायरी उपलब्ध गराएको छ पालिकाले। पालिकाको एउटा राम्रो प्रयास हो यो गुणस्तर शिक्षा, जस्तै गुणस्तरीय शिक्षा ल्याउनमा यसको पनि धेरथोर भूमिका रहेको छ। जस्तै जनगुनासोहरू आइराखेको छ कि सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरू बिना तयारी कक्षा कोठामा जानुहुन्छ, होइन, बिना तयारी गइसकेपछि उहाँले के पढाउनुहुन्छ, के गर्नुहुन्छ, त्यसको कुनै प्लान छैन। त्यसैले त्यो जनगुनासोलाई छिर्नको लागि भए पनि त्यो डायरीले नगरपालिकाबाट वितरण गरिएको त्यो डायरीले शिक्षकहरूलाई दिएको त्यो डायरीले चाहिँ कमसे कम मैले पढाउने विषय, आज मैले के पढाउने, त्यस्तै गरेर कति दिनमा मैले त्यो कोर्स सिद्ध्याउने, कसरी पढाउने, कुन तरिका अप्नाउने, कसरी विद्यालय विद्यार्थीहरूलाई राम्रोसँग बुझाउन सकिन्छ, त्यो त्यसको लागि पनि एकदमै महत्वपूर्ण छ त्यो
1: डायरीमा। शिक्षकले शिक्षण अवधि र अघि पछि पनि शिक्षकले देखे सुनेका कुराहरू टिपोट गर्ने र कक्षा कोठामा लागू गर्न सहज हुने गरी तयार गरिएको छ। डायरी वितरण पछि शिक्षकहरूको सकारात्मक प्रतिक्रिया आइरहेको र कम्तीमा पनि शिक्षकलाई क्रियाशील बनाइरहने भएकाले यसको प्रभावकारिता रहेको र आगामी वर्ष पनि निरन्तरता दिने बताउनुहुन्छ। फेरि पनि शिक्षा अधिकृत नरेश अवस्थी,
3: मैले के विद्यालयहरूमा बुझ्न आज मौका पाएको छु, उहाँहरूले चाहिँ यो हाम्रो लागि एकदम महत्वपूर्ण छ। कम्तीमा हामीले एक वर्ष, यो वर्ष चाहिँ आफ्नो विषयवस्तुको विषयवस्तुमा एक किसिमले मेहनत गरेर हामीले त्यसलाई त्यसमा डायरीमा उल्लेख गर्यौं भने अर्को वर्षबाट पढाउँदाखेरि हामीलाई अध्यावधिक भए मात्रै पुग्ने र त्यसले हाम्रो स्मरण पनि रहने। समग्रमा भन्नुपर्दा शिक्षक डायरी जुन हामीले शुरू गरेका छौं यसलाई चाहिँ सकारात्मक रूपमा नै शिक्षकहरूले ग्रहण गर्नुभएको छ।
1: मानिसको जीवनमा निरन्तर सिकाइ भइरहने भएकाले शिक्षकहरूलाई समय र परिस्थिति अनुसार ऊर्जावान बनाइरहन जरूरी छ। शिक्षकलाई क्रियाशील बनाउनु भनेको सिकाइ उपलब्धि वृद्धि हुनु हो, त्यसैले शिक्षकलाई यसै गरी क्रियाशील र ऊर्जावान बनाउनु जरूरी छ।
4: सहकर्मी पूर्ण विक अब बाँकी खबर। टिकापुर आठ स्थित त्रिभुवन मावि बटनपुरले शिक्षकलाई ल्यापटप वितरण गरेको छ। शिक्षकले विद्यालयले कक्षा 8, 10 र 12 विद्यार्थीको सिकाइ स्तर सुधारका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली विषय अध्ययन गराउने शिक्षकलाई ल्यापटप वितरण गरेको प्रधानाध्यापक रविन्द्र बहादुर कठायतले जानकारी दिनुभयो। ल्यापटप वितरण कार्यक्रममा टिकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरालाल चौधरी लगायतको सहभागिता रहेको थियो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
5: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
6: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
5: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
6: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
7: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक, गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: कबू का पिए रही था कबू पेंसिल रही था कबू झोले फटाका आज का कना हो बाबा के ओस्ट बाटिन गटिलो ठाउँ से झोला आनला से तो लड़का सामान निहरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जलम भर भर बराई थी रहत
0: का हुई कबू लड़का कॉपी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाउँ से झोला लाना नहीं चिपठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन वो तो कहाँ टीकापुर में रलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा सुगर झोला आनला बाटी ना कबू लड़का कहाँ पिए रही ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी एक आनल झोला दस काटस बाटिन ये बुरह ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब नहीं जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भन्दै सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-48673 र 98-14-68-02-04
10: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सुविधा लिएको आरोपमा एक बाल विकास शिक्षिका विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ कैलाली स्थित मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत शिक्षिका नन्दा कुमारी शाही विरूद्ध आयोगले मुद्दा दायर गरेको हो अनुसन्धानका क्रममा शाहीले 2066 मक्सिर 3 गते बाल विकास शिक्षक पदमा नियुक्त हुँदा भारतको माध्यमिक शिक्षा परिषद उत्तर प्रदेशबाट माध्यमिक तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएको छ सोही नक्कली प्रमाणपत्रका आधारमा उहाँले लामो समयसम्म सरकारी सेवा लाभ र सुविधा लिएको आरोप लागेको छ आयोगका प्रवक्ता सुरेश नेउपानीका अनुसार शिक्षिका शाहीले उक्त कार्य भ्रष्टाचार निवारण ऐन 2049 दफा 16(1) बमोजिम कसुर ठहर भएको छ संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ गणेश नेपाली आत्मदाह घटना तथा सुकुम्बासीमाथि अमानवीय हरकत गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले माइतीघरमा सरकार विरूद्ध प्रदर्शन गरेको हो सरकारकै कारण गणेश नेपालीको आत्मा दाह गर्नु परेको उनीहरूको आरोप छ टीकापुरमा पनि विद्यार्थीहरूले प्रदर्शन गरेका छन् नेपालीको आत्मदाह घटनाको अनुसन्धान गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको बताएको छ खोज खबरमा अब पालो जनावासको ट्राफिक नियम सबै नागरिकले पालना गर्नुपर्ने हुन्छ ट्राफिक नियमबारे जानकारी नहुँदा सवारी दुर्घटनामा घटना बढ़ने गर्दछन् आजको जनाज हामीले केही नागरिकलाई ट्राफिक नियमबारे तपाईँलाई के जानकारी छ भनी सोधेका छौं
11: मेरो नाम सृजन रावल म न्यूलाइटमा पढ्छु ट्राफिक नियम भनेको हामीले रोडमा हिँड्दाखेरि प्रयोग गर्ने एउटा नियम हो जसले हामीलाई दुर्घटनाबाट बचाउँछ ध्यान दिनुपर्छ जेब्रा क्रसिङबाट हिँड्नुपर्छ कताबाट गाडी आउला भनेर ट्राफिक नियम पालना नगरे पनि दुर्घटना हुन सक्छ सबै सचेत हुनुपर्छ
12: मेरो नाम दीपक विष्ट ट्राफिक नियम भनेको रोडमा जुन साइडबाट हिँड्नुपर्छ भनेको छ त्यो साइडबाट हिँड्ने राम्रोसँग हेरेर हिँड्ने जुन जहाँ पनि लेफ्ट साइडमा हिँड्ने
13: मेरो नाम दुर्गा जयसी हो म टिकापुर कैलालीमा बस्छु ट्राफिक नियम भनेको त अब ठाउँ ठाउँमा ट्राफिक त राख्नु पर्ने हो है चोक चोकमा अब ट्राफिक नियम मात्रै छ ट्राफिकहरूको पनि पालनै भएको छैन आम मानिसले अब आफ्नो जुन साइडमा हिँड्नु पर्ने हो त्यो साइडमा हिँड्नु पर्यो अनि पछि अब गाडीहरू कुन साइडमा आइरहेछ त्यो ध्यान दिएर बाटो काट्नु पर्यो अब जेब्रा क्रस पनि छैन बाटो त काट्ने हो मान्छेलाई बाटो काट्नको लागि जेब्रा क्रसिङ चाहियो एरो पनि चाहियो त्यस्तो केही भएको छैन ध्यान पनि दिएको छैन र
14: मेरो नाम निशा जयसी हो म टिकापुर कैलालीमा बस्छु हेलमेटहरू हेलमेटहरू लगाउनु पर्छ अनि त्यही ट्राफिकहरू नभएर एक्सिडेन्ट पनि भइरहेछ। दुर्घटना चाहिँ मोटरसाइकल बाइक मतलब गाडी चलाउँदा मात्रै हुँदैन, हिँड्ने मान्छेले बाटो नकाट्दा पनि हुन्छ एक्सिडेन्ट, कहिले काहीँ अरू मान्छेको लापरवाहीले पनि हुन्छ।
10: यस्तै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। देशभर मनसुनी वायुको प्रभाव, आज छ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। जानकी गाउँपालिका भन्दा टीकापुर नगरपालिकाको खर्च कम, टीकापुरको खर्च भन्दा जानकीको खर्च 10% बढ़ी। लम्गेचुवामा यातायात कार्यालय सञ्चालनमा आएपछि सवारी साधन नवीकरणमा सहज, असार 30 गतेसम्म 1,30,00,000 राजस्व संकलन। र टीकापुरमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई शैक्षिक डायरी वितरण। हरिलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत बिदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: आमा राति छ कता जान लाग्नु भयो नि?
2: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
1: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
2: किन नि सानो लट्ठी र टर्च लाइट
1: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
2: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
1: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएका ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
3: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
0: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
7: श्रोताबिनी नमस्कार, सामुदायिक रेडियो टिकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 27 गते शनिबार, तदनुसार जुलाई 11 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नु भएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि हुनेहरूको लागि नोकरी वा पेशामा तर्क शक्तिले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। महत्वाकांक्षी योजना पूरा गर्नको लागि संघर्ष गर्नुपर्ला। वृष राशि हुनेहरूको लागि साहित्य वा कला क्षेत्रमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई शिक्षालाई लिएर नयाँ मार्ग प्रशस्त हुनेछ। मिथुन राशि हुनेहरूको लागि विपरीत परिस्थितिलाई पनि धैर्य राखेर अनुकूल बनाउने प्रयास गर्नुहोला। स्वास्थ्य अलिक कमजोर देखिएको छ, विचार गर्नुहोला। कर्कट राशि हुनेहरूको लागि साहसी कार्य गर्ने समय रहेको छ। व्यापार व्यवसायमा आमदानी बढ्नेछ। सिंह राशि हुनेहरूको लागि आफन्तको साथ र सहयोगले मन प्रसन्न रहनेछ। विद्यार्थीहरूमा भाषण वा अभिव्यक्ति कलामा निखारता आउने देखिन्छ। कन्या राशि हुनेहरूको लागि राजनीतिक क्षेत्र वा सामाजिक क्षेत्रमा प्रतिद्वन्दीहरूलाई पनि आफ्नो व्यक्तित्वले प्रभावित पार्न सक्नुहुनेछ। नोकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग पाइनेछ। तुला राशि हुनेहरूको लागि पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। पुराना कुरा मनमा अल्झिरहन सक्छन्, विचार गर्नुहोला। वृश्चिक राशि हुनेहरूको लागि बिहानदेखि नै कामको तालिका फेरिन सक्छ। जे काम पहिले सक्नु आवश्यक छ त्यसलाई प्राथमिकता दिने राम्रो हुनेछ। धनुराशि हुनेहरूको लागि घरमा आफन्तको आउजाउ हुन सक्छ। लामो समयपछि भएको भेटले रमाइलो वातावरण बन्नेछ। मकर राशि हुनेहरूको लागि आज नयाँ जानकारी प्राप्त हुनेछ। कुनै कुरालाई राम्रोसँग बुझेर मात्र आफ्नो धारणा बनाउनुहोला। कुम्भ राशि हुनेहरूको लागि घरका आवश्यक खर्च बढ्न सक्छन्। योजना बनाएर खर्च गर्नुभयो भने आर्थिक पक्ष सन्तुलित रहनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि अरूले तपाईँमाथि भरोसा गर्ने दिन छ। जिम्मेवारी पूरा गर्दा राम्रो नाम कमाउन सक्नुहुनेछ। सानो सफलताले थप उत्साह दिनेछ। हामीले तपाईंलाई सुनायौं तपाईंको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भनिए पनि तपाईंले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईंकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईंका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5561-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: स्वदेशनपछि अब सुनौ आज सामुदायिक रेडियो टीका प्रेसमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे साझा नेपाल, 8:10 बजे जीवन सन्देश, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरे गीतहरू, 11 बजे लोक चौतारी, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपरे थारू गीतहरू, 4 बजे लोकदोहोरे गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7 बजे थारू विशेष गीतहरू, 7:30 बजे साझा खबर, 8:10 बजे हाम्रो कृषि, 9:05 बजे मृत्युलय र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टीकापुर बहुमुखी क्याम्पस टीकापुर कैलाली
2: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वाल से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराईटी सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरम्हे उक्र संपर्क कैके उपचार सेवा लेह अनुरोध करती सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-72-59

0: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।
2: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 9870-10672।
6: स्वास्थ्यका लागि पानी।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश। नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरूद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईलाई स्वागत छ। म अचला। रेडियो कार्यक्रम जीवन सन्देशको आजको श्रृंखलामा हामी विज्ञ व्यक्तिहरूसँग अन्तर्क्रियात्मक छलफल गर्नेछौं। यस कार्यक्रममा हामी नेपालमा सर्पदंश उपचार केन्द्रको व्यापकता, स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको सर्पदंश उपचार सम्बन्धी रणनीति, एन्टीभेनम अर्थात प्रतिविष वितरण प्रणाली तथा स्वास्थ्यकर्मी अभिमुखीकरण तालिम अनि सर्पदंश रोकथामका लागि रोटरीको जनचेतनामूलक अभियान सहित डब्ल्यूएचओ नेपालसँगको सहकार्य र डब्ल्यूएचओ नेपालले यस सर्पदंश अभियानलाई कसरी सहयोग पुर्याइरहनु भएको छ, सर्पदंश न्यूनीकरणका लागि सामुदायिक सहभागिताको महत्व किन छ भन्ने बारेमा विशेष परिचर्चा गर्नेछौ। आउनुहोस् कार्यक्रमको शुरूआत गरौं विज्ञ व्यक्तिहरूको पूरा परिचयबाट।
1: नमस्कार, मेरो नाम डाक्टर हेमन्त चन्द्र ओझा हो। म चाहिँ स्वास्थ्य सेवा विभागमा एज अ वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्टको रूपमा कार्य छु र मैले विभिन्न कार्यक्रम सँगसँगै देशभरिको स्नेक बाइट म्यानेजमेन्टमा पनि हेर्ने गरेको छ। धन्यवाद।
2: नमस्ते, म डाक्टर प्रकाश साकी, अहिले विश्व स्वास्थ्य संगठनमा कम्युनिकेबल डिजिज युनिटमा चाहिँ नेसनल प्रोफेसर अफिसरको रूपमा चाहिँ नेग्लेक्टेड ट्रपिकल डिजिज उपस्थित उष्ण प्रवेशीय रोगहरू हेर्छु, त्यसमा एउटा स्नेक बाइट इन्जिनियर पनि हो।
3: नमस्कार, मेरो नाम डाक्टर निर्मल रिजाल, म रोटरी क्लब अफ काठमाडौँ मिड टाउनको भूतपूर्व अध्यक्ष।
0: आजको यस छलफलको शुरूआत म डाक्टर ओझाबाट गर्न चाहन्छु। डाक्टर ओझा, गएको वर्ष इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको कार्यक्रमलाई कसरी मूल्याङ्कन गर्नुभएको छ र के कस्ता चुनौतीहरू आए त्यसलाई छोटकरीमा प्रकाश पारिदिनुहोस् न।
1: धन्यवाद। यो हजुरले एकदमै महत्वपूर्ण चाहिँ इस्यु अहिले उठाउनु भएको छ, किनभने यसलाई बुझ्दाखेरि चाहिँ अलिकति हामीले चाहिँ यसका अरू विविध पाटाहरूलाई पनि हेर्नुपर्ने हुन्छ, किनभने कहिलेकाहीँ हामी हेल्थमा काम गर्ने मान्छेहरूले बाहिरी पाटाहरूलाई नबुझ्दाखेरि के भइरह हो भन्ने चिज चाहिँ फेरि बुझ्न गाह्रो हुन्छ हामीलाई। विश्व चाहिँ प्रत्येक वर्ष चाहिँ तातो हुँदै गइरहेछ, तातो तातो हुँदै गइरहेछ भनेर अहिले हामी हाम्रा डिफरेन्ट वातावरणका रिपोर्ट्सहरू एभ्रिथिङले त्यो सो गरिरहेछ। एउटा त्यो भयो। पपुलेसन साइजहरू इन्क्रिज हुँदैछ, ल्यान्डहरूको युज अलिकति फरक तरिकाले भइरहेछ, मानिसहरूको बसाईको पनि चेन्ज भइरहेछ। यो सबै घटनाक्रम चाहिँ रोगहरू घटनाहरूसित अछुतो रहँदैन, त्यसका बाई प्रोडक्टको रूपमा यिनीहरू निस्किन्छन्। अब मैले यहाँलाई एउटा सानो उदाहरण एउटा फिगरबाट मात्रै शुरू गर्छु। मैले अहिले के देखिरहेको छु, मेरो जुन राष्ट्रिय हाम्रो तथ्याङ्कमा आएको हाम्रो डेटाहरूले के देखाइरहेछ भने हामीका भेनमस स्नेकहरू अर्थात विषालु सर्पको टोकाईहरू बढ़िरहेको देखाइरहेछ। अब कहिलेकाहीँ के हुन्छ भने हामीले यसलाई विविध पार्टबाट हेर्छौँ, जस्तो बढ्यो भन्नेमा चाहिँ हामीले हुनसक्छ कहिलेकाहीँ हामीले सर्भिसहरूलाई एक्सपान्ड गर्दै गएपछि मानिसहरूको घरको नजिक सर्भिस भएपछि सर्भिस लिन आयो डेटा बढ्यो भनेर पनि एउटा एउटा वे अफ त्यसलाई एनालिसिस हुन्छ भने डरलाग्दो के हुन्छ भने अब साँच्चै नै मानव र यो जनावरको द्वन्द बढेको भन्ने चाहिँ फेरि चाहिँ यो चाहिँ डरलाग्दो कुरा हुन्छ। त्यही भएर अब हामीले यसलाई यसका पाटाहरू निहाल्छौँ। निहालेपछि अहिले हामी के गरिरहेछौँ भने यसका सम्बन्ध अरू निकाय जुन छन् जस्तो वन क्षेत्र होला, वातावरण क्षेत्र होला, अरू पशुको क्षेत्र होला, कुन कुन क्षेत्रहरूसित सम्बन्ध छ त्यो क्षेत्रहरूसित फेरि हामी सहकार्य गरेर यसको च्यालेन्जलाई कसरी मिटिगेट गर्ने भनेर हेरिराखेका हुन्छौँ।
3: उसो भए तपाईँले अहिले भन्नुभयो जस्तै अहिले चाहिँ विखालु सर्पहरूको टोकाई चाहिँ बढ्यो, यो गएको वर्षमा बढ्यो होइन, त्यो संख्या चाहिँ बढ्यो, इन्सिडेन्स बढ्यो, त्यसको विविध कारण हुँदाहुँदै तपाईँलाई अहिले विशेष गरी के कारणले त्यो भयो होला जस्तो लाग्छ?
1: एउटै चिज चाहिँ हुँदैन त्यसको जिम्मेवार, मल्टिपल चिजहरू जिम्मेवार हुन सक्छ, मानिसहरू बढी एवेर भएको हुनसक्छ एउटा होइन। हिजोको दिनमा चाहिँ जुन पनि सर्पको टोकाई चाहिँ उसले घरमा हेलचक्राइ लिएको थियो भने आज त्यो मान्छेले सूचना पायो होला या उसका रिच भयो होला हामी या विविध कारणले गर्दाखेरि सर्भिस लिन आएको हुनसक्छ, एउटा त्यसले तथ्याङ्क बढ्छ। अर्को तपाईँले आफ्नो सर्भिस आउटलेटहरू बढाउनुभयो, सर्भिस दिने ठाउँहरू बढाउनुभयो आउँछ, ट्रिटमेन्ट दिने मान्छेहरूलाई कपासिटेट गर्नुभयो, तपाईँका सर्भिस लिन आउँछ, विश्वास हुन्छ होइन। यो सँगसँगै अर्को पाठ मैले भनेको, जुन सर्पहरूको हेबिटेटमा चेन्ज हुने, सर्पहरूको आहार यदि उसले आफ्नो खाइरहेको बासस्थानमा नपाउँदाखेरि ऊ जता मानव बस्तीहरू छ त्यता आउने, त्यसले गर्दाखेरि द्वन्द्वहरू बढ्ने हुन्छ कि, र त्यसले गर्दाखेरि चाहिँ यो समग्रमा यो सबै कारणले हुन्छ। र हामीले एउटै कारणलाई मात्रै मानिकन त्यसमा इन्टरभेन्सन गर्नु गर्दाखेरि चाहिँ कहिलेकाहीँ हामी रिजल्ट चाहे जस्तो नआउला, त्यही भएर हामी मल्टिपल चिजहरूमा चाहिँ हामीले एक्ट गर्नुपर्ने हुन्छ। यसले हामीलाई त्यही सन्देश दिइरहेछ अहिले।
3: सो एउटा कुरा मैले त्यहाँ सुने, जस्तो सेवा केन्द्रहरू पनि विस्तार भइरहेको कुरा छ, त्यसमा अलिकति भनिदिनुहुन्छ कतिवटा पुगे, कहाँ कहाँ छन्, के कसरी भइरहेछ?
1: जियो म्यापिङ नै एक किसिमले गर्यौं हामीले, जुन जियो म्यापिङ गर्दाखेरि हामीले चाहिँ हाम्रो सबभन्दा हाई बर्डन भनेको 26 जिल्ला हो। सरकारले जति त्यसलाई पुस गरेर जति पनि कार्यक्रम गर्न खोज्यो भने स्थानीय सरकारहरूले पनि यसको अपनत्व चाहिँ लिनुपर्ने हुन्छ, यसको जिम्मेवारी चाहिँ लिनुपर्ने हुन्छ। सो अहिले अल टुगेदर नेपालमा हेर्दाखेरि हाम्रो टोटल 106+ स्थानबाट चाहिँ हामीले चाहिँ स्नेक बाइटको सर्भिसेसहरू दिइराखेका छौँ, र यो संख्या दिनौ बढ्दो छ, किनभने हामीलाई रिक्वेस्ट आउँछ, हामीले त्यसको एसेसमेन्टको बेसमा, किनभने त्यसको एउटा स्ट्यान्डर्ड बनाएको छ स्वास्थ्य मन्त्रालयले, त्यसको एउटा मापदण्ड बनाएको छ, त्यो मापदण्ड अनुसारले हामी त्यसलाई चाहिँ अहिले सर्भिसहरू पनि त्यसरी एक्सपान्ड गर्दै लगिरहेको छ।
0: डाक्टर साहब, तपाईँले भने अनुसार यो सर्पदंश केन्द्रहरू सबैमा एन्टिभेनम अर्थात प्रतिविष दिने गरिन्छ कि गरिँदैन? यदि दिइन्छ भने यसको वितरण कसरी गरिन्छ?
1: दुईटा पोइन्ट, एउटा पोइन्ट चाहिँ के छ भने त्यो जुन मापदण्ड छ त्यो मापदण्डको एउटा मापदण्ड रहेको विषयवस्तु भनेको चाहिँ त्यो प्रतिविष चाहिँ त्यही हुनुपर्छ, त्यो मापदण्डमै भने केन्द्रमै हुनु पर्यो। ए दोस्रो कुरा के छ भने हाम्रो आफ्नै एउटा आपूर्ति प्रणाली छ स्वास्थ्य सेवा विभागको, होइन, त्यो आपूर्ति प्रणाली भनेको त्यसको म्यानेजमेन्ट, त्यसको चेन कसरी म्यानेजमेन्ट हुन्छ भने यहाँ बिडिङ हुन्छ, बिडिङ भइसकेपछि गुड्स रिसिभ हुन्छ, त्यसलाई चाहिँ फेरि हाम्रो आफ्नै सप्लाई चेनबाट चाहिँ 7 प्रदेशमा रहेका 7 आपूर्ति केन्द्रमा पठाइन्छ, अनि त्यहाँका आपूर्ति केन्द्रहरूले त्यो क्षेत्रमा भएको, त्यो ठाउँमा भएको ट्रिटमेन्ट सेन्टरहरूको मागको भर्सेस उसले त्यसलाई चाहिँ सप्लाई गर्ने गर्छ। एउटा अर्को चाहिँ हामी कहिलेकाहीँ एडहक पनि सप्लाई गर्छौँ, इमर्जेन्सी सप्लाई गर्ने मेकानिजम पनि हुन्छ। मानिलिउँ यो गर्दा गर्दै कतै स्वाट लाएर केसहरू बढेर अचानक त्यो ह्रास आएर या कमी भयो भने बित्तिकै त्यसलाई रिप्लेस गर्ने पनि हामीसित एउटा हामीले तयार गरेका हुन्छौँ मेकानिजम। र अर्को कहिलेकाहीँ जस्तो काठमाडौँ लगायतको प्लेसेसहरूमा कहिलेकाहीँ कुनै कुनै हस्पिटलहरूले केस म्यानेजको बेसमा पनि हामीले पठाइदिने गरेको छ। सो यसरी हामीसित 2-3 तरिकाले हामीले चाहिँ यो प्रतिविषको चाहिँ यो आपूर्ति चक्र चाहिँ व्यवस्थापन गरेका छौँ।
0: एउटा अर्को सुन्नमा आएको के छ भन्दा, जस्तो सर्पदंश उपचार केन्द्रहरू त छन् तर त्यहाँ प्रपर तालिम प्राप्त स्वास्थ्य सहकर्मीहरू नभएको, एन्टिभेनम दिन नसकेको र त्यहाँ टाइममै पुर्याउँदा पनि बिरामीहरू मृत्यु भएको सुन्नमा आएको छ, यस्तो केसेसहरूलाई तपाईँले कसरी एड्रेस गर्नुभएको छ?
1: केही घटनाहरूमा हामीले के पाएका छौँ भने हामी हाम्रो अलिकति हाम्रो हेल्थ वर्कर्सहरूले कहीँ चाहिँ भनौँ न अब सर्भिसै नदिएको चाहिँ होइन, तर अलिक कहिले काहीँ चाहिँ त्यो अलिकति केही केही घटना अलिकति आत्तिनु भएको हो कि, उहाँहरूलाई अलिकति मोर बुस्टअप चाहिने हो कि भन्ने खालको हामीले त्यस्तो खालको अहिले फेला पारेका छौँ। जति एउटा साधारण सर्पदंशलाई एउटालाई टोक्यो, त्यो सर्भिस लिन आयो, त्यसलाई उपचार दियो मात्रै होइन, यसका थुप्रै छ आयामहरू जसलाई हेर्नुपर्ने हुन्छ, किनभने केही इन्फ्रास्ट्रक्चरहरूको डेभलपमेन्टदेखि लिएर ह्युमन रिसोर्सको कपासिटीदेखि लिएर इक्विपमेन्ट्सहरूदेखि लिएर यसका सूचना प्रणाली यसका विविध चिजहरूलाई चाहिँ र कम्युनिटीसितको इंगेजमेन्टहरू होइन सर्भिस युटिलाइज गर्ने मान्छेहरूको विश्वासहरू सबै चिजलाई समग्र रूपमा राखेर हेर्नुपर्ने हुन्छ कि। त्यसले गर्दाखेरि के हो भने हाम्रो पनि लर्निङ बाई डुइङ हो धेरै चिजहरू, हामीलाई कतिपय चिजमा छुट छैन, हामीलाई छुटै छैन, हामीलाई त्यो कुनै यो इन्तु किन्तु परन्तु के भन्ने बहानामा हामीले सर्भिस चाहिँ हामी सर्भिस रोक्न पनि सक्दैनौँ र सर्भिसलाई कसैलाई वञ्चित पनि गर्न सक्दैनौँ, किनभने यो नागरिकको अधिकार हो, मानिसको अधिकार हो। सो हाम्रो सर्भिसेसहरू जे पनि छ त्योसित जोडिएको विषयवस्तुहरू।
3: हजुर डाक्टर साहब, त्योसँग जोडिएकै यो सेवा केन्द्रहरूबाट दिने सेवालाई अझ राम्रो गराउन, प्रतिविषको जुन वितरण छ त्यसलाई अझ राम्रो बनाउनलाई चाहिँ गत वर्ष मलाई ज्ञान भएसम्म डाक्टर साहबहरूले तालिम पनि दिनुभयो, त्यो तालिमको बारेमा थोरै भनिदिनुहुन्छ?
1: हाम्रो 2-3 किसिमको तालिमहरू हामीले सञ्चालन गर्छौँ। एउटा त हामीले ट्रिटमेन्ट दिने मान्छेहरूलाई कस्तो हुन्छ भने पहिला के थियो भने जे चिज पनि सेन्टरबाट नै गरिदिनुपर्ने खालको हामीले मेकानिजम बनाएका रहेछौँ पहिला। अब त्यतिको लागि त ठिक थियो होला, तर पछि आएर के चाहिँ बुझियो भने होइन यसरी हुँदैन, प्रत्येक ठाउँमा चाहिँ एक्सपर्ट्सहरूलाई राखिदिए भने उसले मोर एक्सपर्ट्सहरू डेभलप गरिदिन्छ या मोर ट्रेन पिपललाई गरिदिन्छ, रादर देन सबै थोक हामीमै गर्छ। सो त्यो लेभलको एउटा हामीले चाहिँ यो मास्टर ट्रेनर्सहरूको ट्रेनिङहरू पनि हामीले कन्डक्ट गर्छौँ. सो अनि त्यसमा बहुआयामहरूका पार्टमा पनि हामी सिकाउँछौँ र प्लस ट्रिटमेन्ट पनि सिकाउँछौँ एउटा त्यो पार्ट भयो भने. अर्को हामी यसको आपूर्तिको चक्रमा बस्नेहरूसित पनि हामी डिस्कस गर्छौँ, उहाँहरूको पनि च्यालेन्जेस हेर्छौँ, के छ समस्या कहाँ छ भनेर त्यो एउटा पार्टमा गर्छौँ भने. अनि हाम्रा जति अरू हामी किनभने स्नेक बाइट चाहिँ हामी दुई तिनवटा मोडालिटीमा सञ्चालन गरेका छौँ. एउटा गभर्मेन्टको प्योर इन्टिटी आफ्नै ओन एन्टिटीबाट चाहिँ सर्भिस दिने भने, अर्को हामी नेपाल आर्मीसितको सहकार्यमा गरेका छौँ, अर्को हामी नेपाल प्रहरीसितमा पनि छ, र त्यस्तै हामीले रेड क्रसको सहकार्यमा पनि हामीले सञ्चालन गरेका छौँ. सो हामीले त्यहाँको मान्छेहरूलाई पनि बोलाइकन उहाँहरूलाई पनि कपासिटेट गर्छौँ, उहाँहरूलाई पनि नयाँ अहिलेको के छ त राष्ट्रिय उपचार पद्धति के हो त, अहिले के भन्छ त, डेटाले के देखाइरहेछ, कहाँ छ च्यालेन्ज, के गर्नुपर्ने भन्ने पार्टहरूमा पनि हामी त्यसरी चाहिँ समग्रमा. र इभन यो वर्ष त अब हामीले अलिकति एचएमआईएस भन्छौँ हामीले, हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, अब हामी त्यहाँ पनि अलिकति उहाँहरूसित पनि सहकार्यमा यो डेटाहरूलाई अझ मोर रोबस्ट कसरी बनाउन सकिन्छ भन्ने पार्टमा पनि योपालि उहाँहरूसित पनि सहकार्य गर्दैछ.
3: हजुर, यो सर्पदंश रोकथाममा अझ प्रभावकारी काम गर्न यो एउटा चिज अझ भइदिए हुन्थ्यो भन्ने कुनै त्यस्तो छ भने के हुन्थ्यो त्यो?
1: नेपालमा हामीले करिब करिब 90 प्रजाति भन्छौँ होइन, लगभग डिफ्रेन्ट स्टडीको डिफ्रेन्ट रिपोर्टहरू छ, त्यसमध्ये 18-20 मात्रै विषालु सर्पहरू हाम्रो भेटिन्छन्. भनेपछि त यदि 100 टोकाईमा हो, 100 टोकाई हुन्छ, 70 सर्पको टोकाई त अविकालु सर्पको टोकाई हो, त्यो अविकालु सर्पको टोकाईमा त केही नगरे पनि निको हुन्छ, अलिकति सान्त्वना दिदिए मात्रै. तर जो 20 छ रियल, जसलाई चाहिँ एन्टिस्नेक भेनम नै चाहिने हो, त्यो मान्छे पनि अब यो हरायो के, यही 70 पछाडि लायो के, किनभने त्यो खालको ट्रेन्ड हो. त्यो मेरो चुनौती हो अहिलेको लागि, त्यसलाई मिनिमाइज गर्नु, त्यसलाई कसरी गर्न सक्छु मैले, त्यसलाई सक्छु त एकदम निमट्यान्न कसरी पार्न सक्छु, त्यो हो अहिलेको. त्यसमा मलाई चाहिँ कमन पब्लिकको, पत्रकारिता क्षेत्रका हाम्रा विज्ञहरूको, यसका सर्भिस प्रोभाइडरहरूको, पालिकाहरूको, प्रदेशको, इच एन्ड एभ्री इन्डिभिजुअलको, सबैको साथ सहयोगको चाहिँ आवश्यकता छ कि यस्ता मिथहरूलाई चिरौं, नजिकको जहाँ हाम्रो स्नेक बाइटको सर्भिस प्रोभाइड गरिरहेछ यस्तो घटना घटेको क्रममा चाहिँ त्यहाँ गएर सर्भिस लिन मैले त निवेदन गर्छु. हरेक सर्पको टोकाईलाई चाहिँ ऊ नलिउँ, हेलचेकमै नलिउँ, जाउँ हामी घरमा डिसाइड नगरौँ, किन हाम्रो रिपोर्टहरूले पनि त्यो देखाइरहेछ. हाम्रो मृत्युको चाहिँ 40% मृत्यु चाहिँ हाम्रो कम्युनिटीमा भइरहेको देखाइरहेछ तथ्याङ्कले. यदि साँच्चै नै गर्न सकिने हो भने त ती ठाउँमा जाउँ, चिरौं ती चिजहरूलाई, ती काम गरौं सँगै.
0: अहिले हामी सुन्दैछौ सर्पदंश सम्बन्धी अन्तर्क्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश. हामीसँग हुनुहुन्छ डाक्टर हेमन्त चन्द्र ओझा र डाक्टर प्रकाश शाक्य. डाक्टर प्रकाश शाक्य, नेपालमा डब्ल्यूएचओको सर्प सम्बन्धी कार्यक्रमहरू कसरी चलिरहेको छ?
2: डब्ल्यूएचओ को पर्सपेक्टिभलाई हेर्दाखेरि हो भने स्नेक बाइट इन्भेनोमिङ भन्छौँ स्ट्यान्डर्ड टर्मिनोलोजी युज गर्दाखेरिलाई चाहिँ उपेक्षित उष्ण प्रदेशीय रोग एनटिडिज भनेर चाहिँ 2017 चाहिँ प्रायोरिटाइज गरेको, 2017 इन्क्लुड गरेको. त्यस पश्चात चाहिँ डब्ल्यूएचओले विभिन्न स्ट्राटेजिक पार्टहरूमा काम गरिरहेछ. ग्लोबल स्ट्राटेजी छ, हामी छ रिजनल स्ट्राटेजी छ, र ती डब्ल्यूएचओ ग्लोबल र रिजनल स्ट्राटेजीमा आधारित भएर डब्ल्यूएचओ कन्ट्री अफिस नेपालले नेसनल प्रोग्राम मिनिस्टर

0: स्ट्राटेजिक बाटोमा चाहिँ नेपालमा हामीसँग केस म्यानेजमेन्ट गाइडलाइन भए पनि प्रोग्राम रिलेटेड स्ट्राटेजी हामीले अझै पनि डकुमेन्टहरू बनाउन बाँकी छ, त्यसमा टेक्निकल सपोर्टहरू चाहिँ डब्ल्यूएचओले गर्नेछ। त्यो बाहेक चाहिँ रोटरी नेपालसँग पनि डब्ल्यूएचओले सहकारी गरिरहेको छ, विशेष गरी यो कम्युनिटीलाई इम्पावर गर्ने पाठोमा, जुन चाहिँ रोटरी नेपालसँग चाहिँ यो आइसे मटेरियलहरू बनाउने डिस्कसन फेजदेखि लिएर प्लानिङ फेजदेखि लिएर इम्प्लिमेन्टेशन फेजमा पनि डब्ल्यूएचओको कोलाबोरेटिभ रोल छ। र यसमा एउटा कुरो मैले के जोड्न चाहे भन्दाखेरि, जुन स्ट्राटेजिक डकुमेन्ट हामीले यी स्ट्राटेजिक कुरा गरेँ मैले, ग्लोबल स्ट्राटेजीको एउटा मेजर पार्ट हो, त्यसको एउटा मेजर पिलर भनेको स्नेक बाइट अथवा सर्पदंशलाई कम गर्नको लागि त्यसको एउटा मेजर पिलर भनेको इन्गेजिङ एन्ड इम्पावरिङ कम्युनिटी। त्यो पार्टमा रोटरी नेपालले रोल खेलिरहेछ, त्यो इन्गेजिङ कम्युनिटीलाई अझ घनीभूत रूपमा लानलाई चाहिँ त्यो ठाउँमा पुगौं, अझै हामीले नेपाल गभर्मेन्टको लिडरसिपमा डब्ल्यूएचओ रोटरी नेपाल तथा अन्य पार्टनरहरू सहकार्य गरेर चाहिँ अझै त्यो कम्युनिटी इन्गेजमेन्टमा अझै रोल खेल्न बाँकी छ। हामी गरिरहेछौँ तर अझै पनि घनीभूत रूपमा चाहिँ त्यो कम्युनिटी इन्गेजमेन्टमा हामीले रोल खेल्न पाइन्छ जस्तो लाग्छ।
1: डाक्टर साहब, मैले त्यसमा एउटा प्रश्न जोडे, के गर्यो भने चाहिँ कम्युनिटी इन्गेजमेन्ट भएको मानिन्छ, ताकि चाहिँ समुदाय चाहिँ इन्गेज पनि भयो, उसले आफ्नो पनि लिने यो आफ्नो कार्यक्रम हो भनेर के हुनुपर्छ त्यसमा?
0: जस्तो हाम्रो सर्पदंशबाट जुन मृत्युको कुराहरू छ नि, त्यसमा चाहिँ के कारणले मृत्यु भइरहेछ भन्दाखेरि, सर्पदंश भइसकेपछि समयमा अस्पताल नपुग्ने, समयमा एन्टी स्नेक भनेर नपाउने, उपचार नपाउने, सर्पदंश भइसकेपछि शुरूमा उहाँहरू ट्रेडिसनल हिलरमा जाने, स्नेक चार्मजहरूमा जाने, भनेको त्यहाँनिर चाहिँ सर्पदंश हुने बित्तिकै तुरन्त हस्पिटल जानुपर्छ भन्ने कम्युनिटीलाई रियलाइज नभएको एउटा पोइन्ट हो। त्यसलाई चाहिँ हामीले इन्टरभेन गर्नको लागि चाहिँ समुदायमा लाने कार्यक्रमहरू, एउटा कार्यक्रम जस्तो रोटरीले गरिरहेको छ, एफएमबाट म्यासेज दिने, विभिन्न पोस्ट प्याम्पलेटहरूबाट म्यासेज दिने, त्यसरी त्यो एउटा कार्यक्रम हो। तर हामी आफै यदि त्यहाँको लोकल हेल्थ वर्कर्सहरू हुनसक्छ, त्यो तपाईँको फेमिल कम्युनिटी हेल्थ भोलन्टियर्सहरू हुनसक्छ, जुन चाहिँ हाम्रो कम्युनिटीको प्रत्येक वार्डमा फेमिल कम्युनिटी हेल्थ भोलन्टियर्सको राम्रो पहुँच छ, उहाँहरूलाई सेन्सिटाइज गरेर उहाँको थ्रुबाट कम्युनिटीलाई सेन्सिटाइज गर्न सकिन्छ, एउटा पाटो। अर्को हाम्रो सर्पदंश सेन्टरहरू छ, त्यहाँको उहाँको त्यहाँको हेल्थ वर्करको थ्रुबाट सेन्सिटाइज गर्ने अर्को पाटो। ट्रेडिसनल हिलर्सहरू अथवा स्नेक चार्मर्सहरू जो चाहिँ हाम्रो कम्युनिटी अभिन्न अङ्ग हो, उहाँहरूलाई नै सेन्सिटाइज गरेर उहाँको थ्रुबाट पनि कम्युनिटीलाई चाहिँ यो बारेमा अवेर गर्न सकिन्छ।
2: यसलाई अझ तपाईँले भने जस्तै घनीभूत गर्नको लागि डब्ल्यूएचओको कमिटमेन्ट के छ त?
0: डब्ल्यूएचओको म्यान्डेट भनेको नेसनल प्रोग्रामलाई सपोर्ट गर्ने हो। डेफिनेटली नेसनल प्रोग्राम स्नेक बाइट सर्पदंशको प्रिभेन्सन ट्रिटमेन्टमा अरू पार्टनर्सहरूको पनि सपोर्ट होला, र त्यसमा चाहिँ टेक्निकल सपोर्ट गर्ने काम चाहिँ डब्ल्यूएचओले गर्छ, किनकि आज टेक्निकल पार्टनर त्यसको लागि आवश्यक गाइडलाइन्सहरू के हुनसक्छ, त्यसको लागि स्ट्राटेजीहरू, अरू कन्ट्रीको एक्सपिरियन्स के हुनसक्छ, त्यसलाई हामीले चाहिँ नेसनल प्रोग्राममा कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ, अब त्यो कुराहरूमा चाहिँ डब्ल्यूएचओले सपोर्ट गर्छ।
2: डब्ल्यूएचओ नेपालका डाक्टर प्रकाश साकेलले भन्नुभयो जस्तै डब्ल्यूएचओको प्रमुख कार्य भनेको नेपालको राष्ट्रिय कार्यक्रमलाई सहयोग गर्ने हो। साथै डब्ल्यूएचओले रोटरी क्लब अफ काठमाण्डु मिड टाउनको सर्पदंश अभियानमा प्राविधिक सहयोग गर्दै समुदायलाई संलग्न गराई सर्पदंश सम्बन्धी आवश्यक जनचेतना फैलाउने कार्य, जस्तै अनसाइट कोचिङ र स्वास्थ्य कर्मीहरूलाई सर्पदंश सम्बन्धी दक्ष बनाउने तालिमहरू पनि दिँदै आएको छ। जाँदा जाँदै केही छ डाक्टर ओझाको, भनिदिनुहोस् न।
3: एउटा के भन्छ भने, एउटा भनाइ छ कि हेल्प अस टु हेल्प यु भन्छ। कम्युनिटीलाई हेल्प गर्नलाई कम्युनिटीले पनि हामीलाई हेल्प गर्नु पर्यो। कम्युनिटीको प्रब्लम चाहिँ के हो भनेर कम्युनिटीले भन्नु पर्यो, त्यहाँका च्यालेन्जेस के छन्। र अर्को एउटा पार्टमा उहाँले टच गर्नुभयो, यो ट्रेडिसनल हिलर्सहरू लुजिङ अफ बिजनेस भन्छ। सो लुजिङ अफ बिजनेसमा कहिलेकाहीँ के हुन्छ भनेपछि त्यसले हामीलाई सपोर्ट नगर्न सक्छ त्यो क्षेत्रले। सो अहिले अबको निड के हो भने त्यो क्षेत्रलाई पनि विन विनमा हामीले राख्ने हो, भनेपछि त्यो पपुलेसनलाई हामीले कन्फिडेन्समा लिनु पर्यो। अब हामी चाहिँ उहाँहरूलाई सम्झाउने कोसिस गर्छौँ, हामीले यो फ्याक्ट भन्ने हो कि यो हो वास्तविकता, उहाँहरूको थ्रुबाट त्यो हामीले त्यस्ता प्रयोग नेपालमा गरेको छ, बाल मृत्यु दरहरूलाई नियन्त्रण गर्न हामीले यी उपायहरू अप्नाएका पनि छौँ। सर्वदर्श एकदम संवेदनशील विषयवस्तु छ। हामीले स्नेक बाइटको नेपालमा स्नेक बाइट भएको पूर्वी नेपालमा गरेको अध्ययनले हामीलाई के देखाइरहेछ भने 40% समुदायमा र 40% ट्राभलको दौरानमा चाहिँ मृत्यु भएको देखाइरहेछ। 20% जति हाम्रो हेल्थ सेन्टरहरूमा छ, त्यसको धेरै जस्तो मृत्युहरू चाहिँ लेट रिच भएको कारणले छ। जब भेनम चारैतिर फैलिसकेर यसलाई रिभर्ट ब्याक गर्न अलिकति गाह्रो हुने स्टेजहरूमा, किनभने किडनीहरूलाई प्रब्लम भइसकेको, अरू ब्लडहरू समस्याहरू भइरहेको, किनभने क्लटिङ हुन्छ, कतै ब्लिडिङ हुन्छ, त्यो सबैले गर्दाखेरि चाहिँ, तर वर्कआउट गर्ने हाम्रो एरियाहरू छ होइन, यो भयो। अर्को चाहिँ एउटा अर्को पनि सँगसँगै मैले लास्टमा जाँदा जाँदै के पनि भन्छु, आफू बस्ने वरिपरि चाहिँ थाहा पाउनु पर्यो, किनभने सर्प कहाँ बस्न सक्छ, सर्प के हुन सक्छ भने, त्यही भएर नो योर प्लेस। जस्तो अहिले गर्मी हुन्छ, सहन सकिँदैन, बाहिर सुतिन्छ, राति टोकाइमा परिन्छ, सर्प खेतबारीमा गइन्छ, रात आधा रातमा हेरिन्छ, टोकाइमा परिन्छ, अनि त्यसलाई फेरि ए केही पनि होइन यो सर्प भन्यो, पानीले पखाल्ने

0: या त्यतिकै छोडेर हिँड्ने, घरका छेउमा दाउरा गाछ च्याङ लगाइएको हुन्छ, भेट्दै नरी नटकटकाई केही नगरिकन दाउरा स्याट समाते हुन्छ, घरभित्रै हामीले मुसाहरूलाई आउने पुवालहरू छोडिदिएका हुन्छ, घरकै नजिकै या घरभित्रै हामीले कुखुराहरू या सर्पको आहाराहरू राखेका हुन्छौँ, भ्यागुता यावत कुराहरू। त्यही भएर आफ्नो वरिपरि सर्प नआउन दिने चाहिँ वातावरण कसरी सिर्जना गर्ने भने त्यो परिवारको जिम्मेवारी हो, त्यो व्यक्तिको जिम्मेवारी, त्यो घरको जिम्मेवारी हो, हरेकको भूमिका छ,
1: आफ्नै जिम्मेवारी पनि,
0: आफ्नो जिम्मेवारी छ।
2: डाक्टर निर्मल रिजाल, सर्पदंश अभियानका लागि रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले के कस्ता जनचेतनामूलक कामहरू गरिरहनु भएको छ बताइदिनुहोस् न।
3: रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले सन् 2019 काठमाडौँमा एउटा वृहत अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो सर्पदंशको बारेमा, जहाँ चाहिँ विभिन्न मुलुकका विज्ञ वरिष्ठ जनस्वास्थ्य अधिकृतहरू अस्ट्रेलियादेखि, युकेदेखि, हाम्रो इन्डिया, बङ्गलादेश, नेपाल, सबै मुलुकका विज्ञहरूलाई जम्मा पारेर एउटा सम्मेलन गरेको थियो। त्यो सम्मेलनको निचोड चाहिँ अन्तमा के आयो भन्दा, जनचेतनाको अभावका कारणले धेरै मानिसहरू चाहिँ सर्पदंशको जोखिममा पर्छन्, त्यस्तो जनचेतना हुँदो हो त उनीहरू त्यो सर्पदंशबाट बच्न सक्थे र सर्पदंश नहुने हो भने त मृत्यु पनि हुने सम्भावना कम हुँदै जान्छ। सो त्यस्तो किसिमको सन्देश सहित त्यो अन्तर्राष्ट्रिय सम्मेलन सिद्धियो, जसका आधारमा रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले चाहिँ एउटा परियोजना निर्माण गर्यो र त्यो परियोजनाको चाहिँ अहिले 4 वर्ष एउटा अभियानको रूपमा अहिले चाहिँ त्यसमा काम भइराखेको छ र त्यसमध्ये चाहिँ विभिन्न जनहितमा जारी रेडियो सन्देशहरू 11 छन्, जसमध्ये 5 चाहिँ रोकथामलाई टार्गेट गरेर गरिएको छ, त्यस्तै गरी 5 चाहिँ उपचार, ती मध्ये एउटा चाहिँ सर्पहरू चाहिँ पर्यावरणका अभिन्न अङ्ग हुन् भन्ने सहितको छ भने 11 एउटा सन्देश चाहिँ बडा महत्वपूर्ण चाहिँ, सर्पले टोकिहाले के गर्ने त भन्ने एउटा एकदमै महत्वपूर्ण चाहिँ त्यसमा लिनुपर्ने कदमहरू के हुन् त भने एउटा चाहिँ जनहितमा जारी सन्देशले चाहिँ त्यो कुरा चाहिँ बुझाउन कोसिस गर्छ। यसै गरी रेडियो कार्यक्रमहरू छन्, छोटो सन्देश र रेडियो कार्यक्रमहरू मुलुकभरि 41 एफएम रेडियोबाट चाहिँ प्रसारित हुने गर्दछन्। त्यसै गरी हामीले सामाजिक सञ्जालबाट पनि यी सबै सन्देशहरूलाई चाहिँ सामाजिक सञ्जाल जस्तो फेसबुकबाट, युट्युबबाट, इन्स्टाग्रामबाट पनि हामीले यी सन्देशहरू धेरै ठाउँमा पुर्याउन सक्यौँ भने विशेष गरी युवाहरू जो चाहिँ सामाजिक सञ्जाल प्रयोग गर्छन् उनीहरू जागृत हुन सक्छन् भन्ने चाहिँ धारणा हो। त्यस पछाडि पोस्टरहरू छ र पोस्टर पनि दुईतिर प्रिन्टेड छ, एकतिर चाहिँ हामीले रोकथामका सन्देशहरू दिएका छौँ भने अर्कोतिर चाहिँ उपचारको सन्देशहरू चाहिँ त्यसमा राखेका छौँ र यी सबै चाहिँ 5 भाषामा नेपालीमा छँदैछ, त्यस बाहेक चाहिँ मैथिली, भोजपुरी, अवधि र पश्चिमी थारू भाषामा चाहिँ छन्। अब म लास्टमा फेरि एकपल्ट सम्झाउन चाहन्छु, हाम्रो वेबसाइट www.snakebitenepal.org, यो वेबसाइटमा यी अघि मैले भनेका सबै सामग्रीहरू पनि भेट्न सकिन्छ। त्यस बाहेक यी सर्पदंश भएर उपचार गर्नुपर्ने एन्टिभेनम सेन्टर्सहरूको फोन नम्बर, त्यो कहाँ हो, त्यो कुन ठाउँमा छ, त्यहाँको सम्पर्क व्यक्ति को हो, यी सबै कुराहरू त्यसमा चाहिँ विस्तृत रूपमा दिएको छ। त्यो वेबसाइटमा अझ अरू धेरै कुराहरू छन्, अनुसन्धानहरू भएका त्यसको बारेमा छ, आर्टिकल्सहरू न्युज पेपरमा अथवा पत्र पत्रिकामा आएका आर्टिकलहरू, स्वास्थ्य मन्त्रालयले अथवा विश्व स्वास्थ्य संगठनले निकालेका प्रकाशनहरू सर्पदंश सम्बन्धी, यी सबै कुराहरू त्यहाँ भेट्न सकिन्छ। विद्यार्थी अथवा शोधकर्ता जसले अनुसन्धानहरू गर्नुहुन्छ उहाँहरूको लागि पनि यो वेबसाइट चाहिँ असाध्यै महत्वपूर्ण रहने गर्छ। यो परियोजना चाहिँ अन्तर्राष्ट्रिय रोटरी इन्टरनेसनलको चाहिँ रोटरी फाउन्डेसन भन्ने छ, त्यहाँको एउटा ग्लोबल ग्रान्टले सम्भव भएको हो र उहाँहरूलाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ।
2: आजको यस रेडियो कार्यक्रम जीवन सन्देशमा आफ्नो अमूल्य समय दिई यस छलफलमा सहभागी भइदिनु भएकोमा हाम्रा विज्ञहरूप्रति हार्दिक आभार तथा धेरै धेरै धन्यवाद दिँदै अब सुनौ यो जानकारीमूलक रेडियो सन्देश।
4: ओहो, तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
5: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
4: सकिनै लाग्यो आमा लिपपोत गरेर।
5: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
4: हुन्छ आमा।
5: ओहो,
6: हेर यहाँ पसलमा त दुलो पो रहेछ। माटोले पुरिदिनु पर्यो कि क्या हो? पुरिदिनु पर्यो।
7: आमा लौन मलाई सर्पले पो टोक्यो।
5: लौन खै खै कहाँ टोक्यो छोरी?
7: यहाँ दाहिने हातमा टोक्यो आमा।
5: लौन को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौन लौ
8: के भयो काकी?
5: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
8: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी। मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
5: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
8: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
5: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
8: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
5: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
8: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
5: बुझे बाबु।
8: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
5: हुन्छ हुन्छ बाबु।
8: डाटा अन गरेर हेर्नु पर्यो। ल snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो त्यही लगाउनु पर्यो मुस्कानले।
5: राकेश बाबु, राकेश बाबु मोटरसाइकल लिएर रमेश आइसक्यो।
8: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त। चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
5: ए हस् हस् बाबु।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ।
9: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
2: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्, यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौं। आफ्नो वरिपरि सर्प नआउन दिनको लागि आफ्नो घर वरिपरि सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसका लागि परिवारका हरेक सदस्यको भूमिका महत्वपूर्ण रहन्छ। साथसाथै सर्पदंशको न्यूनीकरणको लागि समुदाय पनि जागरूक हुनपर्छ भन्दै आगामी साता अरू विज्ञ व्यक्तिहरूसँगको छलफल लिएर आउने वाचा गर्दै आजको यस प्रस्तुतिबाट सहकर्मी साथीहरूसँगै म अचला पनि बिदा हुन्छु। नमस्ते।
10: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
11: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
12: साँप कुछ नि करत ल्या ऊ अपने चल गेल त कुछ कराइल त ओ सक्कु साँप बिखा थे नि रट
13: बिखा हो कि नि हो कसी कति हिँडा त दाई
14: ल्या नेपालमा पाजिना बिखा साँपनको विषयमा सुन एक ठोरठ गरैचा जोन खास कैख रातिक समयमा घरभित्र पैठ सेक्ठ यी कटलसे निबठाई फे स्याकत तर कटलक पाछ देह भाग जो निचलना कैख सास फ्यार जो निसेकना मेसे लक्व हुई सेक्ठ और रठ डोम जोन बडा रिसाहा मेरिक रठ निकर फाँट फुले ठ डोम साँप दिन वा रात दुनुमा देख पर्ना ओ खास कैख सन्ध्या बिहान देख पर्छ निकर कटलसे फे लक्व हुई सेक्ठ ओ और रठ कैली जातक साँप निकर कटल कलसे कटलक भाग सुई था ओ बड़ा कर रसे बठे था रकत थे पाती होकर रकत बहना हुई से था उसने कहा हमारे देशक तराई सक्कू भूभाग में पा देना बगोपने न फुनका रहना बाधे सांप ई सांप दस लाख बेरहमेन कम खेल पा दे था तर हिंकन कटाई एकदम खतरनाक रहा।
15: बर्खा छ्याङको अनाज भिजिना समयमा सापनका कटाई अथवा दसैँका घटना धुर मिनाका था बैहा वो और प्राकृतिक प्रकोपको कारण सापनका बच्चारा नासिबेर सापनका दसैँका घटना धुर मिनाका लगपा जाए
16: झुर जसिन सापनका दसाई हानिकारक नि रहत उहो फेर यदि सपवा दस डारल कलसे तुरन्त लगभग उपचार केन्द्रमा जा जाइ पर
17: विश्वास लग्ना हो सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पत्ता लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिए सक्दिथा।
2: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
18: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
19: यो ओसीएमसी भनेको के आयो फेरि?
20: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
19: ओसीएमसीले के सहयोग गर्छ त?
20: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
21: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 27 गते, साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: बाबु ए बाबू काल मनीष मेडिकल में जाइस तो
1: मैं नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: वह मारे तो तुहिन वहाँ पठाई दो यहाँ है ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरानी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब ही जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाग खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9800071024 ओ 9800047417
4: उपभोक्ता वर्ग में टीकापुर नगरपालिका को अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
5: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाउ
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848435383 जानकारी गराउन हुन अनुरोध छ
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
3: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
2: नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी। फोन नम्बर 0915233312 र 5239049।
4: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: दन्तरोग सेवा,
5: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको प्रत्येक शनिबार,
4: र सिटी स्क्यान सेवा,
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयु, एसडीयु, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयु सेवा,
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
5: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
4: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
5: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
5: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
5: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 9762485538, उपेन्द्र शाह 9821604257 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583322 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: May I come in, sir?
1: आओ आओ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु के समस्या भयो र
0: केही भएको छैन सर टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए एकछिनसम्म कुर्दा पनि हलचल गरेन मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि
0: चलाइन सर
1: विद्यार्थी भाइ बहिनीहरू तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन जिउँदो मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन
2: सर मरेको सर्प भेटियो भने के गर्ने त
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस् मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस् मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका

0: निमित्त विज्ञ सँग सम्पर्क गर्नुहोस्।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: झरीका बेला खोलानाला बढ़ने र थुनिने हुन सक्छन्। यसले तपाईं बसेको ठाउँ वरपर बाढ़ी आउन सक्छ। तपाईंका ठाउँमा बाढ़ी आउने सम्भावना कतिको छ भनेर बुझ्न पैसा नलाग्ने सरकारी नम्बर 1155 एनसेल वा एनटीसी दुवैबाट फोन गरेर जानकारी लिन सकिन्छ। बाढ़ी आउने सम्भावना छ भने सकेसम्म बसेको ठाउँ नजिक उचाई भएको ठाउँ कहाँ छ त्यसको बारेमा जानकारी राख्ने, मोबाइल र टर्च लाइट फुल चार्ज गरेर राख्ने, औषधि, लाल पूर्जा, नागरिकता, पैसा, गरगहना जस्ता महत्वपूर्ण सरसामान प्लास्टिकमा फोको पारेर कोठाको अग्लो ठाउँमा राख्ने, आफू बसिरहेको घर खोला नजिक छ वा बाढ़ीका बेला बस्न असुरक्षित हुन सक्छ भने बाढ़ी आए पनि कहाँ जाने भन्ने बारेमा पहिल्यै पहिचान गर्ने, प्रहरी, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीको फोन नम्बर मोबाइलमै सेभ गरिराख्ने, नियमित रूपमा स्थानीय रेडियोको सूचना तथा समाचार सुनिरहने, बाढ़ी आउनु अघि तयारी गरेमा जनधनको क्षति हुनबाट बच्न सकिन्छ। यदि बाढ़ी आइरहेको छ भने उचाई भएको सुरक्षित ठाउँमा जानुपर्छ। तपाईँ बाढ़ीबाट प्रभावित हुनुहुन्छ भने यस्तो बेला पानीको मुहान फोहोर हुने भएकाले उमालेको वा शुद्ध गरेको पानी मात्रै पिउने, खाना खानु अघि र शौचालय गएपछि साबुन र पानीले हात धुन नबिर्सने, तरकारीहरू राम्रोसँग शुद्ध पानीले पखालेर वा पकाएर खाने, पिउने पानीका स्रोतहरूलाई सफा राख्ने, सहयोग र राहत सेवा कहाँ कहाँ वितरण भइरहेको छ स्थानीय रेडियो तथा जनप्रतिनिधिबाट जानकारी राख्ने, त्यस्तै कोरोनाका कारण र अस्पतालमा बिरामीका चाप बढ़िरहेकाले सकेसम्म सुरक्षित खानपिन गर्नु र बिरामी हुनबाट जोगिनु नै उत्तम उपाय हुन्छ। यस्तो विपदका बेला केटाकेटी, बुढ़ाबुढ़ी, सुत्केरी तथा बिरामीहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बढ़ी ख्याल राख्नुपर्छ। विपदका बेला सबैलाई सघाउ, आफू बचौं र अरूलाई बचाउ।
1: के तपाईलाई थाहा भयो,
2: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
2: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
2: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
2: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
3: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
4: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहारी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: यही असार 27 गते शनिबारका दिन
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीको, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन असार 27 गते शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: आई बुढल्ला सुन्टो कि नै वानन्दी बुवाज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनेना पट्टा नि पैना त
1: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटास तरह तुहार रामपुरान दिदी ये नि सामुएल ज्वेलर्स म से गहना बना कान्छे कि कत्रा सुघर बना कन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर बिहारी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239161
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ
3: यो ओसीएमसी भनेको के आयो फेरि
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
3: ओसीएमसीले के सहयोग गर्छ त
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9584899213 इमेल ocmcticapur@gmail.com

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रीला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रीला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463673 र 98164602004।
7: लैङ्गिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 सम्म जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
7: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 सम्म जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
8: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
7: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
9: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
8: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
6: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
7: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
6: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
7: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक्क राजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
7: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
8: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
7: के गर्छ र सन मेडिकेयरले?
8: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
7: यति गरेपछि धेरै राहत हुने रहेछ त।
8: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
7: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 27 गते, साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
1: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिलेै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
2: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, छोट त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारे सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 4 86 39 261।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmcticapur@gmail.com।
4: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 9807106772।
8: स्वास्थ्यका लागि पानी

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 27 गते, साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टीकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-1479, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-60-28-25।

0: तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
1: त्यहाँ फलैचामै सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
0: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
2: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
0: नआतिनुहोस् है भाउजू, हामी छौ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै

0: फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त संचारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुँवर।
0: कार्यक्रम लोक चौतारी
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

हजुर नमस्कार नमस्कार नमस्कार। निर्मला ब्यूटी पार्लर प्रायोजित कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण नेपाली लोकगीत संगीतलाई मन पराउने लोकपारखी त्यसै गरी रेडियो प्रेमी मनहरूमा हरेक हप्ताको शनिबार चाहिँ आज पनि हामी तिनै नयाँ पुराना लोकभाकाको साथमा उपस्थित भइसकेका छौं। यतिखेर भने टेक्निकल सपोर्टमा मलाई साथ दिइराख्नु भएको छ हाम्रो प्राविधिक मित्र आकाश सिंहले, त्यसै गरी आवाजमा म छु भाग्य कुंवर। यतिखेर तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz हरेक हप्ताको शनिबार ठिक बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम लोक चौतारी, लोकगीत गाउने, सुनाउने र रमाउने, नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो। तपाई पक्कै पनि हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ। www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ र तपाई सक्नुहुन्छ भने त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। अब तपाईँका लागि हामीले नम्बर पनि भन्नै पर्ने हुन्छ है, नयाँ साथीको लागि किन नहोस्, पुरानो साथीको लागि किन नहोस्, तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। तपाईँ मिठो गाउनुहुन्छ, तपाईँको स्वर मिठो छ, तपाईँसँग गला छ, कला छ, होइन, तपाईँसँग मिठो गीत गाउनुहुन्छ तपाईँ, पक्कै पनि तपाईँका लागि हामीले तपाईँको त्यो गला र कलालाई हामीले निखार्ता तिखार्ता ल्याउनको लागि मात्र हामीले कार्यक्रम लोक चौतारी तपाईँको माझमा लिएर आएका छौं। पक्कै पनि 091-5162-255 को लाइनमा चाहिँ केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। आज शनिबारको दिन विदा पनि छ, अब साथीहरू धेरै घरमै पनि बसिराख्नु भएको छ होला, अब पानी पनि परेको छ है। आज टिकापुरमा चाहिँ बिहानदेखि पानी आएको आएछ, जे शीतल छ, आज 2-3 दिन भयो जे शीतल छ, त्यति गर्मी चाहिँ छैन। तपाईँको गाउँ बस्तीमा के छ, कस्तो छ, के गरिराख्नु भएको छ, होइन, बाढी पहिरो चाहिँ के छ, कतिको आउँछ, के छ, त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गर्नेछौ। तपाईँका ती आवाजबाट मिठा पुराना भाका नयाँ भाका सुन्नेछौ र यताबाट पनि सुनाउनेछौ। तपाईँ भने कार्यक्रममा आइसकेपछि तपाईँले एउटा मिठो भाका सुनाउनु पर्ने हुन्छ र तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ र तपाईँ जहाँ हुनुहुन्छ जिगर राख्नु भएको छ सुन्दै हुनुहुन्छ भने पक्कै पनि आउनुहोस् है। के छ कस्तो छ तपाईँको गाउँ बस्तीको त्यो खबर पनि हामी सुनौला। अब यस्तो अवस्थामा अलि आफ्नो पनि ख्याल गर्नुहोला है, पानी चाहिँ धेरै आउँछ, कुनै ठाउँमा चाहिँ डुबाउनुहुने अवस्था पनि हुन्छ, त्यस्तो ठाउँमा चाहिँ आफ्नो पनि ख्याल गर्नुहोला, आफू सँगसँगै आफ्ना बच्चाहरूको पनि ख्याल गर्नुहोला, यति चाहिँ म भन्न चाहन्छु। पक्कै पनि कार्यक्रम लोक चौतारीको शुरूमा जोड्छौं यो मिठो भाका, त्यसपछि भने हामी तपाईँसँग उपस्थित हुनेछौं। तपाईँ भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्नुहोस् र 091-5162-255 को लाइनमा फोन गर्दै गर्नुहोस्।

आई एमी गर 15,000 नभेटी नहुनी काम छ मायालु पक्कै पनि यो मिठो भाका पुरानो भाका छमछमी भाका कुनै बेला एकदमै चर्चित भाका है हामीले पनि सायद एक दिनमा 10 चोटि सुन्यो होला यो गीत यति मन पर्थ्यो के छ आकाशी कोही साथी 15,000 पठाउने भेटाउनु भएको छ आइएमी गर्ने हाम्रो आकाशीले भन्दै हुनुहुन्छ अहिलेसम्म भेट आएको छैन हो खोजीमै छु भन्दै हुनुहुन्छ ठिकै छ हामी पनि खोजौंला है यो मिठो भाकाबाट हामीले कार्यक्रम लोक चौतारीको शुरूआत गरिसकेका छौँ पछि पनि यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोकगीत गाउने सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो लोक चौतारी तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.samudayikradio.tikapur.fm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ पक्कै पनि तपाईँसँग मिठो गला छ कला छ तपाईँ गीत संगीतलाई धेरै मन पराउनुहुन्छ भने तपाईँ आउनुहोस् 091-5162-255 को लाइनमा केटी साथी आउनुहोस् केटा साथी आउनुहोस् तपाईँसँग गला छ कला छ होइन तपाईँ मसँग यस्तो स्वर छ यति मिठो गीत गाउँछु तर मैले एउटा उजागर गर्ने अवसर नै पाएको छैन मैले कहाँ गएर गर्ने होला कसरी गर्ने होला कुन माध्यमबाट गर्ने होला भन्ने त्यस्तो तपाईँको मनमा खुल्दुली छ तपाईँ घरमै घुसिएर बसिराख्नु भएको छ भने पक्कै पनि तपाईँका लागि हामीले सामुदायिक रेडियो टिकापुर एफएमबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी तपाईँ आउन सक्नुहुन्छ आफूमा भएको मिठो प्रतिभा तपाईँ सुनाउन सक्नुहुन्छ र सुनाइसकेपछि तपाईँका देश विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ तपाईँ जहाँ हुनुहुन्छ जे गराख्नु भएको छ पक्कै पनि हामीलाई सुन्दै हुनुहुन्छ भने आउनुहोस् है आज भने 11 बजिसकेको छ शनिबार छ पक्कै पनि धेरैजना साथीहरू चाहिँ विदामा पनि हुनुहुन्छ होला कोही भने आफ्नो व्यापार बिजनेसतिर पनि बिजी हुनुहुन्छ होला कोही भने अब खेतगडातिर पनि व्यस्त हुनुहुन्छ होला होइन किनभने आजभोलि कामको चटाहरू पनि छ बिस्तारै बिस्तारै सकिन पनि लागेको छ गाउँघरतिर किन नहोस् सहर बजार किन नहोस् तपाईँ जहाँ हुनुहुन्छ काम गर्दै हुनुहुन्छ भने हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँ फोन पनि गर्नुहोस् तपाईँको गाउँतिर के छ कस्तो छ गर्मी कस्तो छ आजभोलिका दिनहरू के गराख्नु भएको छ त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गर्नेछौँ तपाईँ जहाँ हुनुहुन्छ तपाईँ आउनुभयो भने तपाईँसँग हामी मिठा मिठा कुराकानी गर्नेछौँ कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेको छ टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको निर्मला ब्युटी पार्लरले यदि तपाईँहरू त्यहाँ जानुभयो भने ब्युटी पार्लर सम्बन्धी हरेक सेवा सुविधाहरू पाउन सक्नुहुन्छ विशेष गरेर तपाईँ धेरैजना दिदी बहिनीहरू त्यत्तिकै घरमा बसिराख्नु भएको छ होइन आफू आफैमा केही गरौं भन्ने तपाईँ सोचमा हुनुहुन्छ तपाईँले आफूले रोजे जस्तो र सोचे जस्तो खोजे जस्तो एउटा पार्लर सिक्ने ठाउँ पाउनु भएको छैन होइन म यो काम सिकेर केही गर्छु म आफ्नो खुट्टामा आफै उभिन्छु भन्ने तपाईँको त्यस्तो सोच छ तपाईँ ब्युटी पार्लर सम्बन्धी हरेक कामहरू सिक्न चाहनुहुन्छ भने तपाईँ अवश्य पनि निर्मला ब्युटी पार्लरलाई चाहिँ सम्झन सक्नुहुन्छ र अर्को कुरा चाहिँ यदि तपाईँ आफ्नो अनुहारलाई जति गर्दा पनि जे गर्दा पनि तपाईँले चाहिँ आफ्नो अनुहारमा सुन्दरता ल्याउन सक्नु भएको छैन आफ्नो अनुहारमा भएको कालो चाया पोतो रिङ्कल डन्डीफोर त्यस्तो हटाउन चाहनुहुन्छ भने तपाईँसँग धेरै समस्या छ भने पनि ती सबै समस्याको समाधान पनि गर्छ निर्मला ब्युटी पार्लरले र अर्को कुरा तपाईँ आफ्नो कलर आफ्नो कपाललाई चाहिँ तपाईँ राम्रो बनाउन चाहनुहुन्छ भने पनि त्यहाँ गरिन्छ र अब साउन महिना पनि आइसक्यो होइन साउन महिनाको लागि एकदमै राम्रा राम्रा कस्मेटिकका सामानहरू पनि आइसकेको छ हामी महिला दिदीबहिनीहरूको लागि तपाईँ चाहिँ अब साउन महिनाको लागि सामानहरू पनि किन्दै हुनुहुन्छ भने होइन टिक्की चुरा होइन मेहेन्दी हामीलाई जे जे चाहिन्छ ती सबै सामानहरू पनि त्यहाँ आइसकेको छ तपाईँले चाहिँ त्यहाँ गएर चाहिँ आफूलाई मन परेको सामानहरू पनि किन्न सक्नुहुन्छ निर्मला ब्युटी पार्लरमा र तपाईँले चाहिँ जुनसुकै सामान लगे बापत होइन जुनसुकै काम गरे बापत तपाईँलाई 20% पनि छुट गरिन्छ त्यहाँकी मेन सञ्चालिका अनुसार निर्मला कडारा एकचोटि अवश्य पनि सेवाको मौका दिन चाहिँ तपाईँ नभल्नुहोला त्यहाँ जानुहोला तपाईँ त्यहाँबाट पनि तपाईँ निर्मला ब्युटी पार्लरबाट पनि होइन सोधपुछ गरेर के हो कस्तो भनेर तपाईँ चाहिँ हरेक कुराहरू चाहिँ तपाईँ जानकारी गराउन चाहनुहुन्छ मैले चाहिँ तपाईँलाई यति जानकारी गराएँ के छ आकाशी कोही साथी आउनु भएको छ कोही साथी आउनु भएको छैन आउनु भएछ भने ठिकै छ नभए हामी एउटा मिठो गीत राख्छौँ है फेरि पनि तपाईँको माझमा जे होस् पानी पनि परेको छ है आज चाहिँ मिठो पानी सम्बन्धी पनि एउटा गीत राख्नुहोला है मुसलधारे पानी परेको छ पानी पर्दा उसैलाई सम्झिले बानी परेको छ केही छैन अहिले नभए पनि एकछिनपछि बजाउँला हामी चाहिँ अब त्यो गीत पनि बजाउनेछौँ होइन जे के होस् मौसम अनुसारको गीत पनि हामीले बजाउनु पर्छ कार्यक्रममा है जे होस् रमाइलो भइराखेको छ आज चाहिँ शीतल छ होइन हिजो अस्ति चाहिँ मलाई
एकदमै गर्मी लाग्थ्यो होइन, कसरी जाने होला के गर्ने होला, बाहिर निस्कन पनि एकदमै झ्याउ लाग्थ्यो। आज चाहिँ पानी आएको छ, यो शीतल छ, रमाइलो छ होइन, यो शीतल मौसममा चाहिँ हामीले रमाइलो गर्नुपर्छ, रमाउनु पर्छ। त्यसैले तपाईँ पनि रमाइराख्नु भएको छ, घरमै बसिराख्नु भएको छ होला, हामीलाई सुन्दै हुनुहुन्छ भने पक्कै पनि तपाईँलाई हामी यताबाट मिठा मिठा रमाइला नयाँ पुराना गीत बजाएर हामी तपाईँलाई चाहिँ सुशीष दिलाउने तपाईँ भने सुन्दै हुनुहुन्छ भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोस् र 91.5 लाइनमा पनि सहभागिता जनाउनुहोस् र फेरि पनि तपाईँको माझमा जोड्छौं हामी यो मिठो भाका। त्यसपछि भने तपाईँसँग हामी उपस्थित फेरि पनि हुनेछौं है।

0: मुसलधारी पानी पर्याछ, पानी पर्दा उसैलाई सम्झिने बानी पर्याछ। पक्कै पनि यो मिठो भाका तपाईँको माझमा राखिसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 100 मेगाहर्जको यो विद्युतीय तरंग मार्फत तपाईँसँग तरंगित हुन हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि हामी उपस्थित हुने गर्दछौं। तिनै नयाँ पुराना लोक भाकाको साथमा आउने गर्दछौं, तपाईँसँग रमाइला कुराकानी गर्न पनि उपस्थित हुने गर्दछौं। पक्कै पनि यतिखेर पनि टेक्निकल सपोर्टमा मलाई साथी दिइराख्नु भएको छ हाम्रो प्राविधिक मित्र आकाशी भने, त्यसै गरी आवाजमा म छु तपाईँको हर पलको सयात्री फागे कुँवर। पक्कै पनि तपाईँ जहाँ हुनुहुन्छ जे गरिराख्नु भएको छ, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्, सुखी रहनुहोस्, होइन अलिकति आफ्नो बर्खा ट्याम छ, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस्, आफू सँगसँगै आफ्ना नानी बाबुहरूको पनि केयर गर्नुहोस् भन्न चाहन्छु। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapureefm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। यो कार्यक्रम लोकगीत गाउने, सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो। पक्कै पनि तिनै उकाली गर्दा किन नहोस्, होइन तिनै ओह्राली झर्दा किन नहोस्, तिनै नयाँ पुराना लोक भाका सुन्दा र सुनाउँदा एक खालको मनमा आनन्द पनि आउँछ। यतिखेर भने कोही भने घरतिरै हुनुहुन्छ होला, कोही भने वनतिर पनि हुनुहुन्छ होला, गाउँघरतिर हेर्ने हो भने गोरु गोठालो पनि जाँदै हुनुहुन्छ होला, यतिखेर भने कोही भने घरमै हुनुहुन्छ होला, आज पानी परेको छ हामीलाई सुन्दै हुनुहुन्छ, कोही भने अब कामको व्यस्ततामा पनि हुनुहुन्छ होला, आफ्नो व्यापार बिजनेसतिर पनि व्यस्त हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जे गरिराख्नु भएको छ स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्, सुखी रहनुहोस्। हामीलाई सुन्दै हुनुहुन्छ भने 091-5162-255 लाइनमा केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौँ। तपाईँ भने कार्यक्रममा आइसकेपछि एउटा मिठो भाका चाहिँ तपाईँले सुनाउनु पर्ने हुन्छ, तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। यो कार्यक्रम लोक चौतारी, लोकगीत गाउने, सुनाउने र रमाउने। पक्कै पनि आज पनि हाम्रो आकाशीले भन्दै हुनुहुन्छ कोही साथी आउनु भएको छैन भाग्यजी, पानी चाहिँ धेरै आइरहेको छ, त्यही भएर घरमै पनि बसिराख्नु भएको छ होला, हामीलाई सुन्दै हुनुहुन्छ होला भन्दै हुनुहुन्छ। ठिकै छ, तपाईँ आउनु भएछ भने तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौँ, तपाईँका ती सुमधुर आवाजबाट तिनी सुनेका नयाँ पुराना भाका सुन्नेछौँ, रैताबाट सुनाउनेछौँ। तपाईँ आउनु भएन भने पनि केही छैन, तपाईँलाई यताबाट हामी तिनै नयाँ पुराना रमाइला भाकाहरू सुनाएर हामी मनोरञ्जन दिलाउने प्रयासमा हुनेछौँ। पक्कै पनि तपाईँ जे गरिराख्नु भएको छ स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, कार्यक्रम लोक चौतारीलाई सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोस् 091-5162-255 लाइनमा। र यस कार्यक्रमलाई प्रायोजन गरेको छ टिकापुरको सिद्धार्थ चुक नजिकै रहेको एनएमबी ब्याङ्कको ठ्याक्कै तल्लीपट्टि छ निर्मला ब्युटी पार्लरले। यदि तपाईँहरू त्यहाँ जानुभयो भने हरेक सेवा सुविधाहरू पाउन सक्नुहुन्छ। तपाईँ धेरैजना दिदी बहिनीहरू त्यतिकै घरमा बसिराख्नु भएको छ है, आफू आफैमा केही गरौं भन्ने तपाईँ सोचमा हुनुहुन्छ, तपाईँले आफूले रोजे जस्तो र खोजे जस्तो एउटा ब्युटी पार्लर सिक्ने ठाउँ भेटाउनु भएको छैन, तपाईँ म यो काम सिकेर केही गर्ने गर्न चाहन्छु र म केही आफ्नो खुट्टामा आफै उभिन्छु भन्ने तपाईँको अवश्य पनि त्यो सोच छ भने तपाईँ निर्मला ब्युटी पार्लरलाई चाहिँ सम्झन सक्नुहुन्छ। र अर्को कुरा, यदि तपाईँ आफ्नो अनुहारदेखि हैरान हुनु भएको छ, आफ्नो अनुहारमा भएको कालो चाया पोतो डन्डी फोर रिङ्कल हटाउन चाहनुहुन्छ भने पनि यी सबै समस्याको समाधान पनि गर्छ निर्मला ब्युटी पार्लर। र अर्को कुरा, तपाईँ आफ्नो कपालदेखि पनि हैरान हुनुभएको छ भने पनि ती कपालको आफ्नो कपाललाई सरल र स्लिम बनाउन चाहनुहुन्छ भने पनि ती समस्याको समाधान पनि गर्छ निर्मला ब्युटी पार्लरले। अर्को कुरा, अब साउन महिना पनि आइसक्यो होइन, नजिकै नजिकै निर्मला ब्युटी पार्लरमा एकदमै कस्मेटिकका राम्रा राम्रा हामी दिदी बहिनीहरूको लागि साउनको लागि एकदमै राम्रा राम्रा कस्मेटिकका सामानहरू पनि आइसकेका छन्। तपाईँले चाहिँ त्यहाँ जानुभयो भने आफूलाई रोजे जस्तो खोजे जस्तै सोचे जस्तै साउन महिनाको लागि कस्मेटिकका सामानहरू पनि तपाईँले त्यहाँ गएर चाहिँ ल्याउन सक्नुहुन्छ। यति भन्दा भन्दै हाम्रो प्राविधिक मित्रले चाहिँ भन्दै हुनुहुन्छ कार्यक्रमको समय सकिसक्यो है भाग्यजी, भन्दै हुनुहुन्छ फोन के छ, फोन आएको छ ए। पक्कै पनि हाम्रो आकाशीले भन्दै हुनुहुन्छ फोन हाम्रो साथीहरू चाहिँ जोडिनु भएको छ भाग्यजी भन्दै हुनुहुन्छ। पक्कै पनि को साथी कहाँदेखि आउनु भएको छ उहाँसँग म कुराकानी गर्छु। नमस्ते हजुर।
1: हजुर नमस्ते।
0: हजुर नमस्ते। नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछौ होला?
1: हजुर टिकापुरबाट सीताराम चौधरी बोल्दैछु।
0: टिकापुरदेखि
1: सीताराम चौधरी।
0: सीताराम चौधरी
1: हजुर
0: ठ्याक्कै टिकापुर कति नम्बरबाट होला सीतारामजी?
1: ए हो 14 नम्बर सीताराम फ्रेस हाउसबाट।
0: हजुर हजुर सुनिराख्नु भएको छ?
1: हजुर
0: हजुर एकदमै खुसी लाग्यो। अनि यहाँभन्दा अगाडि चाहिँ कता हराउनु भएको त? अनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ अनि यता यति यहाँभन्दा अगाडि कता हराउनु भयो त हाम्रो सीतारामजी? हराउनु भए पनि आज जे होस् आउनु भयो सम्झिनु भयो खुसी लाग्यो है।
1: हजुर
0: अनि के छ खाना खानु भयो?
1: खाना खाएको छैन अहिले खान्छु।
0: जे होस् खानु भएको छैन बसिराख्नु भएको छ हामीलाई सुन्दै हुनुहुन्छ। अनि जे होस् आज शीतल पनि मौसम पनि शीतल छ होइन? जे होस् रमाइलो छ गर्मी छैन?
1: हजुर
0: पक्कै पनि। अनि के छ अनि बाहिर आज शनिबार यस्तो कतै जाने?
1: जाने नै मुर्ख काट्दैछु म त।
0: जे होस् काम गरिराख्नु भएको छ काम सँगसँगै हामीलाई सुन्दै हुनुहुन्छ है? हजुर पक्कै पनि खुसी लाग्यो कार्यक्रममा आउनुभयो। अनि के छ आज त कसैले ल्याएर आउनुभएको छ होला सायद मिठो?
1: हजुर हजुर ल्याएछु।
0: हजुर ल सुरु गर्नुहोस् तपाईँको कोसेली चाहिँ हाम्रो प्राविधिक मित्र भन्नुहुन्छ छिटो गाउन लगाउनु हो भाग्यजी हामी सुन्नको लागि आतुर भयौँ भन्दै हुनुहुन्छ है। ल सुरु गर्नु।
1: हजुर
0: हजुर ल सुरु गर्नु।
1: सुनाइदिन्छु है?
0: हजुर हुन्छ हुन्छ हुन्छ।
1: मायाले सम्झिराख न भुला घर मेरो ओल्लो होइन पल्लो। मायाले सम्झिराखो न भुला घर मेरो ओल्लो होइन पल्लो। माथि हेर निलो छाना सेतो छ कमेरो डाँडै फुर्के सल्लो। माथि हेर निलो छाना सेतो छ कमेरो डाँडै फुर्के सल्लो। अलमल परे बनैमा मूल बातो निक्सिन सकेन डाँडै फुर्के सल्लो। हजुर यति
0: हजुर डाँडै फुर्के सल्लो मायाको घर यता छैन उता छ बिर्सिराख ओल्लो होइन पल्लो है। हजुर सीतारामजी कार्यक्रममा आउनुभयो एउटा मिठो भाका पुरानो भाका सुनाउनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि जोडिनु होला है माया चाहिँ नमान्नु होला नि फेरि।
1: हजुर हजुर
0: हजुर कार्यक्रममा आउनु होला आउनुभयो खुसी लाग्यो। आजलाई छुट्नु पर्ने हुन्छ र छुट्नुभन्दा पहिले साथीभाइ आफन्तजनलाई सम्झना छोड्न सक्नुहुन्छ।
1: अब साथीहरू सामुदायिक एफएम सुन्न लाग्नु भयो होला सबै साथीलाई सीताराम प्रेस हाउसबाट म गीत गाएँ धारै सुके सल्लो लिनु सबै साथीलाई सम्झिँदै हजुरलाई पनि सम्झिँदै मायाले सम्झिराख्नु न भुला घर मेरो ओल्लो होइन पल्लो भन्दै बिदा हुन्छ। नमस्ते।
0: हजुर नमस्कार नमस्कार छुट्टिन्छौ। हजुर नमस्कार। अहिले भने टिकापुर 14 सीताराम चौधरी आउनु भएको थियो एकदमै हँसिलो रसिलो रमाइलो मान्छे है। हामीलाई यस्तै मान्छे आउनुपर्छ पक्कै पनि। उहाँले एउटा मिठो भाका सुनाएर गइसक्नु भयो म कार्यक्रम सुन्छु है भाग्यजी भन्दै हुनुहुन्थ्यो र आउनुभयो कार्यक्रममा मिठो भला सुकाली भयो भला सुकाली सँगसँगै मिठो गीत गाउनुभयो गीत सँगसँगै आफ्ना साथीभाइ आफन्तजनलाई सम्झना छोडेर जानुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सीतारामजी आगामी दिनमा पनि आउँदै गर्नुहोला माया चिन्ह मान्नुहोला भन्न चाहन्छु। फेरि पनि तपाईँको माझमा हामी एउटा मिठो भाका जोड्छौं त्यसपछि भने हामी तपाईँसँग उपस्थित हुनेछौं। तपाईँ भने 0995 6255 को लाइनमा फोन गर्दै गर्नुहोला।

हजुर, यो मिठो भाका तपाईँको माझमा राखिसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम लोक चौतारी, लोकगीत गाउने, सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम हो। पक्कै पनि तपाईँ हामी सबैजनाले नेपाली लोकगीत संगीतलाई मन पनि पराउनु पर्छ, गाउनु पर्छ, नेपाली लोकगीत संगीतको जगेर्ना गर्नुपर्छ है। तपाईँ हामीले गरेपछि कसले गरिदिन्छ? तपाईँका लागि त हो नि हामीले कार्यक्रम लोक चौतारी लिएर आएका। तपाईँसँग गला छ, कला छ, तपाईँ मिठो गीत गाउनुहुन्छ, तपाईँ स्वरको ध्वनि हुनुहुन्छ। पक्कै पनि तपाईँ उड्दा किन नहोस्, बस्दा किन नहोस्, काम गर्दा किन नहोस्, नगर्दा किन नहोस्, तपाईँ कार्यक्रमलाई सम्झिनुहोस्। आफूसँग मिठो गीत गाउनुहुन्छ होइन, म त यो गीत गाउने थिएँ, मसँग यस्तो कला छ, तर मैले एउटा यो गाउने आफ्नो स्वरलाई चाहिँ एउटा उजागर गर्ने अवसर नै पाएको छैन, कता गएर गाउने होला, कता गएर यो गीत मैले आफूलाई मनपर्ने गीत बिसाउने होला भन्ने त्यस्तो तपाईँको मनमा खुल्दुली छ भने मात्र हामीले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको यो विद्युतीय तरंग मार्फत तपाईँसँग तरंगित हुन हामी हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि तिनै नयाँ पुराना लोकफाकाको साथमा तपाईँको माझमा उपस्थित हुने गर्दछौं। यतिखेर भने मलाई टेक्निकल सपोर्टमा सघाइराख्नु भएको छ हाम्रो प्राविधिक मित्र आकाश चौधरी भने, त्यसै गरी आवाजमा म छु भाग्य कुंवर। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। र आजको मौसम तपाईँलाई टिकापुरको जानकारी गराउने हो भने एकदमै शीतल छ दिउँसो, होइन बिहानभरि झिमझिम पानी परेको थियो, अहिले चाहिँ दिउँसो रोकिएको छ, मौसम शीतल छ, दिउँसो गर्मी चाहिँ छैन। तपाईँको गाउँ बस्ती के छ कस्तो छ त्यो पनि तपाईँ हामीलाई जानकारी गराउन सक्नुहुन्छ। हाम्रो प्राविधिक मित्रले भन्दै हुनुहुन्छ कार्यक्रमको समय सकिसक्यो हो भाग्यजी, भन्दै हुनुहुन्छ के गर्ने, तपाईँसँग कुराकानी गर्ने मन यसरी तपाईँको माझमा तिनै नयाँ पुराना फाका बिसाउने मन हुँदाहुँदै कार्यक्रमको समय सकिसकेको छ भनेर मलाई जानकारी गराइसक्नु भएको छ। केही छैन, आज जान्छौं हामी, पछिल्लो शनिबार आउँछौं तपाईँको माझमा, यसरी हामी निरन्तर तपाईँसँग रमाइला कुराकानी गर्न हामी उपस्थित हुने गर्दछौं। पक्कै पनि यतिखेरसम्म सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरेर त आज हामीलाई फोन गरेर साथ दिनुभएको थियो आफूले मिठो भाका सुनाएर आफ्ना साथीभाइ आफन्तजनलाई सम्झना छोडेर जानुभएको थियो। टिकापुरबाट सीताराम चौधरी आउनुभएको थियो, उहाँसँग पनि एकदमै मिठो कुराकानी भयो होइन, जे होस् रमाइलो गीत गाउनुभयो, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ पनि यस्तै यस्तै मिठा गीत गाउन चाहनुहुन्छ, कार्यक्रम लोक चौतारीलाई मन पराउनुहुन्छ भने तपाईँ जोडिन सक्नुहुन्छ र कार्यक्रम कस्तो लाग्छ तपाईँले सुझाव सल्लाह पनि हामीलाई दिन सक्नुहुन्छ। विशेष धन्यवाद दिन चाहन्छु www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै कुना कन्धर्वमा पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु यतिखेर सुनेर साथ दिनुभयो, फोन गरेर साथ दिनुभयो र मेरो आवाज तपाईँको घर घरको रेडियो सिट, हात हातको मोबाइल सिटसम्म पुर्याउन सहयोग गर्ने हाम्रो प्राविधिक मित्र आकाश चौधरीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र तपाईँसँग पछिल्लो शनिबार यस्तै यस्तै रमाइला कुराकानी गर्न तिनै नयाँ पुराना लोकफाकाको साथमा तपाईँको माझमा उपस्थित हुनेछौ भन्दै यस कार्यक्रमलाई प्रायोजन गरेकोमा टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको निर्मला ब्युटी पार्लरलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र तपाईँ त्यहाँ जानुभयो भने हरेक सेवा सुविधाहरू पनि पाउन सक्नुहुन्छ भन्दै र तपाईँसँग पछिल्लो शनिबार यस्तै रमाइला कुराकानीको साथमा तपाईँको माझमा उपस्थित हुनेछु भन्दै यो मिठो पुरानो लोकफाका तपाईँको माझमा छोड्दै आजको कार्यक्रम लोक चौतारीको यो सुन्दर बसाईबाट म भाग्य कुंवर पनि बिदा हुन चाहन्छु। नमस्कार, तपाईँको दिन शुभ रहोस्।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उनका संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली। फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
5: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
6: हो नि बिरे। मलाई नि त्यस्तै पर्यो नि, हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न।
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या, यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
6: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

सामुदायिक रेडियो टीकापुर एफएमको मध्याह बाह्र बजेको खबरमा यहाँलाई स्वागत छ। खबरबाट दुर्गा देवकोटाको नमस्कार। मध्याह खबर शुरू गरौं मुख्य शीर्षकहरूबाट। देशभर मनसुनी वायुको प्रभाव, आज छ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। भन्गाई र टीकापुरबाट लागू औषध सहित चारजना पक्राउ। जानकी गाउँपालिका भन्दा टीकापुर नगरपालिकाको खर्च कम, टीकापुरको भन्दा जानकीको खर्च 10% बढ़ी।

0: अब खबर विस्तारमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाकाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा केही माथि रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। सुदूरपश्चिम लुम्बिनी, कर्णाली, कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मध्य प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कैलालीको टीकापुर आसपासका क्षेत्रमा पनि बिहानदेखि वर्षा भइरहेको छ। आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ भने देशका तराई पहाड र हिमाली भूभागका केही स्थान चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। धनगढ़ी र टीकापुरबाट लागू औषध सहित चारजना पक्राउ परेका छन्। टीकापुर नगरपालिका वार्ड नम्बर 9 खकौलाबाट अवैध लागू औषध खैरो हिरोइन 410 मिलिग्राम सहित वार्ड नम्बर 6 बस्ने 20 वर्षीय अमित परियारलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले परियारलाई पक्राउ गरेको हो। त्यस्तै धनगढ़ी उपमहानगरपालिका 8बाट अवैध लागू औषध खैरो हिरोइन 70 मिलिग्राम सहित तीनजनालाई प्रहरीले हिजो दिउँसो पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने 32 वर्षीय हरिलाल राणा, 22 वर्षीय उमेश राणा र 20 वर्षीय हेमराज राणा रहेका छन्। टीकापुर नगरपालिकाको चालू आर्थिक वर्षको खाता बन्द अवधिसम्म करिब 75% बजेट मात्रै खर्च भएको छ। चालू आर्थिक वर्षमा नगरपालिकाको 1,05,51,00,000 बजेट रहेकोमा 78,75,00,000 रूपियाँ मात्रै खर्च भएको हो। 66,76,00,000 रूपियाँ चालू तर्फको बजेट रहेकोमा 53,85,00,000 रूपियाँ र 38,75,00,000 रूपियाँ छुट्याएको, पुँजीगत तर्फ 24,80,00,000 रूपियाँ मात्रै खर्च भएको टीकापुर नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओरले जानकारी दिनुभयो। ठेक्का लगाउँदा प्रतिस्पर्धा भएर घटाघट भएको, ठूला आयोजनाको समयमा काम नसकिँदा अर्को वर्ष दायित्व सरेकाले खर्च प्रगति कम देखिएको हो। टीकापुर नगरपालिकामा यस वर्ष 70 भन्दा बढ़ी योजना टेण्डर मार्फत कार्यान्वयन भएका छन्। यी ठेक्काहरूमा निर्माण व्यवसायहरूबीच प्रतिस्पर्धा भएर खर्च घटेको छ। टीकापुर नगरपालिकाको राजस्व संकलनको लक्ष्य भने पार गरेको छ। आर्थिक वर्ष सकिन 6 दिन बाँकी रहँदै लक्ष्यभन्दा 87,00,000 रूपियाँ बढ़ी राजस्व संकलन भइसकेको नगरपालिकाको राजस्व शाखाका प्रमुख नन्दबहादुर केसीले बताउनुभयो। नगरपालिकाले यस वर्षको लक्ष्य 8,50,00,000 रूपियाँ राखेकोमा असार 26 गतेसम्म 9,37,00,000 रूपियाँ राजस्व संकलन भएको छ। जानकी गाउँपालिकाको चालू आर्थिक वर्षमा 84.11% खर्च भएको छ, जसमा पुँजीगत खर्च 64.31% र चालू खर्च 92.43% भएको छ। आर्थिक वर्ष 2082-83 गाउँपालिकाको 64,94,00,000 बजेट रहेकोमा 54,62,00,000 रूपियाँ खर्च भएको जानकी गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले जानकारी दिनुभयो। मध्याह खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
2: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
1: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
2: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
1: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
2: शिक्षा शास्त्र संकाय बीएल, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
1: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
2: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
1: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
2: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
1: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
2: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
2: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
1: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
2: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
1: कक्षा बाह्रको पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
2: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
1: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 27 गते, साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
0: विश्रामपछि मध्याह खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, काठमाण्डुका सुकुम्बासी परिवारलाई अस्थायी रूपमा राखिएको किर्तिपुर स्थित राधा स्वामी होल्डिङ सेन्टरमा बाढ़ी पसेपछि त्यहाँ आश्रित परिवारहरू समस्यामा परेका छन्। सरकारले 15 दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि 3 महिना बितिसक्दा समेत व्यवस्थापन नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीड़ितहरूले असन्तुष्टि जनाएका छन्। शुक्रबार राति करिब 12:40 बजेदेखि होल्डिङ सेन्टरमा बाढ़ी पस्न थालेको थियो। अचानक बाढ़ी पसेपछि त्यहाँ रहेका बालबालिका वृद्ध बिरामीहरू थप जोखिममा परेका छन्। पीड़ित दल मर्दन कामीले सरकारले आफूहरूको उचित व्यवस्थापन नगरेको गुनासो गर्नुभयो। लम्कीचुवा नगरपालिका 4 बलियामा वैशाख 14 गतेबाट यातायात कार्यालय सञ्चालनमा आएको छ। आर्थिक वर्ष अन्तिममा अहिले दैनिक 100 बढ़ी स्वयागराईले सेवा लिने गरेका छन्। नजिकै यातायात सञ्चालनमा आएपछि स्वयागराईलाई सेवा लिन सजिलो भएको छ। पहिले धनगढ़ीमा जानुपर्ने बाध्यता रहेकोमा अहिले आफ्नै पालिकामा यातायात सञ्चालन आएपछि सेवा लिन सहज भएको लम्कीचुवा नगरपालिका 6 भगतपुरका बलबहादुर राउतले बताउनुभयो। टिकापुरका सामुदायिक विद्यालयमा कार्य शिक्षकहरूलाई शैक्षिक डायरी वितरण गरिएको छ। टिकापुरका सामुदायिक विद्यालयका 400 शिक्षकलाई डायरी वितरण गरिएको हो। डायरी शिक्षकलाई पाठ्यजना बनाउन सहयोगी हुने बताइएको छ। टिकापुर नगरपालिका शिक्षा शाखाले विद्यालयमा कार्य शिक्षकहरूलाई शैक्षिक डायरी वितरण गरेको जनाएको छ। डायरीमा शिक्षकले दैनिक पठन पाठन गर्दा आवश्यक पर्ने निर्देशन सहित दैनिक पाठ्यजनाका निर्माणकालमा सहयोग पुग्ने गरी नमूना तयार पारिएको छ। टिकापुर 8 स्थित त्रिभुवन मावि बटनपुरले शिक्षकलाई ल्यापटप वितरण गरेको छ। विद्यालयले कक्षा 8, 10 र 12 का विद्यार्थीको सिकाई स्तर सुधारका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली विषय अध्ययन गराउने शिक्षकलाई ल्यापटप वितरण गरेको जनाए प्रधानाध्यापक रविन्द्र बहादुर कठायतले जानकारी दिनुभयो। मध्याह खबरमा फेरि एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम।
4: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढ़ाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
5: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
5: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
5: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
5: विस्तारै गर्दा हुँदैन?
6: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
5: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
6: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिका को कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: विश्रामपछि मध्याह्न खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निशुल्क शिक्षा दिने प्रक्रिया अगाडि बढ़ाउने जनाएको छ। महानगरपालिकाका प्रवक्ता नवीन आनन्दद्वारा जारी प्रेस विज्ञप्तीमा मुगु जिल्ला घरबै हाल भक्तपुर बस्ने नेपालीको उपचारका क्रममा भएको दुःखद निधनले महानगर स्तब्ध भएको उल्लेख छ। र एसिसी 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपालले कतारलाई 105 रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार शुरूआत गरेको छ। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाउँदा सावित्री धामीले सर्वाधिक 52 रन जोड्नुभयो। नेपाली बलरहरूको कसिलो बलिङ सामु कतारको टोली 12 ओभरमै 25 रनमा अल आउट भयो भने रचना चौधरी र रिया शर्माले समान 3-3 विकेट लिए। समाचार सँगै मध्याह खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। देशभर मनसुनी वायुको प्रभाव, आज 6 प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। धनवी र टीकापुरबाट लागू औषध सहित 4 पक्राउ, जानकी गाउँपालिका भन्दा टीकापुर नगरपालिकाको खर्च कम, टीकापुरको भन्दा जानकीको खर्च 10% बढी। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 5 बजे थारूभाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
7: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
8: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
7: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688000 र 98253677272।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: अहिले कतिपल्ट भनिसके तेरो तोकेटीसँग बिहे हुँदैन भनेर पण्डितले के भनेका छन्? तोकेटीसँग जसले बिहे गर्छ त्यसको घर बिग्रन्छ।
1: जसले जे भने पनि मैले चाहिँ बिहे गर्छु।
0: त्यसो भए त्यसलाई लिएर

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: तपाईँको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
0: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी

0: बीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
1: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
0: शिक्षाशास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स।
1: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
0: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स।
1: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे। कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
0: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस।
1: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
0: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने।
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
0: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
1: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
0: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
1: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
0: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
1: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुत्रके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 9868147799, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 9924678825।
5: बाढी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अपनाउनु पर्छ।
6: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
5: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
6: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
5: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
6: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
5: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
6: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
5: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रिया टाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
1: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स।
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडीज, सोसियोलोजी एन्ड इकोनोमिक्स।
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे। कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस।
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने।
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
1: आईसीटी, इंग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
0: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
0: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजाङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: कार्यक्रम गोचाली अब से प्रत्येक हप्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: भैंसीको पाडी हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 23 बस्ने देव बहादुर शाहको 11-12 महिनाको भैंसीको पाडी असार 26 गते राति 11 बजेतिर आफ्नै घरबाटै हराएको हुँदा भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9840 81 61 वा 9864 80 59 20 अथवा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त।

0: हामीले तीनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
0: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
1: विस्तारै गर्दा हुँदैन?
0: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6673 र 98-14-68-02-04।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: भैंसीको पाली हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 23 बस्ने देव बहादुर शाहको 11-12 महिनाको भैंसीको पाली असार 26 गते राति 11 बजेतिर आफ्नै घरबाटै हराएको हुँदा भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9840816151 वा 9864809920 अथवा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालो छिटो नलाग्यो
6: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्यो लाग्यो हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, भक्रोला रोड, टिकापुर, कैलाली।

0: तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घर को पर्खाल लिपपोत कर सकिन लाग्यो।
1: मुस्कान छोरी, ए मुस्कान छोरी, घर को पर्खाल लिपपोत कर सकिन भन्या? खेत में काम करने खेतला खाजा लग दिन पर्ने थियो,
0: सकिन लाग्यो आमा लिपपोत कर।
1: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
0: हुन्छ आमा। ओहो हेर, यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या हो?
2: हो, पुरिदिनु पर्यो।
0: ओया आमा, लौन मलाई सर्पले पो टोक्यो।
1: लौन खै खै कहाँ टोक्यो छोरी?
0: यहाँ दाहिने हातमा टोक्यो आमा।
1: लौन को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
3: के भयो काकी?
1: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
3: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
1: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
3: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
1: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
3: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
1: त्यसो भए झारमौरा लिएर आएर झारमौरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
3: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
1: बुझे बाबु।
3: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org वेबसाइटमा खोज्दै गर्छु।
1: हुन्छ हुन्छ बाबु।
3: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानले।
1: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
3: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
1: ए हस् हस् बाबु।
4: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ।
5: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
4: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
7: मैं नहीं जाई वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल थू
6: उहे मारे तो तू ही वहाँ पठाई दो यहाँ हेल ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए।
7: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए।
8: याद करबी मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया पोटो डन्डीफोर दाँत खुजली भुटला झर्ना कपार के तालु खुल्ना डेन्ड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुइल घाव खटिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
9: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417।
10: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
11: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूवी र ओजोनेटेड सहित रिवर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
12: प्योर ड्रिंकिंग वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
10: डेलिभरीका लागि
12: ड्रिंकिंग वाटर एक्वा शीतल
10: टीकापुर कैलाली
13: सम्पर्क मोबाइल नम्बर 9870101072।
14: स्वास्थ्यका लागि पानी

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकला सुकाया हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकलडा रोड, टिकापुर, कैलाली।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराउ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउँ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिउँ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।

0: आई बुढल्ला सुन्छ कि नै वानन्दे घुवाज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइन आउने न पट्टा नि पैना त
1: अरे गहना बनाइन त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाएका आन्सेकले कत्रा सुघर बनाएकन ल बाटी
1: ए ले ले ठिके बा चल हाली भाटवट खाइयो जाएका हौ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864841208 ओ 9846239261
2: सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
3: ए त्यहाँ त्यहाँ त नलका मोटर भक्त राजु घरमा लाउने कलर सबै पाइन्छ
4: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
0: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
2: भनेदेखि सबै कुरा पाउने रहेछ
5: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
6: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
5: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 9844648673 र 9814680204

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली। भैँचीको पाली हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 23 बस्ने देव बहादुर शाहको 11-12 महिनाको भैँसीको पाली असार 26 गते राति 11 बजेतिर आफ्नै घरबाटै हराएको हुँदा भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 40 81 61 वा 98 64 80 59 20 अथवा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ।
6: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
7: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
8: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम
9: हाम्रो टिकापुर।
6: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
10: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका। के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवनस्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहारी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।
2: भैँसीको पाली हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 23 बस्ने देवबहादुर शाहको 11-12 महिनाको भैँसीको पाली असार 26 गते राति 11 बजेतिर आफ्नै घरबाटै हराएको हुँदा भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9840-81-61 वा 9864-80-59-20 अथवा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

0: भैंसीको पाली हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 23 बस्ने देवबहादुर शाहको 11-12 महिनाको भैंसीको पाली असार 26 गते राति 11 बजेतिर आफ्नै घरबाटै हराएको हुँदा भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9840-81-61 वा 9864-80-59-20 अथवा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुरकै राली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848558।

0: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: आई बुढल्ला सुन्टो कि नै वा नन्दी भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनी पट्टा नि पैना त
3: अधि गहना बनाइन त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ।
2: तुहार बाटस तरह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मा से गहना बनाका आन्छे के कत्रा सुघर बनाकन लबाटी।
3: ए ले ले ठीक है बा, चल हाली भाटवट खाई आऊ जाइका हूँ सामुएल ज्वेलर्स में गर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684-41-208 और 98486-39-261।

0: भैंसीको पाडी हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 23 बस्ने देव बहादुर शाहको 11-12 महिनाको भैंसीको पाडी असार 26 गते राति 11 बजेतिर आफ्नै घरबाटै हराएको हुँदा भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9840816151 वा 9864809920 अथवा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ।
1: कहाँ जान्छै उडने चरी दिनरात भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
2: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
1: एक डाली बाजगुराउँछको एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
3: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
2: नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी। फोन नम्बर 091523312 र 523949।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्र पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट सामुदायिक वनको भकारो सुधार कार्यक्रमले पशुपालक उपभोक्तालाई पशुपालनमा सहज भएको उपभोक्ताको भनाई। टोल विकास संस्थासँग जोडिएर टीकापुर नगरपालिका वडा नम्बर 1 ले यस वर्ष कौशी र करेसाबारी खेती प्रवर्धन गर्ने। टीकापुर क्षेत्रमा वर्षेनी लागू औषध दुर्व्यसनीको संख्या बढ़दै, लागू औषधका विषयमा सचेत रहन नागरिकलाई प्रहरीको आग्रह। र सुदूरपश्चिममा विपद व्यवस्थापन सुदृढ़ बनाउन मुख्यमन्त्री शाहको निर्देशन। खोज खबर अब विस्तारमा। पछिल्लो समय सामुदायिक वनहरूले वनका उपभोक्तालाई वन पैदावार बिक्री वितरणसँगै उनीहरूको आय आर्जनका क्षेत्रमा सघाउन थालेका छन्। वन समितिले उपभोक्ताको जीवनस्तर सुधारका लागि पशुपालन क्षेत्रमा पनि लगानी बढ़ाएका छन्। जानकी गाउँपालिका वडा नम्बर 9 स्थित कालिका सामुदायिक वनले सामाजिक विकाससँगै उपभोक्तालाई आय आर्जनमा सहयोग हुने खालका कार्यमा सघाएको छ। थप खबर गीता चौधरीबाट।
1: कालिका सामुदायिक वनले समुदायको आवश्यकता अनुसार सहयोग गर्दै आएको जनाएको छ। वनले सामुदायिक विद्यालयलाई फर्निचर निर्माणमा सहयोग, अति विपन्न उपभोक्तालाई औषधि उपचार खर्च प्रदान, युवा क्लबलाई खेलकुद सामग्री वितरण जस्ता कार्यहरू विगतदेखि नै गरिरहेको छ। यसका साथै पशुपालनमा सहयोग गर्ने उद्देश्यले भकारो निर्माण लगायतको काम पनि गरिरहेको सामुदायिक वनका अध्यक्ष कमल विष्ट बताउनुहुन्छ। वनले भकारो सुधार कार्यक्रम सञ्चालन गरी भकारो निर्माणका लागि सहयोग गरेपछि पशुपालनमा सहयोग पुगेको उपभोक्ता कमल बहादुर शाहीको भनाई छ।
2: थोरै घाँसले पनि भैँसी पाल्न सकिन्छ, धेरै हिलो हुँदैन, अनि यसको यो पिसाब पनि प्रयोग गर्न सकिन्छ, अनि मल सुरक्षित रूपमा चाहिँ प्रयोग गर्न सकिन्छ र पशुपालनमा धेरै उपलब्धिमूलक चाहिँ कार्यक्रम हो यो।
1: अर्का उपभोक्ता राधिका विष्टले पनि वनले भकारो सुधार कार्यक्रम मार्फत भकारो निर्माणमा सहयोग गरेपछि आफूलाई पशुपालनमा सहज भएको, अहिले 3 भैँसी पालन गरिरहेको र सहयोग पाए अझ थप पाल्ने योजना रहेको बताउनुहुन्छ।
3: अब त्यही भगारा पनि दिनुभएको छ, डुर पनि बनाउनु भएको छ, त्यहीका लागि पहिला भैँसीको हिलो सिलो सोर्नलाई धेरै दुःख हुन्थे, अहिले अब धेरै राम्रो छ। भैँसीले घाँस पनि डुरमा खान पाएछ, उभानामा बस्नु पाएछ, भगारामा पनि ठिकै छ। अब समुदायबाटकै सहयोग हो। भैँसी छन् हाम्रा दुईटा तिनटा भैँसी छन्, बल्ल छन्, बाख्रा छन्, सबैतिर पालेका छौँ हामी। अब मिलेकै छ, राम्रो छ, उसो पनि पाल्नु पाए यस्तो थाई भैँसी बाँध्नलाई यसो चोखो चकेट भएपछि दुईटा तिनटा भैँसी अरू पनि फप्नु पाए भन्ने त्यो पनि राम्रै छ। अब सबैतिर राम्रो छ, वनमा घाँसपात पनि पाइया छ, टाढाबाट बोक्नु पाएको छैन। पहिला हामी छतुनबाट माथि पाइडागाडीबाट बोक्दा छौँ, अब समुदायमा घाँस खुलिरहन्छ, महिना महिना काटेका छौँ भैँसी पाल्नु।
1: त्यस्तै कर्णबहादुर चन्द पनि सामुदायिक वनले सञ्चालन गरेको भकारो सुधार कार्यक्रम एकदम राम्रो भएको बताउनुहुन्छ।
4: काम गर्दा सरल तरिकाले फाइदा छ, कार्यक्रम चाहिँ राम्रो हो, कार्यक्रममा कुनै पनि फरक छैन।
1: सामुदायिक वनले वन पैदावारसँगै सामाजिक विकास तथा उपभोक्ताको हितमा सहयोग हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाको भनाइरहेको छ।
0: टीकापुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष मोहन लुवारविकले टोल विकास संस्थाको क्षमता विकास र सिप विकासका लागि वडा कार्यालयले यस वर्ष कौशी र करेसाबारी खेती प्रवर्धन गर्ने बताउनु भएको छ। टीकापुरको नयाँ टीकापुर स्थित उपहार टोल विकास संस्थाको दोस्रो साधारण सभामा बोल्दै वडा अध्यक्ष विकले सो कुरा बताउनु भएको हो।
5: टोल विकास संस्थाको क्षमता विकासका निम्ति पनि यो वर्ष हामीले धेरै महत्वपूर्ण कार्यक्रमहरू ल्याएका छौँ। हामीले चाहिँ भत्तासँग सरोकार राख्ने होइन, हामीले राख्ने के हो त भन्दा हामीले पाएको सिपलाई आफ्नो जीवनमा उपयोग गरेर त्यसलाई आमदानीसँग जोड्ने कुरामा चाहिँ हामीले विश्वास गर्नुपर्छ। यो वर्ष टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयले कौशी खेती र करेसाबारी खेती प्रवर्धन गर्ने कार्यक्रम ल्याएका छौँ। हामीले के मोडेलमा ल्याएका छौँ त भन्दा टोल विकास संस्था यहाँहरू सबै घरधुरीहरू यो उपहार टोल विकास संस्थाको यसै गरी बैठक गर्छौँ। हामी कृषि प्राविधिक ल्याउँछौँ, करेसाबारी र कौशी खेतीलाई चाहिँ कसरी चाहिँ गर्न सकिन्छ व्यवस्थित, किनभने हामी त एकट्ठा घडेरीमा बस्छौँ, एक कट्ठामा आधा कट्ठामा तपाईँको घर हुन्छ, पछाडिपट्टि आधा कट्ठा बचेको हुन्छ, त्यो आधा कट्ठाले घरको छतमा पनि तरकारी लगाएर हाम्रा घरलाई पुग्ने चाहिँ व्यवस्थापन गर्न सकिन्छ। हामी सबै घरदुरीलाई जम्मा गर्छौँ यो बाटो विकास संस्थाको। त्यहाँ कौशी खेती र परिसाथी बारी खेती कसरी गर्न सकिन्छ, प्राङ्गारिक मलहरू कसरी बनाउन सकिन्छ भनेर यसरी दुई चार घण्टा यहाँहरूलाई सिकाउँछु। सिकाइसकेपछि अनि थोरै थोरै एकपल्ट गोपी होइन एकपल्ट त धनियाँ तिर के हुन्छ हो त्यो लगाउन मिल्ने चिजहरूको पनि हामीले चाहिँ गर्ने मोडेलका साथ यहाँहरूसँग आउँदैछौँ।
0: टोल विकास संस्थाका वडा नम्बर एकमा चारवटा सञ्जाल गठन भएका छन्। प्रस्तावित वडा अन्तर्गत वडा स्तरीय सञ्जाल समेत भएकाले टोल विकास संस्था मार्फत मागमा आधारित टोल विकास संस्थालाई आय आर्जनसँग जोड्ने योजना रहेको वडा अध्यक्ष विकले बताउनुभयो।
5: टोल विकास संस्था चारवटा सञ्जाल गठन गरेका छन्। टिकापुर नगरपालिका एक नम्बर वडाले चारवटा वडा बनाउने भनेका छौँ। प्रस्तावित यो वडा नम्बर एघार हो। यो प्रस्तावित वडा नम्बर एघारको टोल विकास संस्था सञ्जालको अध्यक्ष झलनाथ खनालजी हुनुहुन्छ, यहाँ राज टोल विकास संस्थाको अध्यक्ष पनि हुनुहुन्छ। हामीले अब के भनेका छौँ भने यो प्रस्तावित वडा नम्बर एघारभित्र करिब चाहिँ 20-21 टोल विकास संस्थाहरू रहेछ, 33 टोल विकास संस्था रहेछ। 33 टोल विकास संस्थालाई प्रत्येक अध्यक्षहरू त्यो कमिटीको सदस्य रहने व्यवस्था छ, 33 कमिटी छ। हामीले के गरेका छौँ मागमा आधारित टोल विकास संस्थाको चाहिँ मागमा आधारित टोल विकास संस्थालाई तपाईँको जीविकोपार्जनसँग आय आर्जनसँग जोड्ने भनेका छौँ।
0: टिकापुर नगरपालिकाले सुशासन विकास निर्माण लगायतका क्षेत्रमा नागरिकको सहभागिता बढ़ाउन टोल विकास संस्थाको अवधारणा ल्याएको हो। सहकर्मी समाजले टोल विकास संस्था दर्तामा सहजीकरणमा सघाउँदै आएको, अब त्यसको समय सकिन थालेको छ। पालिकाले टोल विकास संस्थाको निरन्तरताका लागि नेतृत्व विकास, लेखा व्यवस्थापन आदिबारे तालिम दिएकाले नगरपालिकासँग संवाद गर्ने, संस्थालाई बलियो बनाउनुपर्ने बताउनुभयो।
5: सहकर्मी समाजले यो टोल विकास संस्था दर्ताका लागि सहजीकरण गरिराखेको थियो भने त्यसको पनि अब काम सम्पन्न हुँदैछ। हाम्रो टोल विकास संस्था निरन्तर चलिराख्ने प्रक्रिया हो। यहाँहरूलाई हामीले नेतृत्व विकासको अनि लेखा व्यवस्थापन लगायत हरेक किसिमका तालिमहरू दिएका छौँ। ती तालिम किन गरेको त भन्दा अब नगरपालिकाको प्रतिनिधि, संघ संस्थाको प्रतिनिधि नआए पनि टोल विकास संस्था सधैँ चलिराखोस्, नगरपालिकाको प्रतिनिधिसँग संवाद गर्ने वातावरण सिर्जना भइराखोस् भन्ने हिसाबले यहाँहरूको क्षमता विकास, नेतृत्व विकासका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौँ।
0: सहकर्मी समाजका दिव्येश्वरी स्वारले टोल विकास संस्थालाई एकजुट बनाउने माध्यम बनाए पनि एकीकृत भएर विकासका कार्यमा अघि बढ़ाउने, समुदायका समस्याबारे छलफल गर्ने, समस्या समाधानका लागि प्रयास गर्ने, समुदायको विकासमा आफै सक्रिय हुन् भनी टोल विकास संस्था गठन र क्षमता विकासमा सघाइरहेको बताउनुभयो।
6: यो टोल विकास संस्था भनेर चाहिँ नाम मात्रै स्पष्ट हुन्छ, म जहिले भन्दै आइराखेको छु। हामीले विकास लान समुदायमा भएका समस्याहरूलाई चाहिँ छलफलका विषयमा चाहिँ उठाएर चाहिँ हामीले योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने हो। तर गर्न चाहिँ धेरै गर्नुहुन्छ हजुरहरू, छलफलका विषयहरू उठाउनुहुन्छ, योजना पनि बनाउनुहुन्छ, तर हजुरहरूले योजनालाई चाहिँ पूर्णता दिन चाहिँ सकिराख्नु भएको छैन जस्तो लाग्छ मलाई। अहिले अरू सानोतिर धेरै कुराहरू गर्नुभएको छ, बालबालिकाहरूलाई सरसहयोगका कुरा, निबन्ध परिवारका लागि लेखलेख गर्ने कुराहरू, त्यो कुरालाई पनि एजेन्डामा ल्याएर गर्नुहुन्छ। तर अन्य कुराहरू चाहिँ हामी कहिलेकाहीँ सानो सानो कुरामा पनि टोलले गर्न सक्ने कुराहरूमा पनि छुटिराखेका छौँ कि भन्ने चाहिँ मलाई चाहिँ महसुस भएको हजुरहरूको टोलमा आउँदै गर्दा। अनि हामीले एकजुट गराउने माध्यम त गरायौँ टोल विकास संस्थालाई, तर अझ पनि त्यो भावना हजुरहरूको आयो कि आएन भन्ने कुरामा पनि अन्य रहेछौँ। हामी बस्नेछौँ, बस्नु खोज्नुहुन्छ हजुरहरू बचतको लागि मात्रै, एकजनाले चाहिँ 4-5 बचत उठाएर ल्याउनुहुन्छ, त्यो होइन टोल विकास संस्था। टोल विकास संस्था भनेको निष्पक्ष विकास निर्माणलाई चाहिँ अगाडि बढाउनको लागि समुदायमा भएका समस्या, साना साना व्यक्तिगत समस्याहरूलाई ल्याएर पनि छलफल गर्ने संस्था हामी सुरुदेखि नै भनिरहेका छौँ।
0: टोल विकास संस्थाले मासिक रूपमा बचत गर्ने, ऋण लगानी गर्ने गरेका छन्। टोल विकास संस्थाले बचतको केही रकम समुदायको विकासमा खर्च गर्ने गरेका छन्। पालिकाले बनाएको कार्यविधिमा भने सकेको बचत गर्ने, सो रकम समुदायको विकासमा लगानी गर्ने वा समस्यामा परेकालाई सहयोग गर्न सक्ने व्यवस्था छ। संस्थाका अध्यक्ष खड्ग सिंह विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष मानबहादुर रावलले गर्नुभएको थियो। कार्यक्रममा टोल विकास संस्थाका सञ्जालका अध्यक्ष झलनाथ खनाल, दुर्गानगर टोल विकास संस्थाका अध्यक्ष टीकाराम रेग्मी, व्यापारी मणिराम पौडेल, समाजसेवी उदयराम अधिकारी लगायतले बोल्नु भएको थियो। कार्यक्रम सचिव भद्रकला साईले सञ्चालन गर्नुभएको थियो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम। टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
7: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
7: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
7: शिक्षा शास्त्र संकाय बीएन ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
7: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
7: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
7: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
7: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
7: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
7: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टीकापुर बहुमुखी क्याम्पस टीकापुर कैलाली
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ ससानो कुरामा तनाव हुने बारम्बार मनमा एउटै कुरा खेलिरहने कुलटमा लाग्ने छटपटी हुने मुटु धेरै ढुकढुक हुने जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 2 गते 9 गते 16 गते 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला टीकापुर अस्पताल टीकापुर कैलाली
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबर बझाङमा बोलेरो जीप दुर्घटना भएको छ केदारसिंह गाउँपालिका 7 सुंगरे क्षेत्रमा आज दिउँसो बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टेक बहादुर जोराले जीप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली र स्तरमा हिँडेको जानकारी दिनुभयो तर घटनास्थल टाढा र भौगोलिक रूपमा विकट भएका कारण विवरण प्राप्त भइन सकेको जोराले बताउनुभयो उहाँका अनुसार जीपमा 1500 जना सवार भएको प्रारम्भिक जानकारी छ केदारसिंह गाउँपालिकाका अध्यक्ष गणेश बहादुर बोराले दुर्घटनामा ठूलो हताहती भएको खबर आएको जानकारी दिनुभयो टीकापुर क्षेत्रमा लागू औषध दुर्व्यसनी वर्षेनी बढ़िरहेको छ चालू आर्थिक वर्षको असार 25 गतेसम्म इलाका प्रहरी कार्यालय टीकापुरले 89 मुद्दा दर्ता गरेको छ 89 मुद्दा दर्ता हुँदा 142 पुरूष र 3 महिला गरी 145 जना पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो प्रहरीका अनुसार उक्त समयमा 154 ग्राम 680 मिलिग्राम खैरो हिरोइन टर्माडोल क्याप्सुल 226 पीस एभिल 185 ट्याब्लेट नाइट्रो जेपाम ट्याब्लेट 16 इस्पास्मो क्याप्सुल 8 पीस बरामद गरिएको छ गएको आर्थिक वर्षमा इलाका प्रहरी कार्यालय टीकापुरबाट 73 मुद्दा दर्ता हुँदा 129 जना पक्राउ परेका थिए भने 143 ग्राम 744 मिलिग्राम खैरो हिरोइन बरामद भएको थियो अघिल्लो आर्थिक वर्ष 2080-81 इलाका प्रहरी कार्यालय टीकापुरबाट लागू औषधमा 58 मुद्दा दर्ता हुँदा 82 जना व्यक्ति पक्राउ परेका थिए भने 54 ग्राम 990 मिलिग्राम खैरो हिरोइन र 40 ट्याब्लेट नाइट्रा भेट बरामद गरिएको थियो यसरी 3 वर्षको तथ्याङ्क हेर्दा इलाका प्रहरी कार्यालय टीकापुरमा लागू औषधमा मुद्दा दर्ता हुने क्रम र बरामदको मात्रा पनि बढ़िरहेको देखिएको छ बालबालिकाहरू किशोरावस्थाबाट नै लागू औषधतिर लाग्दा समाजमा लागू औषध प्रयोगकर्ता र कारोबारीको संख्या बढ़दै गएको देखिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द चौधरीले जानकारी दिनुभयो
9: बाल बालिकामा किशोर अवस्थादेखि नै यो जिज्ञासा बढ्नु कस्तो हुन्छ के हुन्छ भन्ने कुरा जिज्ञासा बढ्नु, त्यसै गरी अभिभावकले आफ्नो बाल बालिकाको निगरानीमा कमी राख्नु, यो साथीभाइको दबाव, परिवारको आर्थिक अवस्था, मानसिक तनाव, डिप्रेसन, चिन्ताका कारणले पनि लागु औषध सेवनकर्ताहरू बढेको देखिन्छ। त्यसै गरी अहिले यो प्रविधिको जमानामा सामाजिक सञ्जाल र त्यसबाट नकारात्मक संगत र प्रभावका कुराहरू पनि भए, अर्को कुरा खुला सीमानाका भएको कारणले अहिले यो लागु औषध सेवनकर्ता बढ़िरहेको अवस्था छ। र हाम्रो डाटामा पनि त्रिवर्षीय रूपमा हेर्दाखेरि प्रत्येक आर्थिक वर्षमा मुद्दा संख्या बढ्नु कारण अहिले प्रहरीको पनि सक्रियता रहेको छ, कुनै प्रभावमा नगरी जिरो टोलरेन्सको रूपमा काम गरिरहेको अवस्था छ। विशेष गरी सीमानाकामा कडाई समय समयमा स्वीप अपरेशनहरू चलाउँदै स्क्रिनिङ गर्दै र त्यस्तो लागु औषध भेटिएको खण्डमा तत्काल मुद्दा चलाउने अवस्थाको कारणले यो प्रत्येक आर्थिक वर्षमा डाटाहरू बढ़िरहेको अवस्था छ।
0: पछिल्लो समयमा लागू औषध प्रयोगकर्ता बढ़नु, प्रहरीको सक्रियता र नागरिकसँगको सहकार्यका कारण लागू औषध प्रयोगकर्ताहरूलाई पक्राउ गर्न सहज भएको र आगामी दिनमा पनि सहयोग गर्न नागरिकले आग्रह गर्नुहुन्छ। प्रहरी निरीक्षक चौधरी,
9: सूचना संकलनका कुरालाई र निगरानी अनुसन्धानलाई बढ़ी प्राथमिकता दिन्छौ हामी। नागरिकहरूलाई विशेष गरी उहाँहरूको पनि आफ्नो दायित्व हुन्छ, उहाँहरूले पनि अब आफ्नो तर्फबाट दिन सक्ने गोप्य रूपमा हाम्रो प्रहरी कार्यालयमा अथवा फटिएको प्रहरीलाई यो लागु औषध कतै बिक्री वितरण ओसार पसार र कसैले सेवन गरिरहेको थाहा पाउनु भएमा तत्काल हामीलाई सूचना पुर्याउनु भयो भने गोप्य रूपमा हामीले सोही अनुसार अनुसन्धान अगाडि बढाइ कानूनी दायरामा ल्याएर त्यसलाई अझ सेवनकर्ताहरू बन्नबाट रोक्न सकिन्छ।
0: सुदूरपश्चिम प्रदेश सरकारले विपद व्यवस्थापनलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन दुई महत्वपूर्ण कार्ययोजना अनुमोदन गरेको छ। प्रदेश विपद व्यवस्थापन परिषदका अध्यक्ष तथा मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको परिषद बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना 2077 तथा बहुकर्प पूर्व सूचना रणनीतिक कार्ययोजना 2082 स्वीकृत गरेको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकमा विषयगत मन्त्रालयका मन्त्री सचिव तथा प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। अनुमोदित मनसुन पूर्व तयारी कार्ययोजनामा बाढ़ी, पैह्रो, डुबान, कटान, सड़क अवरोध लगायत वर्षायाममा देखिन सक्ने जोखिमहरूको पूर्वानुमान, जोखिम न्यूनीकरणका उपाय, खोज तथा उद्धार, राहत वितरण, पुनर्स्थापना सम्बन्धी स्पष्ट कार्य विभाजन समावेश गरिएको छ। साथै आपतकालीन अवस्थामा कुन निकाय कसरी परिचालित हुने भन्ने विषय पनि कार्ययोजनाले स्पष्ट पारेको छ। डयलधुरालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला पूर्णखोप समन्वय समिति र स्वास्थ्य कार्यालय डयलधुराको आयोजनामा आयोजित एक कार्यक्रमका बीच जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। असार 18 गते कर्णाली नदीमा बेपत्ता भएको गाड़ीमा सवार एक अर्खा जनाको शव फेला परेको छ। अछामचुरमा खाद गाउँपालिका दुई जमगढ़ा स्थित कर्णाली नदीको किनारमा व्यवहारिस अवस्थामा फेला परेको शव दुर्घटनामा परि बेपत्ता भएका सवारी चालकको रहेको प्रहरीले जनाएको छ। शव सुर्खेतको पञ्चपुरी नगरपालिका माझी गाउँ बस्ने तुलाराम सुवेदीको रहेको प्रहरीले बताएको छ। यसअघि पचाल झरना गाउँपालिका नौ कालीकोटका मेखे तिरुवाको शव फेला परेको थियो। उक्त मृतक सुवेदी र मेखे सहित उक्त गाड़ीमा राजकोट नगरपालिका दुई खड्का गाउँका सृजना खड्का र सहचालक रामप्रसाद सुवेदी सवार थिए। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
10: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराई थी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाट जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, गोलचोक लगह टिकापुर कैलाली। फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9848423359।
11: चुरे जोगाऊ पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढ़ाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
12: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
13: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
12: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
13: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि जथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
14: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 0915602287 9853 5835 र 9865740777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर, बझाङ घटनाको अपडेट खबर छ। बझाङको केदारचे गाउँपालिका 7 को सुंगुरे क्षेत्रमा जित दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको खबर छ। दुर्घटना परि 5 जना घाइते भएका र उनीहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ गइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जानकारी दिनुभयो। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसैका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्ष उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका डाक्टर आयुक्त डाक्टर तुलाधरलाई सो जिम्मेवारी सरेको हो। आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। 5 सदस्य हुने आयोगका हाल आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जबरा कायम हुनुहुन्छ। खोज खबरमा अब पालो जनावाजको। ट्राफिक नियम सबै नागरिकले पालना गर्नुपर्ने हुन्छ। ट्राफिक नियमबारे जानकारी नहुँदा ट्राफिक दुर्घटनाका घटना बढ़ने गर्दछन्। आजको जनावाजमा हामीले केही नागरिकलाई ट्राफिक नियमबारे तपाईंलाई के जानकारी छ भनी सोधेका छौं।
15: नमस्ते, मेरो नाम चाहिँ पुष्पा बिठारी हो। म चाहिँ टिकापुर वडा नम्बर 5 को बासिन्दा हो। ट्राफिक उभिएको मात्र देखेपछि ट्राफिक नै लागेछन्, ट्राफिक अब पालना गर्नुपर्छ भन्ने चाहिँ हाम्रो दिमागमा आउँछ। तर वास्तवमा भन्यो भने चाहिँ नियम पालना गर्नुपर्छ भन्ने चाहिँ भनिन्छ मान्छेहरूले खासमा, तर आफै पनि ट्राफिकको नियम पालना गरेको हुन, जस्तै रक्सी खाएर चलाइरह हुन्छन्, बिना हेलमेट चलाइरह हुन्छन्, अब तीनजना बसिरहेको हुन्छन्, अब गाडीहरू कस्तो हुन्छ भने आफ्नै धुनमा गइरह हुन्छ, कहिलेहरू बाख्राहरू पालिदिएको हुन्छ बाटोहरूमा, त्यो चाहिँ बन्द गर्नुपर्छ। अब छाडा गाईहरू हुन्छन्, त्यसको नियन्त्रण पनि गरिदिनुपर्छ नगरपालिकाले खास भन्नु भने। अब मान्छेको गाडी ठुलो गाडीको मात्र दोष देखिन्छ कि प्रायः बाटोमा हिँड्दाखेरि चाहिँ सानो गाडीको भन्दा ठुलो गाडीको दोष चाहिँ देखिरहेको हुन्छ, तर गल्ती चाहिँ दुइटैको हुने खासमा तोकिनु पर्ने हो। नियम अनुसारले विशेष ध्यान दिनुपर्ने हो, आफैले जिम्मेवार भइन्छ, आफैले सही बाटो हिँड्ने, गाडी आउँछ भने आफै साइड लाग्ने। अब हामी चाहिँ भनिन्छ भनिन्छ, तर अब नजिकै त हो, हामी बिना हेलमेट गए पनि के हुने हो भन्ने तरिकाले अब नागरिकहरूले आफै सचेत नै रहनु पर्ने हुन्छ यो विषयमा। ठाउँ ठाउँमा मेन रोडमा मात्र लाग्छ ट्राफिकहरू, अब गाउँको कुना कुनामा मात्र हुन्छ, अब भित्रभित्रतिर पनि कतै कतै एक दुईजना बसिदिएको भए चाहिँ अलिकति नियन्त्रण हुन्थ्यो त्यो दुर्घटनाहरू भन्ने हुन्छ। अब अहिलेको चाहिँ यो सानो टिन एजकोहरूले चाहिँ अलिक बढी लापरवाहीले चलाएको जस्तो देखिन्छ गाडीहरू चाहिँ, यसले चाहिँ अलिक बढी नियन्त्रणमा अब नागरिकहरूले नै गर्ने कुरा हो यो चाहिँ, टिन एजलाई गाडी नदिने, अभिभावकले नै हेर्नुपर्ने हो, लाइसेन्स भएकोलाई दिने भन्ने कुरा चाहिँ हो।
16: मेरो नाम दीपक विष्ट, रोडमा जुन साइडबाट हिँड्नुपर्छ भनेको छ त्यो साइडबाट हिँड्ने, जाँदा पनि लेफ्ट साइडमै हिँड्ने।
17: श्रीमान कर्णालीमा 9 कक्षामा पढ्छु। ट्राफिक नियम भनेको यस्तो अनुशासनमा गाडी चलाउने, यस्तो यताउता हेरेर चलाउने, कोही मान्छे हिँडिरहेको भने साइरन साइरन दिएर चलाउने, यात्रुले जेब्रा क्रसिङबाट हिँड्ने, जथाभावी फोर्स हो यस्तो पनि नगर्ने।
18: जति तिवारी हो, म 70 पुगेँ, कसैको लप्टी सप्टी नगर्ने, बाटो हिँड्दाखेरिमा अब चेक जाँच गर्ने ठाउँ ध्यान दिने, जथाभावी नहिँड्ने, बाटो काट्दा पनि ध्यान दिने, नियम कानून पालना गर्नुपर्छ सबैले, जनताले, गाडी चलाउने होइन, अब सबै जनताले ट्राफिक नियमको पालना गर्नुपर्छ।
0: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सामुदायिक वनको भकारो सुधार कार्यक्रमले पशुपालक उपभोक्तालाई पशुपालनमा सहज भएको उपभोक्ताको बनाई। टोल विकास संस्थासँग जोडिएर टिकापुर 1 नम्बर वडा कार्यालयले यस वर्ष कौशी र करेचाबारी खेती प्रवर्धन गर्ने। टिकापुर क्षेत्रमा वर्षेनी लागू औषध दुर्व्यसनीको संख्या बढ़दै, लागू औषधका विषयमा सचेत रहन नागरिकलाई प्रहरीको अनुरोध। र सुदूरपश्चिममा विपद व्यवस्थापन सुदृढ़ बनाउन मुख्यमन्त्री शाहको निर्देशन। खबर यति नै, हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु, नमस्कार।
19: भैँसीको पाडी हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 23 बस्ने देवबहादुर शाहको 11-12 महिनाको भैँसीको पाडी असार 26 गते राति 11 बजेतिर आफ्नै घरबाटै हराएको हुँदा भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9840-81-61 वा 9864-80-59-20 अथवा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ।
20: बुढल्ला सुन्टो कि नै वा नन्दी भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनी ना पट्टा नि पैना त
21: अधि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
20: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नि सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन ल बाटी
21: ए ले ले ठीक है बा चल हाली भात वट खाइ औ जाइ कहु सामुएल ज्वेलर्स न घर गहना बनाइ सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
20: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864-41-208 ओ 9846-39-261
22: समुन्नत समाज का लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू: मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97-083-58-835 र 98-650-40-770। समय: बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: क्षण यही हो।
1: विगत 27 वर्ष देखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: भैंसीको पाडी हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 23 बस्ने देव बहादुर शाहको 11-12 महिनाको भैंसीको पाडी असार 26 गते राति 11 बजेतिर आफ्नै घरबाटै हराएको हुँदा भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9840 81 61 वा 9864 80 59 20 अथवा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: यही असार 27 गते शनिबारका दिन
1: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन असार 27 गते शनिबार।
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677272।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
5: होइन चाइनाजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तँलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरला रोड, टिकापुर, कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तीन दिनमा आत्मदाहबाट दुईजनाको मृत्यु, एकको उपचार हुँदै देशभर विरोध समेत तीव्र बन्दै आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो।
1: यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो।
0: नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज। गोर्खामा दुई पुल भने निर्धारित समय भन्दा अगाडि नै निर्माण सम्पन्न। बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइए कार्यवाही गरिने, तत्काल खबर गर्न अनुरोध। बझाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते।
2: जीप दुर्घटना भएर तीनजनाको मृत्यु भएको छ अनि 10 जना घाइते हुनुहुन्छ।
0: अबदेखि मोबाइल वा इमेलबाट बैंक खाता बन्द गर्न सकिने। नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष। बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई स्मृति भवनमा सार्ने तयारी, तर सुकुम्बासीको विरोध।
3: र विभिन्न ठाउँमा चाहिँ जुन बाढ़ीको कारणले गर्दा केही लाग्ने भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था छ।
0: र हर्मुज जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी। फिफा विश्वकपमा क्वार्टर फाइनलका लागि भोलि बिहान दुईवटा खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बाढ़ीका कारण विस्थापित भएका सुकुम्बासी परिवारको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्नु सरकारको पहिलो दायित्व हो, तर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयासप्रति देखिएको विरोधले समस्या थप जटिल बन्दै गएको छ। बर्खायाममा विपद जुनसुकै बेला आउन सक्ने भएकाले सरकार र विस्थापित परिवारबीच संवाद, सहकार्य र आपसी विश्वासको वातावरण निर्माण अपरिहार्य छ। मानवीय संवेदनशीलतालाई केन्द्रमा राख्दै दिगो समाधानतर्फ सबै पक्ष जिम्मेवार ढंगले अघि बढ़न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: बझाङको केदार सिंह गाउँपालिका साथको सुरुङ्गे क्षेत्रमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परि पाँच जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सीआईएनलाई बताउनुभयो।
2: जीप दुर्घटना भएर तीनजनाको मृत्यु भएको छ अनि 10 जना घाइते हुनुहुन्छ। 10 जना मध्ये पनि 5 जना सिकिस्त घाइते भएको छ। सिकिस्त घाइतेको उपचारको लागि हामी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ रेस्क्यू गर्न खोजिरहेछौ। तर समस्या के भयो भने त्यो एकदम माथि 8000 फिटको लेकमा रहेछ, त्यहाँ हेलिकप्टर ल्यान्डै गर्न सकेन। त्यो हेलिकप्टर चाहिँ यता चैनपुरमा आयो, अहिले चैनपुरबाट फेरि एकचोट हामी अर्को प्रयास चाहिँ गरिरहेछौँ, हेलिकप्टरबाटै रेस्क्यू गर्न प्रयास गरेका छौँ। र घटना घट्ने बित्तिकै हामीले डाक्टर र एम्बुलेन्सको टोली चाहिँ त्यहाँ पठाइसकेका छौँ, तर सदरमुकामबाट त्यो ठाउँमा पुग्न 3-4 घण्टा लाग्दो रहेछ। अबको समयमा केही समयपछि 1 घण्टा जतिमा एम्बुलेन्स र डाक्टरको टोली पनि पुगेका छ।
5: जीप दुर्घटनाबाट करिब 300 जीप सड़कबाट करिब 300 मिटर तल खसेको थियो। दुर्गाथली गाउँपालिका 6 का वड़ा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परि दुर्गाथली 6 का 60 वर्षीय चक्र महत, सोही गाउँकी 65 वर्षीय केला देवी महत र केदार सिंह 7 की 35 वर्षीय विमला धामीको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदार सिंह 7 का देव बहादुर धामी, दुर्गाथली 6 का झल्का महत, जमैती महत, धनशेर जागरी, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देव बहादुर जागरी, वीरू जागरी र रामबहादुर महत गम्भीर घाइते भएको बताइएको छ। घटनामा उद्धार कार्य जारी रहेको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गर्नुभएका अश्विन राउतको मृत्यु भएको छ। राउतको केही बेर अघि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 45 वर्षीय राउतले आज बिहान आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गर्नुभएको थियो। त्यसपछि उहाँलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा उहाँको मृत्यु निधन भएको हो। त्यस्तै हिजो आत्मदाह प्रयास गरेका सर्लाहीका एक युवकको भनी उपचार भइरहेको छ। त्यस्तै अस्ति राहदानी विभाग अगाडि मुगुका एक किशोरले आत्मदाह गरेपछि उपचारका क्रममा हिजो मृत्यु भएको थियो। त्यसले आत्मदाह गर्नेको संख्या 3 पुगेको छ। सरकारप्रतिको चरम असन्तुष्टिका कारण मानिसमा निराशा बढ़ेका कारण यस्ता घटना भएको कतिपयको दावी छ। आज देशभर सरकारको विरोधमा विभिन्न स्थानहरूमा प्रदर्शन समेत भएको छ। यसैबीच जलन भएमा तत्काल के गर्नुपर्छ, हामीले किर्तिपुर वर्ण अस्पतालका डाक्टर किरण नकर्मीलाई सोधेका छौं।
6: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै होइन। प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप ड्रप एन्ड रोल भन्छौँ। आतिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किएर त्यो अझै ठुलो हुनसक्छ। त्यस कारणले टक्क रोकिनु पर्यो, अनि त्यसपछि भुइँमा लडेर अनि लडीबुडी गर्नुपर्छ, त्यसलाई स्टप ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने चाहिँ हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर आधा घन्टासम्म घाउलाई चिस्याउनु पर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ। अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो।
5: अविरल वर्षापछि आएको बाढ़ीका कारण किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढ़ीका कारण गैराती करिब 1 बजेतिर होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेका थिए। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि उनीहरू जान नमानेको काठमाडौँ महानगरले जनाएको छ। उनीहरूलाई अहिले कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले सीआईएमसँग कुरा गर्दै बाढ़ीमा डुबेको क्षेत्रको सरसफाई शुरू भएको र बाँकी सबै महानगरले व्यवस्थापन गर्ने बताउनुभयो।
3: बर्सातको कारणले गर्दाखेरि कीर्तिपुरको राणा स्वामीमा बसेकाहरूमा पनि जलमग्न भयो। त्यो जलमग्न भएको कारणले गर्दाखेरि आज चाहिँ बागमती सभ्यतालाई चाहिँ सिनलाई चाहिँ यो भक्तपुर लान चाहिँ कोसिस गरिरहेछ। अब उहाँहरू मानिरहेको अवस्था पनि छैन र विभिन्न ठाउँमा चाहिँ जुन बाढीको कारणले गर्दा के हिलाम्ने भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
5: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रबन्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन 2055 को दफा 5 को उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 का लागि 2082 चैत्र मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ। यो अवधिभित्र नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। यसैबीच गोर्खामा गण्डकी प्रदेश सरकारको बजेटबाट 2 मोटरेबल पुलको निर्माण निर्धारित समय अगावै सकिएको छ। गोर्खा नगरपालिका 12 र सहित लखन गाउँपालिका 1 जोड्ने लुदी खोला पुल र पालुङटा नगरपालिका 9 सेरा स्थित चुक्ती खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो। आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै पुलको उद्घाटन गर्नुभएको छ। सरकारले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव र कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखि तत्काल खबर गर्न आग्रह गरेको छ। कृषि तथा वन पर्यावरण मन्त्री गीता चौधरीले यस्तो अवस्थामा मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध समेत गर्नुभएको छ। आज चितवन जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छट्के अनुगमन तथा किसानसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालोबजारी तथा कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकारवाला सबैमा आग्रह समेत गर्नुभएको छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ। अबदेखि मोबाइल वा वेब एप्लिकेशन एपबाटै खाता बन्द गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा एपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असर सम्बोधन गर्न विशेष अध्ययन कार्यदलले कार्यदलको तत्कालीन मध्यकालीन र दीर्घकालीन उपाय सिफारिश गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई मन्त्रालयका सहसचिव बुद्ध बहादुर गुरूङको संयोजकत्वमा गठित 9 सदस्यीय कार्यदलले 2 साताको छोटो अवधिमै प्रतिवेदन तयार पारेर हस्तान्तरण गरेको हो। ताजा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानसँग हर्मुज जल मार्गमा सबै अन्तर्राष्ट्रिय व्यापार जहाजका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यावसायिक जहाजमाथि हुने आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ। यसलाई ओमनमा हुने अप्रत्यक्ष वार्ताको प्रमुख एजेण्डा मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी संचार माध्यमका अनुसार नाम नखुलाइएका अधिकारीहरूले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारसँग निजी रूपमा व्यावसायिक जहाजमाथि भएको गोली प्रहार भएको समेत स्वीकार गरेको दावी गरेका छन्। यद्यपि इरानी पक्षले उक्त घटनाको जिम्मेवारी आफूभित्रकै एक नियन्त्रण बाहिरको समूहमाथि लगाएको बताइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका दुईवटा खेल हुँदैछन्। भोलि बिहान पाउने 3 बजे नर्वे र इंल्याण्ड तथा बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंल्याण्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एलिङ हालन्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंल्याण्डका कप्तान ह्यारी केन र जुड बेलियम पनि लयमा छन्। त्यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गैराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरोक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो।
0: आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै
7: जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
0: आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? विज्ञसँगको कुराकानीसँगै थिएटर कलाकारितामा नाम दाम र सम्भावना बारे विशेष सामग्री सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पछिल्लो समय नेपालमा आत्मदाहको घटना बढ़ेपछि मानसिक स्वास्थ्यमाथिको बहस पनि बढ़ेको छ। पछिल्लो समय बढ़दो बेरोजगारीको समस्या, देखावटी प्रवृत्ति, असफलता लगायतका कारण युवामा बढ़दो मानसिक दबावका कारण गलत निर्णय लिन सक्ने सम्भावना बढ़ेको मनोविदहरूले बताएका छन्। कसैले आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? सीआईएनसँग कुरा गर्दै मनोविमर्शकर्ता आसमा अर्यालले भन्नुभयो,
1: जे भएको छ त्यो मानसिक स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन। अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन, किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ रिसर्चहरूले पनि के देखाएको छ भन्दा महिलाहरू भन्दा पुरूषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने होइन, बढी सफल हुने, उहाँहरूको प्रयास चाहिँ सफल हुने, तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको, बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ। यो भनेको के हो भने महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने, बोलिहाल्ने, होइन साथीहरू बनाइहाल्ने बढी त्यस्तो देखिन्छ भने पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौ न, उहाँहरू चाहिँ अब अलिक कम बोल्ने। हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन, छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन, भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढ़िराखेको छ। अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो। अर्को भनेको आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो, त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ। र उसलाई चाहिँ अर्को एउटा महत्वपूर्ण कुरा भनेको विश्व स्वास्थ्य संगठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ, अथवा आफैभित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त, कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो, प्रशिक्षित हुनु पर्यो। र हामीले
10: जस्तो हजुरले यो भन्दै गर्दाखेरि आत्मदाह गर्न खोज्ने व्यक्तिले केही न केही हरकतहरू त्यहाँ संकेतहरू देखाउँछन् भन्दै गर्दा वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरामा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला?
1: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सी मानौ न, हामीलाई कहीँबाट कल आयो होइन, अथवा मेसेज आयो, अथवा त्यो प्रयास गर्न लागेको हामी त्यसको साक्षी नै बन्दैछौ भने चाहिँ त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ, र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। फोनमा आउन सक्छ त्यस्तो, कसैले मेसेजमा लेखेर पठाइदिन सक्छ, अथवा चाहे हामीले झट्ट फेसबुकमा पोस्ट, अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढ़ेको छ होइन। त्यस्तो अवस्थामा चाहिँ हामीले जसरी हुन्छ उसलाई अल्म ल्याउने हो, त्यति बेला हामीले ठूल्ठूला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौ न, ऊ जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुरा, जस्तै म अब मर्दिन्छु भनिरहेको छ भने तपाईँलाई मर्न मन लागिरहेको छ, के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिरहेको थियो, हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ। हत्तेरिका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ होइन, पहिला हामीले त्यो बुझ्नुपर्छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। चलचित्रमा थिएटर शैली अपनाउँदा कलाकारलाई रोजगारीको अवसर?
11: 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेछु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई संघर्ष गरिरहेछु।
0: थिएटर कलाकारका लागि अवसर र चुनौती दुवै अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
15: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक कॉमन एक, शक्तिशाली 4 एन्टेनामा वाइड कवरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps

0: तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष डिजिटल प्रविधिमा ठूलो सिनेमा हलहरू सञ्चालनमा आए पनि नेपालमा थिएटर मोह घटेको छैन। त्यसमा पनि पछिल्लो समय नेपाली चलचित्रमा थिएटर कलाकारहरूको दबदबाले नयाँ कलाकारहरूलाई अवसर बन्दै गएको छ। हामीले कलाकार लक्ष्मी बरदेवासँग थिएटरको अनुभव, अवसर र चुनौतीका विषयमा कुराकानी गरेका छौं।
1: थिएटरमा भनेपछि त सुरुमा त त्यही थियो, क्लास लिएकै लगभग 12 वर्ष भइसक्यो सर। त्यसको लगभग अलिक अगाडि नै आयो, दुई वर्ष जस्तो त अगाडि नै आयो।
2: सजिलैसँग थिएटरसम्मको यात्रा तय भयो अथवा थुप्रै संघर्षहरू गर्नु पर्यो? अब परिवारलाई मनाउनु पर्ने कुरा अथवा हुन्छ नि तपाईँको व्यक्तिगत आफ्नो जीवनमा चाहिँ थिएटरको यात्रा तय गर्न चाहिँ कतिको मुस्किल भयो सुरुमा?
1: थिएटर त म कसैलाई पनि नभनिकनै आऊ, मैले अरामनगरमा जागिर पाएँ भनेर त्यसरी आएको म। खास
2: किन त्यसो चाहिँ किन गर्नु पर्यो?
1: होइन, मलाई पनि माहौल बुझ्नु थियो खासमा यतातिरको कस्तो हुँदो रहेछ। अब म फेरि त्यति बेलासम्म मेरो जर्नी कस्तो भइसकेको थियो, मैले थुप्रै सानै उमेरमा धेरैवटा काम गरेँ मैले, अनि त्यो कुनै पनि कामहरूमा मलाई खुसी नलाग्ने। अब म थिएटर गर्छु भन्नु लारे, म आउँला रे, अब मलाई एकै महिनामा त्यो मन नपर्ला रे, अनि फेरि त्यो त झन् फ्रस्ट्रेटिङ, परिवारको लागि त्यो स्वीकार्य कुरा भएन नि त, जहाँ पनि टिक्न सक्दैन
2: भने। काम गर्नुभयो पैसाभन्दा अगाडि थिएटरमा आउनुभन्दा?
1: मैले त ट्युसन पढाउनेदेखि लिएर, स्कुल पढाउनेदेखि लिएर, एनजिओमा जब गर्ने, युएनमा काम गर्ने, सबै गरेँ मैले। म सानै थिएँ काम
2: गर्नु त्यो काममा।
1: यो कलाकारिता भन्नेलाई अब त्यो यो त हेर्नु यस्तो छ कि यो भोक क्या यसलाई अब रोग भन्ने कि के भने छोड्दै छोड्दैन क्या, यहाँ त्यस्तो डेन्जर फिल।
2: यसमा चाहिँ कलाकारिता क्षेत्रमा एकदमै लाइफ हुन्छ नि, जीवन चाहिँ सेक्योर छ, इन्कम एकदमै राम्रो हुन्छ भन्ने त्यो 100% ढुक्क नभएको कारणले खुलेर सुरुमा आउन कठिन हुने हो कि केले रोक्दो रहेछ सुरुमा खुलाउनलाई चाहिँ?
1: तपाईँ राम्रो पैसा कमाउनलाई कति वर्षसम्म संघर्ष गर्नुहुन्छ त्यसले रोक्छ क्या, त्यो त जब मान्छे त्यहाँसम्म पुग्नै सक्दैन क्या मान्छे। हजुर, अब हाम्रै कुरा गर्दै गर्दा ल, मैले ल थिएटर आउनुभन्दा अगाडिदेखि नै ल अगाडिकै मेरो जर्नीको कुरा गर्नु भने 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेको छु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई संघर्ष गरिरहेको छु। मान्छे त 16 वर्षमा त त्यस्तै उसै काम त तपाईँको रिटायरमेन्ट हुने बेला भइसक्छ, 16-17-18 वर्ष कति वर्षमा होइन,
2: सरकारी
1: रिटायर भइसक्छ नि त, भनेको त्यति लामो समयसम्म पनि तपाईँ संघर्ष गरिरहनुपर्छ अनि त्यहाँसम्म पुग्न पनि। अब मैले भनौँ न, अब यो चाहिँ अब के धेरै कुराले म्याटर गर्छ क्या, जस्तै मसँगै क्लास लिएको साथीहरूमा अब कतिजना कहाँ हुनुहुन्छ हामीलाई नै थाहा छैन कि, अब हामी 2-4 जना मात्रै यहाँ अडिरहेछौँ, टिकिरहेछौँ होइन। सो त्यहाँसम्म त्यो तपाईँले भने जस्तो त्यो पेसागत हिसाबले यसलाई अप्नाउन पनि अथवा एउटा सर्भाइभ गर्न पनि एकदमै त्यो एकदम सङ्घर्षपछि मात्रै यो समय आउँछ, अनि त्यो सङ्घर्ष धेरैले चाहिँ झेल्नै सक्नुहुन्न क्या। अनि सुरुमा त रहरले आउनुहुन्छ, सुरुमै यस्तो होला कि भनेर, अनि त्यो लगभग तपाईँको 3-4-5 वर्षसम्म त धेरै नै फिल्टर भएर को कहाँ पुग्ने को के गर्ने त्यस्तो भइसक्छ।
2: किनभने त्यो समयमा त्यसरी त्यो फिल्टर हुने र छोडेर जानुको कारण चाहिँ मेन कुरा आर्थिक रूपमै जोडिन्छ होला सायद। एक त समय जतिसुकै बेला पनि दिनुपर्ने हो, साँझ बिहान दिउँसो घाम पानी केही भन्न पाइएन भने सुरु भएपछि त्यसलाई अन्त्यसम्म पुर्याउनु परिहाल्यो होइन, अनि त्यसको रिटर्न ब्याक त आउने निश्चित हुँदैन नि त, यति नै आउँछ।
1: सुरुमा त हजुरको काम पाउनै गाह्रो छ क्या, त्यो चिरेर यति धेरै कम्पिटिसन छ, तपाईँ त सम्झिनु हुने तपाईँलाई भनौँ न यो मान्छे पनि छ है भनेर सम्झाउन नै वर्षौं लाग्छ क्या। अहिले अब हामीले हेर्दाखेरि पो हो फलना यस्तो यति भयो भनेर, तर त्यो ठाउँमा पुग्न त्यतिकै एकदमै गाह्रो छ क्या, खासमा सम्झिँदा चाहिँ एकदमै गाह्रो छ।
2: यता फिल्मको भन्दा थिएटरमा एक्टिङ गर्न चाहिँ एकदमै धेरै गाह्रो पनि भन्छन् कतिपयले होइन, थिएटरमा रियल हुन्छ नि त त्यो एकदमै टिपिकल खालको त्यहाँनिर अभिनय हुन्छ होइन। तपाईँ थिएटरबाट फिल्म इन्डस्ट्रीमा आउनुभएको, त्यो सुरुमा अघि पनि मैले फेरि जोडेँ तपाईँलाई, तपाईँको सुरुवाती त्यो संघर्षको दिनहरूमै थिएटरमा गइसकेपछिको अनुभव सरी सुनौ न, कस्तो हुँदो रहेछ, कस्तो लाग्यो त्यहाँ गइसकेपछि, कति वर्षसम्म त्यहाँ रहनुभयो तपाईँ?
1: म त खासमा त अहिले पनि केही मतलब त्यस्तो त्यो अब रेगुलर त्यो सो नगरे पनि के
2: जोडिँदाखेरि हाम्रो उहाँ पनि थिएटरमा ब्याग भएर अस्ति भर्खर त्यस्तो चर्चा भएको विषय थियो।
1: होइन, थिएटर चाहिँ नट ओन्ली पर्फर्म गर्नु मात्रै थिएटर होइन, होइन थिएटरमा चाहिँ सिकाएको कुराहरू पनि हुन्छ कति कुराहरू होइन, जस्तै मलाई चाहिँ त्यस्तो लाग्छ थिएटरमा गएर पर्फर्म मात्रै गर्नु चाहिँ ऊ होइन क्या, जस्तै
2: थिएटरबाट आएको कलाकार चाहिँ अभिनयमा पोख्छ हुन्छन् परिपक्व हुन्छन् भन्ने पनि छ नि त।
1: सिकाएको कुरा थिएटरमा गएर भनेको अब एउटा पर्फर्म गरेर पोख्त हुने होइन अथवा दुईटा पर्फर्म गरेर पोख्त हुने होइन. त्यहाँनिर चाहिँ कस्तो मलाई चाहिँ कस्तो लाग्छ भने तपाईँले सिक्न पाउनुहुन्छ धेरै कुरा क्या जसले गएर

0: र अभिनय गर्नुहुन्छ, उहाँहरूले पनि उहाँहरूलाई पनि थाहा होला. तर कस्तो भने त्यहाँ तपाईँले गएर एज युजल पर्फर्म मात्रै गर्नुहुन्छ भने चाहिँ अब त्यसले चाहिँ त्यस्तो धेरै फरक पार्दैन जस्तो लाग्छ मलाई. किनकि त्यहाँ चरित्र निर्माणहरूको कति प्रोसेसहरू नै छुटिरहेको हुन्छ होइन. भनेको अब हामीले म आफैले पनि मैले जम्मा 3 महिनाको कोर्स लिएको थिएँ सुरुमा होइन. त्यो कोर्स हाम्रो क्लास सक्यो, क्लास सकेपछि हामी घरमा बस्ने होइन. रेगुलर हामी 7:30 to 5:30 हामी थिएटरमै बस्ने हो क्या. त्यही गर्ने खालि एक्टिङको कुरा गर्ने अथवा त्यहाँनिर रिहर्सल हुन्छ भने रिहर्सल गर्ने. अब दाई दिदीहरू को को हुनुहुन्छ होइन, को को आउनुहुन्छ, उहाँहरूबाट कुराहरू सुन्ने गर्ने गर्ने प्र्याक्टिस निरन्तर के. त्यो अलिकति त्यो कस्तो भने त्यो चाहिँ त्यो अब एउटा डिभोसन भन्छ नि आफ्नो होइन, त्यसलाई चाहिँ डेडिकेसन भन्दा पनि माथि पुग्छ क्या. त्यो प्र्याक्टिसले गर्दाखेरि चाहिँ अनि बल्ल अनि निखारिने हो क्या अभिनय चाहिँ तपाईँको. अनि फेरि गाह्रो भन्दाखेरि चाहिँ कस्तो भने यता थिएटरमा गर्न गाह्रो पनि छ तर फेरि सजिलो पनि छ. तपाईँको एउटा पर्फर्म गर्न 1 महिना रिहर्सल हुन्छ, तपाईँको 1 महिना रेगुलर तपाईँ त्यही रिहर्सल गराउनु भएको छ भने त मान्छेलाई हेर्दाखेरि यत्रो डायलग कसरी कण्ठ भयो, 1 महिना दिएको छ अनि कण्ठ भइहाल्छ नि, गर्नु नि पर्छ, त्यो उसको काम हो नि त, उसले गर्छ होइन. तर अब यता तपाईँको फिल्ममा आउँदाखेरि चाहिँ फेरि एकचोटि तपाईँले जस्तै त्यहाँ त एक्टरको कस्तो हुन्छ नि, थिएटर चाहिँ एक्टरको माध्यम हो भनेर भन्छ क्या. थिएटरमा चाहिँ तपाईँ जस्तै मानौ तपाईँलाई रिहर्सल गराइयो, डिरेक्टरले यस्तो यस्तो भन्यो, तर एट द एन्ड तपाईँले पर्फर्मेन्स जस्तो दिनुहुन्छ एक्टरले जस्तो दियो त्यो नै
1: अडियन्सको लागि लाइभ पर्फर्मेन्स जस्तो भयो होइन,
0: लाइभ नै हो.
2: बझाङको केदारचुङ गाउँपालिका 7 को सुंगुरे क्षेत्रमा भएको जीव दुर्घटनाका घाइतेको उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ. प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो. पहिलो पटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रो पटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन. अहिले घटनास्थलमा स्थल मार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टोली पनि पुग्दैछ. 3 दिनमा आत्मदाहबाट 2 जनाको मृत्यु, 1 को उपचार हुँदै देशभर विरोध प्रदर्शन तीव्र बन्दै गएको छ. आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो पर्ने मनोपरामर्शविदहरूले बताएका छन्. नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज गरिएको छ. गोर्खामा भने 2 पुल भने निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको छ. बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सरकारले कार्यवाही गर्ने भएको छ. तत्काल खबर गर्न सरकारले अनुरोध गरेको छ. बझाङमा जीव दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्. अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने भएको छ. नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष छ. बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई भक्तपुर सार्ने तयारी तर सुकुम्बासीको विरोध रहेको छ. र हर्मो जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी छ. फिफा विश्वकपमा आज क्वार्टर फाइनलका लागि भोलि बिहान 2 वटा खेल हुँदैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असार 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 MHz.
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न.
4: ए हो त, कहाँ पाइरहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि.
4: अब त म ढुक्क.
6: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली. प्रोप्राइटर मोहनदास भाट.
5: मोबाइल नम्बर 98 48 51 43 26. जमरापारी, टिकापुर, कैलाली.

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: दाजु हेर्नुहोस् न भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु
3: के गरौँ त म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
2: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा भिडियो एक्सरे सेवा एक्सरे सेवा ल्याब अर्थात् प्रयोगशाला सेवा इसिजी सेवा मेडिकल सेवा इएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 091-560-095 मोबाइल नम्बर 98-484-27-359
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: रेडियो कार्यक्रम हाम्रो कृषिमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट सृजना बजगाईको नमस्कार। कार्यक्रम हाम्रो कृषि शनिबार राति 8:10 सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुनिरहनु भएको छ। यो कार्यक्रम कृषि विद्यार्थीद्वारा कृषिका नयाँ प्रविधि र किसानका समस्या समाधान गर्ने उद्देश्यले तयार पारिएको हो। साथै यस कार्यक्रमले कृषिका नयाँ विस्तारका कार्यहरू गरी कृषक र विद्यार्थी बीच दुवैतर्फ सिकाइ आदान प्रदान गर्ने वातावरण स्थापना गर्दछ। आजको कार्यक्रममा परिशुद्ध कृषि अर्थात प्रिसिजन एग्रिकल्चरको परिचय, परिशुद्ध कृषिका फाइदा, परिशुद्ध कृषि नेपालमा लागू नहुनुको कारण, परिशुद्ध कृषिका सम्भावना र परिशुद्ध कृषिको भविष्यबारे चर्चा गर्छौं। कार्यक्रमको शुरूआतमा परिशुद्ध कृषि अर्थात प्रिसिजन एग्रिकल्चरको परिचय बारे चर्चा गर्छौ। सम्बन्धित विषयमा चर्चा गर्न हामी माझ हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जीविका शाह।
1: प्रिसिजन एग्रिकल्चर भनेको आधुनिक सूचना तथा संचार प्रविधिको प्रयोग गरी खेतको प्रत्येक भागको अवस्था अनुसार कृषि व्यवस्थापन गर्ने प्रणाली हो। यसमा एउटै खेतलाई समान रूपमा नहेरी माटो, पानी, पोषण तत्व, बाली को वृद्धि, रोग किरा तथा मौसमको अवस्थालाई विश्लेषण गरेर आवश्यक पर्ने स्थानमा मात्रै आवश्यक मात्रामा कृषि सामग्रीको प्रयोग गरिन्छ। यसको मुख्य उद्देश्य भनेको राइट इनपुट, राइट प्लेस, राइट टाइम, राइट क्वान्टिटी र राइट मेथड हो। परम्परागत कृषिमा किसानले सम्पूर्ण खेतमा एउटै मात्रामा मल, सिँचाइ र विषादी प्रयोग गर्छन्। तर प्रिसिजन एग्रिकल्चरमा खेतका विभिन्न भागको आवश्यकता फरक फरक हुने भएकाले त्यस अनुसार व्यवस्थापन गरिन्छ। उदाहरणका लागि जहाँ माटोमा नाइट्रोजनको कमी छ त्यही भागमा मात्र मल प्रयोग गरिन्छ, जसले लागत घटाउनका साथै उत्पादन बढाउँछ। आज विश्वका धेरै विकसित देशहरूमा प्रिसिजन एग्रिकल्चरलाई दिगो कृषि, खाद्य सुरक्षा र जलवायु परिवर्तनका चुनौती सामना गर्ने प्रभावकारी उपायको रूपमा अप्नाइएको छ।
0: कार्यक्रमलाई अगाडि बढाउँदै अब हामी परिशुद्ध कृषिका फाइदा बारे चर्चा गर्छौ।
1: प्रिसिजन एग्रिकल्चर सफल बनाउन विभिन्न आधुनिक उपकरण र प्रविधिहरूको प्रयोग गरिन्छ, जसमा जीपीएस ग्लोबल पोजिसनिङ सिस्टम रहेको छ। खेतको सही स्थान निर्धारण गर्न तथा खेतको नक्साङ्कन गर्न प्रयोग गरिन्छ। त्यसै गरी जियोग्राफिक इन्फर्मेसन सिस्टम, जसले माटो, उत्पादन, उचाइ, पानी तथा अन्य भौगोलिक तथ्याङ्कलाई विश्लेषण गरी निर्णय लिन सहयोग गर्छ। अर्को छ रिमोट सेन्सिङ, सेटेलाइट तथा ड्रोनबाट खिचिएका तस्विरको आधारमा बालीको स्वास्थ्य, रोग किरा, पोषण तत्वको कमी र पानीको अवस्था पहिचान गर्न सकिन्छ। सोइल सेन्सर्स, माटोको आर्द्रता, तापक्रम, पीएच तथा पोषण तत्वको अवस्था मापन गर्छ। वेदर स्टेसन, तापक्रम, वर्षा, हावाको गति तथा आर्द्रता जस्ता मौसम सम्बन्धी जानकारी संकलन गरी कृषि निर्णयमा सहयोग पुर्याउँछन्। यसै गरी भेरिएबल रेट टेक्नोलोजी रहेको छ, जसले खेतको आवश्यकता अनुसार विभिन्न स्थानमा फरक फरक मात्रामा मल, बिउ वा विषादी प्रयोग गर्न मिल्ने प्रविधि हो। साथै इल्ड मोनिटर, बाली काट्ने क्रममा कुन क्षेत्रमा कति उत्पादन भयो भन्ने तथ्याङ्कलाई संकलन गर्न मदत गर्छ। त्यसै गरी आईओटी अर्थात इन्टरनेट अफ थिङ्स र स्मार्ट इरिगेसन, जुन सेन्सर र इन्टरनेटको माध्यमबाट स्वचालित सिँचाइ तथा खेतको वास्तविक समय निगरानी गर्न सकिन्छन्। साथै आर्टिफिसियल इन्टेलिजेन्ट र मोबाइल एप्सहरूले पनि रोग किरा पहिचान गरी उत्पादनको पूर्वानुमान तथा कृषि व्यवस्थापनमा निर्णय लिन सहयोग गर्छ।
0: कार्यक्रमलाई नियन्त्रता दिँदै अब भने हामी परिशुद्ध कृषि अर्थात प्रिसिजन एग्रिकल्चर नेपालमा लागू नहुनुको कारण बारे कुरा गर्छौ।
1: प्रिसिजन एग्रिकल्चरले उत्पादन लागत घटाउने, उत्पादन बढाउने तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने काम गर्छ। मल, विषादी र पानीको अनावश्यक प्रयोगलाई कम गर्छ। उत्पादनको गुणस्तर र परिमाण दुवै बढ्छ। किसानको आमदानी वृद्धि हुन्छ। माटोको उर्वरा शक्ति संरक्षण हुन्छ। वातावरणीय प्रदूषण कम हुन्छ। पानी तथा ऊर्जा बचत हुन्छ। रोग तथा किराको समयमै पहिचान गरी नियन्त्रण गर्न सकिन्छ। जलवायु परिवर्तन सँगै अनुकूल गर्न सजिलो हुन्छ। तथ्याङ्कमा आधारित निर्णय गर्न सकिने भएकाले जोखिम कम गराएर यसले फाइदा पुर्याउँछ। नेपालमा प्रिसन एग्रिकल्चरको ठूलो सम्भावना छ। व्यावसायिक तरकारी, फलफूल, चिया, कफी, बिउ उत्पादन, ग्रीन हाउस, उच्च मूल्यका बाली, स्मार्ट सिंचाई प्रणाली तथा कृषिमा ड्रोनको प्रयोग विस्तार गर्न सकिन्छ। युवा पुस्तामा डिजिटल प्रविधि प्रति बढ्दो आकर्षण, मोबाइल र इन्टरनेटको विस्तार तथा सरकारी रूपमा डिजिटल कृषिमा जोड़ दिनुले यसको सम्भावना अझ बढाएको छ। यदि स्थानीय आवश्यकता अनुसार सस्तो प्रविधि विकास गर्न सकियो भने नेपालमा पनि प्रिसिजन एग्रिकल्चर प्रभावकारी रूपमा विस्तार गर्न सकिन्छ।
0: कार्यक्रमलाई अगाडि बढाउँदै अब भने हामी परिशुद्ध कृषिका सम्भावना बारे चर्चा गर्छौ।
1: यद्यपि सम्भावनाहरू धेरै भए पनि नेपालमा यसको प्रयोग चाहिँ अझै सीमित छ। यसको मुख्य कारण भनेको आधुनिक उपकरणको उच्च लागत, साना र टुक्रा टुक्रा कृषि जमिन, दक्ष प्रविधि तथा तालिमको अभाव हुनु, किसानमा प्रविधि सम्बन्धी चेतना र जानकारी कम हुनु, अनुसन्धान तथा प्रविधि हस्तान्तरण कम हुनु, साथै इन्टरनेट तथा डिजिटल पूर्वाधार सबै ठाउँमा उपलब्ध नहुनु, सरकारी तथा निजी क्षेत्रबाट पर्याप्त लगानी नहुनु, ड्रोन, सेन्सर तथा अन्य उपकरणको सीमित उपलब्धताका साथै अधिकांश किसान परम्परागत खेती प्रणालीमै निर्भर हुनु यसका मुख्य कारणहरू रहेको छ।
0: रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार राति 8:10 सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुनिरहनु भएको छ। कार्यक्रमको अन्तिममा अब भने हामी परिशुद्ध कृषिको भविष्य बारे चर्चा गर्छौं।
1: भविष्यमा प्रिसिजन एग्रिकल्चर अझै धेरै डिजिटल, स्वचालित र स्मार्ट बन्दै जाने अपेक्षा गरिएको छ। आर्टिफिसियल इन्टेलिजेन्ट, मसिन लर्निङ, रोबोटिक्स, इन्टरनेट अफ थिङ, बिग डाटा, ड्रोन तथा सेटेलाइट प्रविधिको प्रयोग बढ्दै जाँदा खेती अझ प्रभावकारी बन्नेछ। विश्वमा रोबोटले बाली रोप्ने, झार हटाउने, रोग पहिचान गर्ने तथा आवश्यक स्थानमा मात्र विषादी छर्ने काम गर्ने सम्भावना छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको जोखिमलाई कम गर्न पनि प्रिसिजन एग्रिकल्चर महत्वपूर्ण माध्यम बन्नेछ। यसले कम पानी, कम मल र कम विषादी प्रयोग गरेर बढी उत्पादन गर्न सहयोग गर्ने भएकाले जीव कृषि र खाद्य सुरक्षामा यसको भूमिका अझ बढ्नेछ। नेपालका सन्दर्भमा यदि सरकारले नीति, अनुदान, पूर्वाधार, अनुसन्धान र किसान तालिममा प्राथमिकता दियो भने प्रिसिजन एग्रिकल्चर भविष्यमा व्यावसायिक कृषिको महत्वपूर्ण आधार बन्न सक्छ। विशेष गरी युवा किसान, कृषि उद्यमी र कृषि स्नातकहरूको सक्रिय सहभागीले नेपालमा स्मार्ट कृषि प्रणाली विकास गर्ने ठूलो सम्भावना रहेको देखिन्छ।
0: यिनै विषयवस्तुका साथै कार्यक्रम हाम्रो कृषि यति नै। कार्यक्रम बारे केही प्रतिक्रिया, सुझाव, सल्लाह छन् भने रेडियो कार्यक्रम हाम्रो कृषि सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz लेखी पठाउन सक्नुहुन्छ वा यस एफएमको फेसबुक पेजमा पनि प्रतिक्रिया लेख्न सक्नुहुन्छ। आउने साता हामी फेरि भेट्नेछौ। कार्यक्रम हाम्रो कृषि सुनिदिएकोमा धन्यवाद। साथै प्राविधिकमा सहयोग गर्ने रत्नापुन र साक्षात्कारकर्ता जीविका शाहलाई धन्यवाद दिँदै म सृजना बजगाईलाई विदा दिनुहोस्। नमस्कार।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजन आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
2: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
1: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: भैंसीको पाडी हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 23 बस्ने देव बहादुर शाहको 11-12 महिनाको भैंसीको पाडी असार 26 गते राति 11 बजेतिर आफ्नै घरबाटै हराएको हुँदा भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9840 81 61 वा 9864 80 59 20 अथवा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: टिकापुर नगरपालिकाको सूचना।
2: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
1: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
2: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
1: त्यसैले कर तिरौं सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
2: समयमै कर तिरौं जरिवानाबाट बचौं।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091560883 मा सम्पर्क गर्न हुन अनुरोध छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: साउन 2 गते शनिबारका दिन
3: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: डाक्टर आउने दिन साउन 2 गते शनिबार।
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868800008 र 9825637772।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा छात्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका

ससानो कुरामा टनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

नमस्कार। सम्पूर्ण साहित्यिक मनमुटुरमा साहित्यिक अभिवादन। सम्पूर्ण समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिका एफएम 101 मेगाहर्जको छन्द कविता विशेष कार्यक्रम मृदुलेको एउटा अर्को नयाँ अङ्क लिएर म कार्यक्रम प्रस्तुता अलक निजलुहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नजीले। यहाँहरूले कार्यक्रम मृदुलेय www.tikapuraefm.org र मोबाइल एप्स टिकापुरा एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मृदुलयको पहिलो कविता प्रस्तुत गर्दैछु धादिङका स्रष्टा कवि बद्री प्रसाद दाहालज्यूको शिखरणी छन्दमा रहेको पोत रहर शीर्षकमा रहेको यो कविता।

0: धादिङका स्रष्टा कवि बद्री प्रसाद दाहालज्यूलाई शिखरणी छन्दमा रहेको को तरह र शीर्षकमा रहेको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। पोखराका स्रष्टा कवि गोविन्द प्रसाद ब्राजुको शार्दूल बिक्री छन्दमा रहेको स्वदेश नबुझी शीर्षकमा रहेको यो कविता।
1: नर्वे पढ्नु छ हो पढौ खुस हुँदै जानौ न तस्मानिया जाउँ पढ्न सुडानका पनि कथा।

पोखरा का स्रष्टा कवि गोविंद प्रसाद बराजुलाई सोधे सनबुझी शीर्षक रहेको शार्दूल विकिटी छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा कवि छत्रपति दाहजुको वसन्त तिलका छन्द भएको भानु जयन्ती शीर्षकको यो कविता।

हुन्छन्, डिठाहरू समय साथ प्रवृत्त हुन्छन्, डिठाहरू समय साथ प्रवृत्त हुन्छन्। हो भानु भक्त कसरी भनु राम भक्त, आदर्श जीवन दियो सबमा प्रशस्त।

గోభరరహోత్సవ వైజయంతి. काठमाडौँका स्रष्टा कवि छत्रपति दाहालज्यूलाई वसन्त तिलका छन्दमा रहेको भानु जयन्ती शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु. गजुरी धादिङका स्रष्टा कवि गम्भीर दुवाडीज्यूको झ्याउरे छन्दमा रहेको यो कविता.

0: विदेशी बुढाले
1: छिमेकबाट ल्याएको अर्ना हेरेर के गर्नु, नभए युवा बन्दैन घर उपाय जे गर्नु, डढेलु नाच्छ जङ्गलमा

गुरु असार पन्ध्रमा तमासा देखि लजाए होला सूर्य र चन्द्रमा तमासा देखि लजाए होला सूर्य र चन्द्रमा धरामा केही नगरी कर्म मिल्ला र के भाला अल्छीको तिग्रो त्यो स्वादे जिब्रो मिठाई के खाला गाउँको व्यथा भुलेर बस्ने

गजुरी धादिङका स्रष्टा कवि गम्भीर तुवाडीज्यूलाई झ्याउरे छन्दमा रहेको असारे भाकाको यो मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। रामपुर चितवनका स्रष्टा कवि विदुर अधिकारीज्यूको हे भानु आऊ अब शीर्षकमा रहेको शार्दूल विकृति छन्दको यो कविता। जन्म्यो भानु असार मास दिनको,

रामपुर चितवनका स्रष्टा कवि विदुर अधिकारीज्यूलाई हे भानुभाउ अब शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। पोखरा 26 कास्कीका स्रष्टा कवि ऋषिकेश बराजुको आदर्श नेता शीर्षकमा रहेको मन्दक्रान्ता छन्दको यो कविता।

पोखरा 26 कास्कीका श्रेष्ठ कवि ऋषिकेश ब्राजुलाई मन्दक्रान्त छन्दमा रहेको आदर्श नेता शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दछु। डोटीका श्रेष्ठ कवि डिलबहादुर महाराजीको भुजङ्ग प्रयास छन्दमा रहेको नेपालको सम्झना शीर्षकमा रहेको यो कविता।

डोटीका स्रष्टा कवि दिल बहादुर महाराजुलाई भुजङ्गको प्रयास छन्दमा रहेको नेपालको सम्झना शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। चितवनका स्रष्टा कवि सूर्यमणि रेग्मीजीको भानु जयन्ती शीर्षकमा रहेको सार्दु लुम्बिनी छन्दको यो कविता।

अवान लेख्छन् भानु खुशी खुशी हृदयले सम्पूर्ण विस्तारमा पढ्थे शास्त्र पुराण दिव्य अघिका सत ज्ञान हो सात्ममान उल्था गर्न जुटे समस्त

सबम थुप्रै छन् गुटिका बुझिन्न सजिलै ओ अर्थ के जान्दिन भाषा संस्कृतको बुझे छ रसिलो सत्यार्थ झन् चेतनम भन्छन् सज्जनले तुरन्त अहिलै आएर उल्था गर त्यो रामायण फेरि लेख्नु छ अझै हे भानु आऊ अब त्यो रामायण फेरि लेख्नु छ अझै हे भानु आऊ अब चितवनका स्रष्टा कवि सूर्यमणि रेग्मीज्यूलाई शार्दूल विकृत छन्दमा रहेको भानु जयन्ती शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु काठमाडौँका स्रष्टा कवि करानिधि दाहालज्यूको अनुष्टुप छन्दमा रहेको भानु भानु तिमी भानु शीर्षकमा रहेको यो कविता

दीप यजगमग शब्दमा शिष्टता तिम्रो प्रथम भव्य कुदन अनुवाद अझै अग्लो तला तल्ल यको मन अनुवाद अझै अग्लो तला तल्ल यको मनम।

हात मैला छ पगलिने कडा पत्थरका जाता हात मैला छ पगलिने कलानिधि दाहालज्यू अनुष्टुप सुन्दरको लागि मिठो कविताको लागि हार्दिक आभार व्यक्त गर्दै आजको मृदुलयको अन्तिम कविता प्रस्तुत गर्दैछु। इच्छा कामना तीन चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेलज्यूको मन्दाक्रान्ता छन्दमा रहेको भानु फर्केर आऊ शीर्षकको यो कविता

इच्छा कामना तीन चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेलज्यूलाई मन्दाक्रान्त छन्दमा रहेको भानु फर्केर आऊ शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नजीले समयले नेटो काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका कविज्यूहरू धादिङका स्रष्टा कवि बद्री प्रसाद दाहाल, पोखराका स्रष्टा कवि गोविन्द प्रसाद बराल, काठमाडौँका स्रष्टा कवि छत्रपति दाहाल, गजुरी धादिकका स्रष्टा कवि गम्भीर दुवाडी, रामपुर चितवनका स्रष्टा कवि विदुर अधिकारी, पोखरा 26 कास्कीका स्रष्टा कवि ऋषिकेश बराल, डोटीका स्रष्टा कवि डिलबहादुर महरा, चितवनका स्रष्टा कवि सूर्यमणि रेग्मी, काठमाडौँका स्रष्टा कवि कलानिधि दाहाल र इच्छा कामना चिन चितवनका स्रष्टा कवि कृष्णप्रसाद पोखरेलज्यूहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका कविताहरू मृदुलयमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामनासहित आजको मृदुलयबाट म कार्यक्रम प्रस्तुत आरक्षण लोहार र मेरो आवाजलाई यहाँहरू समक्ष पुर्याउन प्रविधिमा साथ दिइरहनु नै प्राविधिक मित्र रत्नजीले पनि बिदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज। यहाँहरू सबैको बल शुभ रहोस्। शुभरात्री।

0: भैंसीको पाडी हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 23 बस्ने देव बहादुर शाहको 11-12 महिनाको भैंसीको पाडी असार 26 गते राति 11 बजेतिर आफ्नै घरबाटै हराएको हुँदा भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9840 81 61 वा 9864 80 59 20 अथवा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: दलित के हो?
2: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
1: के दलित मानव होइन र के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
3: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
1: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू। तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला साताको सोमबार राति 8:05 बजे।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकियाट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: ल है म आइपुगेँ। सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
1: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
0: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
2: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
0: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
1: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
0: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
2: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ।
3: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौं।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली। भैँसीको पारी हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 23 बस्ने देव बहादुर शाहको 11-12 महिनाको भैँसीको पारी असार 26 गते राति 11 बजेतिर आफ्नै घरबाटै हराएको हुँदा भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9840 81 61 वा 9864 80 59 20 अथवा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

मात्र 999 मा डिश होम सीजन पास खरीद गर्नुहोस्। सीजन पास खरीद गर्नको लागि नजिकको डिश होम डिलर दाई वा फोन नम्बर 1660021 22,000 मा सम्पर्क गर्नुहोस्।

अब अर्को प्रकारको कुरो नारीहरूलाई ठूलो बाधा छ, ठूलो समस्या पनि थियो। बच्चा पैदा गर्नु कठिन कम होइन, ती बच्चाहरू सारा सम्पूर्ण हुर्काउनु, त्यसलाई पाउनु 11 दिनसम्म जब त्यो कठिन यात्रामा बस्नु, त्यही बेलामा बच्चा पैदा गरिसकेपछि फेरि त्यसको लागि माध्यममा पाल्नु पोष्ण गर्नु, दिनभरि आमा थाकेर आउनु काम गर्नु, बच्चा बिरामी भएर घरमा सुत्नु, रातभरि बच्चाले झोडेर सुत्न नदिनु, कत्रो आपत थियो। रातभरि त्यो बाउ चाहिँ जब फुवा सुत्छ र भोलिपल्ट बिहान उज्यालो भएर के भन्छ, यसका आमा छोराले आज रातभरि सुत्न दिएन नि मलाई, भोलिबाट अन्तै जा भन्छ, औय अझ दुध त छैन भाइ, हो हल्लाउनु सक्दै सक्दैन, त्यो लट्ठु उठे अझ उही पो रिसाउँछ, ल भोलिपल्ट बिहान फेरि पैसा कमाएर ल्याएपछि मेरो छोरो भन्छ त्यही आमा नाम गयो कतको कतको, यस्तो पो थियो त महाराज। यसै कारणले गर्दाखेरिमा यी सारा सम्पूर्ण नारीहरूमा दुःख तक्लिफ आपत्ति र विपत्ति र कष्ट र संकट थिए, तर यी दूर भएर जाउन्। तर अर्को कुरा सम्मान पनि त छनी छन् त, बन्द बस्त उहाँले कति दुःख र तक्लिफ गरेर ल्याएछ, ल लाऊ भन्यो घर लप्पै बुझाइदियो, यति हो बुढा यसपालिको भन्नेवाला आज, त्यस्तो विधि छ नि अनि के जसका नि त्यही हाम्रै यस्तै टक्रे टुक्रो नि लगाएर बुझाउने गरे र अब त्यस कारणले गर्दाखेरि यति हो भन्छ आज उही कहीँ नभए। त्यही प्रकार सारा सम्पूर्ण खेतीपातीको सारा बुझाउने हुयो, भएको सम्पत्ति सारा सम्पूर्ण हुयो बुझाउने, सारा सम्पूर्णलाई दिने उसैलाई हो महाराज। नारीहरू घरमा बसी बसी जब सन्ध्या गर्न त पाछन्, समान अधिकार पनि भनेका छन्, अंश दिने पनि भनेका छन्, देलान जस्तो त लागेको छैन मलाई, ल दिएछन् भने लिनु, तर देलान जस्तो त लाग्दैन, दिएछन् भने लिनु राम्रै हुन्छ। र अब त्यहाँदेखि उपरान्त गर्न आफ्नो घर गृहमा बस्नु, सरसफाई राख्नु, आफ्नो परिवारको सरसफाई गर्नु, आफ्नो पतिदेवको रक्षा गर्नु, आफ्नो जान परिवारको रक्षा गर्नु, यही हो नारी धर्म। नारीले अस्मिता माथिको रक्षा गर्नु, स्वतन्त्र भएर हिँड्दाखेरिमा सम्पूर्ण विषयमा स्वतन्त्र हुँदा नारीलाई ठूलो घाटा हुन सक्छ, मनलाग्दी गर्नलाई नारीहरू भनेदेखि समाप्ति हुन्छ जे पनि बोल्छ। अब त्यसको जब अस्मिता समाप्ति हुन्छ त्यसलाई बौलाइमा परिणत हुन्छ, ठूलो घाटा हुन्छ उसको जीवनमा। त्यस कारणले नारीहरू अत्यन्त सजग तरिकाले पनि रहनुपर्छ। त्यसपछिबाट नारीहरूको बारेमा प्रमाण गर्दाखेरिमा जब सम्मान त पति नै हो नि सम्पत्ति, श्रीमतीको सम्पत्ति पति, पतिले नाम कमाएपछि त्यसै प्राप्त। ल हेर्नुहोस् कत्रो सम्मान छ, ल आज मेरो पति सुविधार भयो अरे भनेपछि यहाँ सुविधार निस्काए, त्यसै पिटी नै परेड लेप्न राइट, त्यस्तो छ। कोही जमदार नि भने, कोही सुविधार नि भनेका छन्, कोही लप्टन नि भइरहे भने, कोही डिएसपी नि भइरहे भने दैवहरी, कोही सभापति नि भई भनेका छन्, कोही मन्त्री नि भई भई भन्न थालेका छन् अनमर्न गतिका। त्यही हो के गर, त्यस्तै हो कपुरी गतिने छैन, मास्टर नि भई भन्छन् ल भयो। अब श्रीमानको नामले श्रीमतीलाई आउँछ नाम, श्रीमतीको नामले श्रीमानलाई आउँदैन। श्रीमान नै सभापति भयो भने श्रीमती सभापति भइन्, सभापति नै भइन्, श्रीमती नै सभापति भयो भने श्रीमान सभापति मिल्छ त त्यो डिएसपी मिल्ला, त्यो सुविधार भयो श्रीमती नै सुविधार रे, त्यो भयो त त्यो बुढोलाई। यसै कारणले मिल्दैन है, त्यस कारणले नारी नै सर्वोपरि, नारी सम्मानित। भगवान नारायण वासुदेव परमात्मा परमेश्वरको पालैबाट निर्णय गरेका छ, हामीले त नारीलाई यति सम्मान गरेका छ वेदले, लक्ष्मी नमनिकन नारायण नमन्ने लक्ष्मी नारायण, राधा नमनिकन कृष्ण नमन्ने राधा कृष्ण, उमा नमनि महेश्वर नमन्ने उमा महेश्वर, सीता नमनिकन राम नमन्ने सीताराम, यहाँभन्दा सम्मान कहिले, समानुपातिक बराबर अधिकार प्राप्त हुन्छ भनेका छन् भन्न त, बराबर हुने भएदेखि उनीहरू पनि कमाएर ल्याउन त विदेश गएर, ल्याउने बेला पाँचवटा पैसा ल्याउनु छैन।

श्रीमती को खाने के खर्च खाएर बस्नु भन्दा बरु मर्ना जाति आहा बरु अन्त दिली बुढोलाई दिन खाइदिन्छौ माखिदिन्छौ भनेर मरि गए नि भैँसी पैसा तिर्नु पर्यो लिएर भने मर्ला दिन खाने बेला उयो खाने चल्दा गरेछ यस्तो नि तर पतिलाई नि माया गर्नु देवता सम्झाउनु भने छ परमेश्वर भन्नु देवतालाई भने छ अहिले हालको देवता अब 5:30 बजेपछि मुन्टा भएर पर्दै आउला नि उताबाट एउटा घोडा जुत्ता एउटा घोडा मोजा लगाएर हल्लाउँदै उताबाट धुलाम मेरो फुले भएर ढोकाभित्र पहला भन्नु झ्यालतिर ड्याङ्का ड्याङ त्यस्तो छ देवता के गर्ने त्यस्तालाई नि परमेश्वर भन्नु पर्यो यही हो महाराज परीक्षण यस्तो छ संसार त्यसैले यहाँहरू सबैले गम्भीर भएर सोच्नुहोस् नारी पुरुषको सेवा पुरुषका प्रतिमा श्रद्धा सद्भाव प्रेम आफ्नै पत्नीलाई पुरुषले पनि सम्मान मर्यादा ग्रहण गर्नै पर्ने दाम्पत्य जीवन सुखमयका लागि तयारी हुन सकोस् सबै एक आपसमा सौभाद्र प्रेममा चलगाँठो बाँधियोस् यही नर और नारीको काम हो महाराज परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको माध्यमबाट सप्तम स्कन्ध 15 अध्यायसम्मको व्याख्या पूर्ण गरिबक्छु र अब बाँकी अंश तपाईँ के सुन्नुहुन्छ भनेर नारी प्रधर्मको वर्णन र आचार संहिताको विषयमा प्रमाण गरिबक्छु भन्ने सम्बन्धको कथा यस

0: अवयो श्रीमत भागवत महापुराण को अष्टम स्कंद को पहलो अध्याय कथी कथा को वर्णन विस्तार गरिंच बने संकेतमान महाराज परीक्षित का ऊपर सुखदेव स्वामी ले बताउनु भयो। अव श्रीमत भागवत महापुराण अंतर्गत अष्टम स्कंद आज्ञा गरी बक्षन चौम नमो भगवते वासुदेवाय राजो बच स्वयंभू वंशीय गुरु वंशीय विस्तरात स्मृत यत्र विश्वसृजास्त्र के मनु नन्य बदश्वन। अब सप्तम स्कंद का वर्णन यहाँ सुन्न भो सप्तम स्कंद का वर्णन में अब अष्टम स्कंद में तपाई के सुन्न चाहनुहुन्छ भन्दाखेरि अष्टम स्कंद को वर्णन आज्ञा गरी बक्षन चलौ त महाराज परीक्षित सब भन्दा पहिला स्वयंभव आदि गरिएका चौदह मनु को वर्णन पहिला स्वयंभव नामको मनु दोस्रो स्वारोचित नाम गरेका मनु तेस्रो उत्तम नाम गरेका मनु चारौं तामस नाम गरेको मनु जुन मनु का पाला में भगवान को हरि अवतार थियो जसले ग्रह का मुख में परे को गजेन्द्र मुक्ति बनाउनु भो भन्दा ग्रह बनेको को हो गजेन्द्र बनेको को हो ग्रह र गजेन्द्र को वर्णन मा सुन्न पाऊ प्रभु भनेका राजा परीक्षित बडो नम्र निवेदन गर्दै हुनुहुन्छ भन्ने समनको कथा हे सद्यबाट सुन्नुभयो महाराज परीक्षित श्रीमत भागवत महापुराण को अहिले अष्टम स्कंद अंतर्गत राजा परीक्षित सुखदेव बताउनुहुन्छ पहिलो स्वयं भवनाम्र को मनु दोस्रो स्वारुचित तेस्रो उत्तम र चारौं तामस मनु का पाला में भगवान को हरि अवतार थियो जसले ग्रह का मुख में गजेन्द्र मुक्ति बनाउनु भो भन्दा ग्रह बनेको को हो गजेन्द्र बनेको को हो भनेर सोधिएको प्रश्नमा एउटा त्रिकुटा चल्लाम्र को पहाड़ में बस्ने हात्ती रहेछ सारा जनावर का साथ में हात्ती को राजा गजेन्द्र अहिले शिकार खेल्दै खेल्दै खेल्दै खेल्दै खेल्दै निस्कियो र अहिले तलावमा गएर जलपान गर्न भनेर लागेको थियो। त्यसै बेलामा डरलाग्दो प्रकारको हात्तीलाई पक्राउ गर्यो गोहीले। त्यो गोहीको र हात्तीको लडाई भो महाराज आखिरमा गोही र हात्तीको लडाई भइसकेपछि अन्ततो गत्वा त्यो गोही र हात्तीको लडाईमा गोहीले जित्न सकेन हात्तीले जित्न पनि सकेन र त्यो गोही र हात्तीमा जब आखिरमा भगवान नारायण वासुदेवको विन्ती गर्यो नमो नमस्ते खिल कारणाय निष्कारणाय भूत कारणाय सर्वागमनाय मारणमाय नमो पवर्गाय परायणाय भगवान मेरो उपरमा क्षमा राख्नुस् भनिसकेपछि हात्तीको राजा गजेन्द्रलाई टोक्नेवाला गोहीलाई भगवानले आएर जब सूत्र संचक्रले काटिदिनु भयो र त्यो मर्यो तत्कालमै दिव्य रूप धारण गर्यो त कोष भनेर सोद्धाखेरिमा मेरो भगवान म हो नाम गरेको गन्धर्वराज थिएँ अघि अत्यन्त प्रेमसाथसँग भगवानको मैले प्रार्थना गरिएका देवल ऋषिलाई पानीमा लिएर डुबाएको थिएँ त्यस अवस्थामा त गोही हुनु परोस् भनेको श्राप थियो अहिले कहिले मुक्ति हुन्छु भन्दा आज
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सम्पूर्ण समाजका लागि समावेशी आवाज सामुदा रेडियो टिकापुर एफएम 100 किलोहर्ट्जमा हरेक हप्ताको आइतबार बिहान 5:30 देखि 5:45 सम्म प्रसारण हुने आत्मिक जागरण कार्यक्रम सुनिरहनु भएका आदरणीय श्रोता मित्रलाई म धन्न साईको तर्फबाट हार्दिक स्वागत साथै ख्रिस्टीय अभिवादन जय मसीह तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाज्यूहरूबाट बाइबली आध्यात्मिक प्रवचनका साथै सुमधुर भजन प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको यस कार्यक्रमको सुरुवात गरौं एउटा भजनबाट।

0: यसै क्रममा आदरणीय श्रोता मित्र, यो भजन गीतपछि अबको समय रहेको छ बाइबली प्रवचनको, र आजको वक्ता हुनुहुन्छ टिकापुर नगर ख्रिस्टी एकता समाज कैलालीका सल्लाहकार सँगै अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर मोहन प्रसाद शर्मा आजको वक्ता हुनुहुन्छ।
1: धन्यवाद धनराज भाइ, सबैलाई नमस्कार छ। प्रभुले सिकाउनु भएको प्रार्थना यस प्रकार छ, म वाचन गर्न गइरहेको छु। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन। यो मत्ती रचित सुसमाचार 6:9-13 मैले भने यो प्रभुले सिकाउनु भएको आफ्ना चेलाहरूलाई प्रार्थना हो। यो प्रार्थना चाहिँ हामीले पनि गर्नुपर्छ, हामी प्रत्येक चेलाहरूले यो प्रार्थना गर्नु अनिवार्य रूपले छ। दैनिक प्रार्थना हामी यसलाई वाचन गर्नुपर्छ र अरूलाई सुनाउनु पर्छ। मैले आज यस प्रकारको तितसलाई पावल प्रेरितले लेख्नुभएको पत्र वाचन गर्न गइरहेको छु। परमेश्वरको दास र येशु ख्रिष्टको प्रेरित पावलबाट परमेश्वरका चुनिएकाहरूको विश्वास र भक्तिसँग मिल्दो तिनीहरूका सत्यको ज्ञान बढाउनलाई, जुन विश्वास र ज्ञान अनन्त जीवनको आशामा स्थिर छन् अनि कहिल्यै झुट नबोल्नु हुने परमेश्वरले अनन्त कालदेखि प्रतिज्ञा गर्नुभयो, परमेश्वर हाम्रा मुक्तिदाताको आज्ञा अनुसार मलाई जिम्मा लाएको प्रचारद्वारा उचित समयमा उहाँले आफ्नो वचन प्रकट गर्नुभयो। एउटै विश्वासमा भएको मेरो साँचो बालक तितसलाई परमेश्वर पिता र हाम्रा मुक्तिदाता येशु ख्रिष्टबाट अनुग्रह र शान्ति। क्रेतमा तितसको कार्य 5 यसै कारण मैले तिमीहरूलाई क्रेतमा छोडे कि मैले तिमीहरूलाई अराए बमोजिम तिमीले त्यहाँ अपुरा कामहरू पूरा गर्नु र हरेक शहरमा एल्डरहरू नियुक्त गर्नु। एल्डर एउटै स्त्रीको पति र दोषरहित र यस्तो व्यक्ति होस् जसका छोरा छोरीहरू विश्वासी होउन् र चरित्रहीन र अनाज्ञाकारी नहोउन्, किनभने परमेश्वरको कारिन्दा हुनुपर्ने हुनाले बिशप चाहिँ दोषरहित हुनुपर्छ। तिनी हटी वा झट्टै रिस गर्ने वा मतवाला वा झगडालु वा धनको लोभी हुनु हुँदैन, तर अतिथि सत्कार गर्ने, भलाई प्रेमी, आफूलाई वशमा राख्ने, इमानदार, पवित्र र संयमी हुनुपर्दछ। तिनलाई सिकाइएको विश्वासद्वारा वचनमा तिनी दरिलो बस्नुपर्छ ताकि तिनले पक्का सिद्धान्त अनुसार शिक्षा दिन सकुन् र ती कुराहरूको खण्डन गर्नेहरूलाई झुटा साबित गर्न सकुन्। 10 किनभने धेरैजना मानिसहरू अरूका अधीनमा नबस्ने बकवादी र छलीहरू हुन्छन्, झन विशेष गरी खतनावालाहरू र त त्यस्तै हुन्छन्। यिनीहरूको मुख बन्द गर्नुपर्छ किनकि तिनीहरूले निज लाभको लागि सारा परिवारलाई खलबल्याइराखेका छन्। यस्तो शिक्षा तिनीहरूले दिँदै दिनु हुँदैन थियो। तिमीहरू मध्येका एकजना तिनीहरूकै अगम वक्ताले भनेका छन्, क्रेटका मानिसहरू सधैँ झुट बोल्ने दुष्ट पशुहरू र अल्छे घिचुवाहरू हुन्छन्। यो गवाही साँचो हो। त्यसै कारण तिनीहरूलाई कडासित हप्काऊ ताकि तिनीहरू विश्वासमा पक्का होउन् र सत्यतालाई इन्कार गर्ने मानिसहरूका आज्ञा र यहुदी दन्तकथामा ध्यान नलगाउन्। शुद्धहरूलाई सबै थोक शुद्धै हुन्छन्, तर अशुद्ध र अविश्वासीहरूलाई चाहिँ कोही कुरा पनि शुद्ध हुँदैन, तर तिनीहरूका मन र विवेक समेत भ्रष्ट भएका हुन्छन्। तिनीहरू परमेश्वरलाई चिनेका छौ भन्ने ज्ञान त पार्छन्, तर तिनीहरूले आफ्ना कामद्वारा आफैलाई इन्कार गर्दछन्। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन् र कुनै पनि असल कामको निम्ति हृदयका योग्यका हुँदैनन्। विभिन्न समुदायको निम्ति शिक्षा, तिमीले चाहिँ जे पक्का धार्मिक सिद्धान्त सुहाउँदो छ त्यही सिकाऊ। वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ हुनु सिकाऊ। यसरी नै वृद्ध स्त्रीहरू आचार व्यवहारमा श्रद्धालु हुनुपर्दछ। बत्खाई नगर्ने, धेरै मद्यपान नगर्ने हुनु पर्छ भन्ने आदेश देऊ। जे असल छ तिनीहरूले त्यही सिकाउन्। तिनीहरूले तरुणीहरूलाई
0: आफ्ना पति र बाल बच्चाहरूलाई प्रेम गर्न र तिनीहरू समझदार पतिव्रता घरजाम गर्न सक्ने दयालु आफ्ना पतिका अधीनमा रहने हुनलाई तालिम देउन् ताकि परमेश्वरका वचनको निन्दा हुन नपाओस्। त्यही बमोजिम जवान मानिसलाई पनि आत्मसंयमी हुनलाई अर्ती देऊ। सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ र तिम्रो शिक्षामा इमानदारी गम्भीरता र कसैले निन्दा गर्न नपाउने ठिक बोली होस् ताकि हाम्रा विरूद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा नपरोस्। कमाराहरूलाई पनि आफ्ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्ना मालिकहरूलाई सन्तुष्ट तुल्याउने आदेश देऊ र तिनीहरू मुख लाग्ने नहोउन्। तिनीहरूले चोरी नगरून् तर पूर्ण रूपमा विश्वास योग्य होउन्। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्वरका धार्मिकता सिद्धान्तको शोभा बढाउन् किनकि सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ। ज जसले हामीलाई भक्तिहीनता र शारीरिक तृष्णाहरू लाग्न र संसारमा संयमी सोझो र भक्त भएर जीवनयापन गर्न तालिम दिन्छ र हाम्रो धन्यको आशा हाम्रा महान परमेश्वर र मुक्तिदाता येशु ख्रिष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौ। ख्रिष्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो। सुकर्ममा जोशिलो भएको आफ्नो निम्ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्नुभयो। यी कुराहरूको धृढा घोषणा गर, पूरा अधिकार सहित अर्ती उपदेश देऊ र हप्काऊ, कसैले तिम्रो अवहेलना गर्न नसकोस्। जे असल छ त्यही नै गर्नु, शासकहरू र अधिकारीहरूका वशमा रहनु र उनीहरूका आज्ञाकारी हुनु र कुनै पनि इमानदार काममा तत्पर रहनु भनी तिनीहरूलाई याद दिलाइदेऊ। तिनीहरूले कसैको बदनामी नगरून्, झैं झगडाबाट अलग बसुन्, नम्र होउन् र सबै मानिसहरूसँग भद्रताको व्यवहार गरून्। किनभने हामी पनि एकपल्ट मूर्ख अटेरी बरालिएका र किसिम किसिमका काम बासना र सुख विलासमा र फसेका द्वेष र दाहमा दिन बिताउने मानिसहरू घृणित भएका एउटाले अर्कोलाई घृणा गर्न थियौं। तर जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाई र प्रेम प्रकट भयो तब हामी आफैले धार्मिकताका गरेका कामहरूबाट होइन तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो। आमेन। धन्यवाद। जय मसीह। नमस्कार।
2: आदरणीय श्रोता मित्र, अहिले हामीले बाइबलीय खण्डबाट प्रवचन सुनेका छौं। यसको लागि म आजको वक्ताजीलाई धेरै धन्यवाद दिन चाहन्छु। हस्त आदरणीय श्रोता मित्र, आजलाई यस कार्यक्रममा यति नै। अर्को हप्ता फेरि भेट्ने आशा गर्दै यसपछि यहाँहरूले भजन सुन्दै गर्नुहोला। म प्रस्तुता धन्दा साइबिन बिदा हुन्छु। यहाँहरूको आजको दिन आशिषमय रहोस्। धन्यवाद।